समय मध्यम रहेकाले व्यापारमा लगानी गर्नुका साथै केही दिन कुर्न अझै राम्रो रहनेछ। आमा तथा आफन्तसँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ। माया प्रेममा नजिक हुँदा मनमुटाव सृजना हुनेछ। खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धी समस्या बढ्ने योग छ। राजनीतिज्ञको लगानी समय मध्यम रहेको छ, यस्तै कृषि र पशुपालन व्यवसायबाट आमदानी गर्न सकिनेछ। मकर राशि प्रतिस्पर्धामा तपाईको नाम अग्रस्थानमा आउनेछ। पढ़ाई लेखाईमा भने जस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमी क्रियाकलापमा भाग लिएर नाम तथा दाम दुवै कमाउन सकिनेछ। माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रो काम गर्न सकिनेछ। उद्योग र व्यापारको लगानी फस्टाएर जानेछ। सामाजिक काम तथा विपत्तिमा परेका मानिसलाई सहयोग गर्न पाउँदा मन प्रसन्न बन्नेछ। कुम्भ राशि सानो प्रयासले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ। आफन्त तथा कुटुम्बको सहयोग प्राप्त हुनेछ। ज्ञान कला र साहित्यलाई निखार्न सकिनेछ। विचार र बोलीले धेरैको मन जित्न सकिएला। प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ। औषधि जन्य तथा खाद्यान्नमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ। प्राकृतिक प्रकोप तथा विपत्तिमा परेका मानिसहरूलाई सहयोग गर्न पाउँदा मन प्रसन्न बन्नेछ। र अब अन्तिममा मीन राशि नयाँ प्रविधिको प्रयोग गरेर रचनात्मक कार्य गर्न सकिनेछ। राजनीतिक कर्मीहरूका लागि जनताको काम समयमा गर्न सकिनेछ। विद्यार्थी वर्गहरूका लागि मेहनत गरेर अध्ययन गर्दा नतिजा हात पर्ने योग छ। सुन्दर र विलासिताका सरसामानहरू प्रयोग गरेर अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ। लामो समयदेखि बिछोड़ भएका मित्रहरूसँग भेट होला। आजको दिन रमाइलो गरी बिताउन सकिनेछ। सामाजिक सेवामा पनि समय व्यतीत होला। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा धेरै कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं।

0: तपाईको पनि जन्मदिनको शुभकामना रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन नै शुभकामना टिपाउन नबिर्सनु होला। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 0364 1100 सधैँ खुल्ला रहनेछ। हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुनेछ। श्रोताबृन्द, यिनै प्रस्तुतिहरूसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय आज सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर हामी फेरि उपस्थित हुनेछौ। आजको श्रृंखलाबाट म शुभ विश्वमा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
1: तिमीलाई पड्किन बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
5: हेलो बा,
6: कति बन्यो घर? अनि ढलान भयो त?
7: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
5: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
7: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
8: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, सहरी चौकी भन्दा केही घर माथि।
8: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811950630 र 9746786081।
9: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
11: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385322।
12: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
1: बुढा, त्यसलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
13: स्यान्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153868।
14: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
15: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
14: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
1: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9546078302।
16: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
17: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
16: अनि बन्छ त दाई?
17: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
18: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौंडा बस्विसौनीको ठिक पारिपट्टि,
19: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
20: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
19: प्रोपाइटर राजन पौडेल, मोबाइल 9556062029।
13: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौंडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
21: कायाकैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
22: बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा, जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास चल्दै सासको आशमा भौतारिँदै आफन्त,
21: राहत नपाएको बाढ़ी पीड़ितको गुनासो, संघले स्थानीय र प्रदेश सरकारसँग समन्वय थाल्दै कृष्णभीरमा पहिरोपछि आपूर्तिका लागि वैकल्पिक बाटो प्रयोग, अत्यावश्यक सामग्री अभाव नहुने,
22: बाढ़ी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम बढ़दै स्थानीय रूपमा उपलब्ध पोषणयुक्त खानामा जोड़ दिन विज्ञको सुझाव,
21: जोर्डनमा अमेरिकी सैन्य अखड़ामा आक्रमण गरेको इरानको दावी, दुई देशबीच फेरि तनाव बढ़ने संकेत,
22: र प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज बहराइनको सामना गर्दै।
23: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
24: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ BSCAD शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
23: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
24: BSCAD तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
23: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवन,
24: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै NPI बाट सुरु गरौ। रहेको जानकारी गराइन्छ।
23: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवन,
24: फोन 056-421-261, 596-617।

चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। भोटे कोशी नदीमा विनाशकारी बाढ़ी आएको पाँचौं दिन हिजो पनि सरकारले बाढ़ी प्रभावित 11 जलविद्युत आयोजना कार्यालयबाट सम्पर्कविहीन भएका र सुरुङमा फँसेकाहरूलाई निकाल्ने प्रयास गरिरहेको छ। निरन्तर प्रयास भइरहे पनि बाढ़ीले रसुवाका 6 र नुवाकोटका 5 सञ्चालन तथा निर्माणाधीन जलविद्युत आयोजना कार्यालयबाट सम्पर्कविहीन भएका र सुरुङमा फँसेकाहरूलाई बाहिर निकाल्ने प्रयास सफल भएको छैन। सम्पर्कविहीन भएकालाई खोज्न र सुरुङमा फँसेकालाई बाहिर निकाल्न ढिलाइ हुँदा परिवार आफन्त डर र चिन्तामा छन्। उनीहरूले सामाजिक सञ्जाल आयोजना स्थल र आयोजनाको कार्यालय गएर असन्तुष्टि पोख्नुका साथै उद्धारलाई तीव्रता दिन अनुरोध गरिरहेका छन्। भोटेकोशी र त्रिशुली नदी क्षेत्रका जलविद्युत परियोजनाका सुरुङमा फँसेका अनुमानित 500 भन्दा धेरै मजदूर कर्मचारीको 5 दिनसम्म पनि उद्धार हुन सकेको छैन। सरकारले निकै ढिला मात्रै भारतीय र चिनिया पक्षलाई पनि उद्धारका लागि अनुमति दिएपछि दुई देशका उद्धारकर्ता हिजो आइतबारदेखि मात्रै खटिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेपाल विद्युत प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको तथ्याङ्क विश्लेषणमा विभिन्न जलविद्युत आयोजनामा 1000 हाराहारी सम्पर्कविहीन छन्। सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारका लागि हिजो भारतीय र चिनिया सेनाका विशेषज्ञसँगै कोरियाली विशेषज्ञ टोली पनि थपिएका छन्। रसुवाको माथिल्लो त्रिशुली 1 चिनिया र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनाको समन्वयमा उद्धारको प्रयास गरिरहेका छन्। भोटेकोशी बाढ़ीपछि सम्पर्कविहीन व्यक्तिहरूको खोजीमा आफन्तजन रसुवा नुवाकोट धादिङ चितवन गोर्खा तनहुँ पोखरा नवलपरासीसम्म पुगिरहेका छन्। कोही शव राखिएको ठाउँमा भेटिन्छ कि भनेर धाइरहेका छन्। बाढ़ीमा बगेर कता पुगे वा कता पुरिए वा कतै फसेका पो छन् कि भन्ने यकिन नहुँदा कहाँ खोजी गर्ने भन्ने समस्यामा पनि आफन्त रहेका खबर कान्तिपुर लेखेको छ। यसैबीच बाढ़ीमा फँसेका मध्ये अहिलेसम्म 9000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार प्रभावित क्षेत्रबाट 9435 जनाको उद्धार गरिएको छ। जलविद्युत आयोजनाका सुरुङबाट 279 जनाको उद्धार गरिएको छ। बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 781 पुगेको छ। बाढ़ीपछि सम्पर्कविहीन हुनेको संख्या 2502 रहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ।
4: यस्तै प्रधानमन्त्री राहत कोषमा तीव्र रूपमा राहत संकलन भइरहेको छ। सर्वसाधारणले समेत कोषमा रकम जम्मा गरेको प्रमाण स्वरूप क्यूआर कोडको स्क्रीनशट सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन्। विदेशबाट पनि रकम आइरहेको सरकारी अधिकारीहरू बताउँछन्। तर बाढ़ी गएको 5 दिन बितिसक्दा पनि पीड़ितले राहत नपाएको गुनासो गरिरहेका छन्। चाउचाउ र बिस्कुटका लागि उनीहरूले हारगुहार गरिरहेका छन्। केन्द्र सरकारबाट राहत आएको छैन, आएको पनि सुगम ठाउँमा लिएर जान्छन्। हामीले सकेको गरिरहेका छौं, स्थानीय सरकारका जनप्रतिनिधिको गुनासो छ। पीड़ितको मात्र नभई उद्धार र खोजीमा

0: एका सुरक्षाकर्मी समेत चिउरा र चाउचाउको भरमा रात दिन काम गरिरहेका छन्। राहतको रकम आपतका बेला नबाँडे कहिले बाँड्ने भन्ने प्रश्न समेत उठेको खबर अन्नपूर्ण पोस्टमा छ।
1: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि प्रदेश र पालिका सरकारसँग तालमेल नगरेको भन्दै गुनासो बढ़ेपछि संघ सरकारले समन्वय थालेको छ। बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्री पुगे पनि वितरण हुन नसकेको, सड़क तथा वैकल्पिक मार्ग सञ्चालनमा ढिलाइ भएको र पालिकाको आवश्यकता नजिकबाट पहिचान गर्न सक्ने संयन्त्रलाई सरकारले परिचालन नगरेको गुनासो प्रभावित क्षेत्रका जनप्रतिनिधिले गर्दै आएका थिए। हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने र प्रधानमन्त्रीका नीति योजना कार्यक्रम सल्लाहकार सुदीप ढकालसँग बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले छलफल गर्नुभएको छ। मुख्यमन्त्री थापाले राहत पुनर्स्थापना र पुननिर्माणमा आजदेखि नै तीन तहबीच सहकारी हुने बताउनुभयो। बीचमा समन्वय नहुँदा कमजोरी देखिए पनि अब नहुने उहाँको भनाई छ। संघ सरकारले पनि तीन तह मिलेर काम अघि बढ़ाउन चाहेको उहाँले जानकारी दिनुभएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नर्पु तामाङले अहिलेसम्म संघ सरकारले आफूहरूसँग समन्वय नगरेको बताउनुभयो। सरकारले बाढ़ी आएको पाँच दिनपछि मात्रै पालिकालाई राहत तथा उद्धारका लागि 6,75,00,000 रूपियाँ निकासा गरेको छ। बाढ़ीको महाविपत्तिमा राजनीतिक दलहरूले आवश्यक समन्वय खोजी उद्धार राहत र पुनर्स्थापनामा सक्रिय हुन सरकारलाई सुझाव दिएका छन्। दलहरूले सहयोग रकम प्रधानमन्त्री विपद राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन् भने खोजी उद्धार राहत र पुनर्स्थापनामा तीनै तहका सरकारको समन्वयको आवश्यकता उल्याएका छन्। काया कैरनमा बाढ़ी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेलपोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौड़ा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौड़ा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
6: इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
7: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज, वसुन्धरा, काठमाडौँ।
6: फोन नम्बर 01-5670-9924। जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा जलविद्युतको सुरुङमा फसेकाहरूको उद्धार प्रयास चल्दै सासको आसमा भौतारिँदै आफन्त राहत नपाएको बाढ़ी पीड़ितको गुनासो संघले स्थानीय प्रदेश सरकारसँग समन्वय थाल्दै लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी प्रसंग बाढ़ी गएको एक साता बित्नै लाग्दा प्रभावित क्षेत्रमा विभिन्न स्वास्थ्य समस्याको जोखिम बढ़ेको छ। दीर्घ रोगीले समयमा औषधि खान नपाउँदा रोग बल्झिने खतरादेखि मरेका पशु चौपाएको दुर्गन्ध फैलिन थालेको छ। अहिले ती क्षेत्रमा औषधि उपचार सहितको सचेतना अभियान र समुदायमा सरसफाई लगायतको काम अगाडि बढ़ाउन ढिलो हुन थालेको छ, तर सरकार अझै खोज र उद्धारको काममा व्यस्त छ। कतिपय पालिका लगायतका स्थानीय संयन्त्र नै विपदबाट प्रभावित भएकाले तत्काल दिनुपर्ने स्वास्थ्य लगायतका अत्यावश्यकीय आधारभूत आवश्यकता समेत पुग्न सकेका छैनन्। विपदको यो समयमा प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्या र अप्नाउनुपर्ने सावधानीका बारेमा स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँग सम्झना महर्जनले कुराकानी गर्नुभएको छ।
8: पानीबाट हुने थुप्रै रोगहरू छ, जस्तै वाटर बोर्न डिजिज, पानी कहाँ मुहानहरू चाहिँ एकदम दूषित भइराखेको हुन्छ, त्यसमा विभिन्न किसिमका जनावरहरू अथवा मृत शरीरहरू पनि डुबिराखेको हुन्छ, विभिन्न किसिमका खाद्य पदार्थहरू चराचुरुङ्गीहरू मरिराखेको हुन्छ, त्यसले गर्दाखेरि हाम्रो पानी कहाँ मुहानहरू दूषित हुन्छन्, जसको कारणले गर्दाखेरि कलेरा जस्तै टाइफाइड त्यस्तै हेपाटाइटिस ए जस्ता थुप्रै प्रकारका पानीजन्य रोगहरू चाहिँ एकदमै कमन हुन्छ। भने अर्को भेक्टर बर्न डिजिज, किन भन्दाखेरि लामो समयसम्म पानी जमिराखेको हुन्छ, त्यसले गर्दाखेरि विभिन्न किसिमका मस्किटोहरू चाहिँ ग्रोथ हुने अवस्थाले गर्दाखेरि डेंगू, कालाजार जस्तै यी मलेरियाहरू चाहिँ प्रशस्त मात्रामा भेटिन सक्छ। चिसो पनि हुन्छ, एउटा मोइस्ट पनि हुँदाखेरि चाहिँ मानिसहरू चिसो छिउमा बसिरहेको अवस्थामा ती ठाउँहरूमा विभिन्न किसिमका फङ्गल ग्रोथहरू पनि हुन्छ, त्यसले गर्दाखेरि मानिसहरूमा विभिन्न किसिमको इन्फेक्सन हुने, रेस्पिरेटरी इन्फेक्सन हुने, दीर्घ रोगीहरू छन्, सासका दीर्घ रोगी छन्, उनीहरूको रोग बढ्ने समस्याहरू हुन्छन्। भने विभिन्न किसिमका मानिसहरूमा सरसफाईको कमीले गर्दाखेरि छालाका विभिन्न रोगहरू, फंगल इन्फेक्सन्सहरू त्यतिकै मात्रामा बढ्दै गर्छन्।
9: संक्रमणकै कुरा गर्दाखेरि संक्रामक रोगहरू चाहिँ के फैलिन सक्छ र कति समयपछि चाहिँ यसले चाहिँ अलि उग्र रूप लिने सम्भावना चाहिँ रहन्छ?
8: 24 घण्टापछि यसका असरहरू देखिँदै जान्छ। विभिन्न जनावरहरू मरेको ठाउँहरूमा अथवा जनावरहरू पंक्षीका दानाहरू राखेर कुहिएर, पानीले भिजेर कुहिएर त्यसमा दुर्गन्धहरू आइराखेको हुन्छ, जसले गर्दाखेरि वरिपरिका वातावरणबाट नजिकका खोला नालादेखि लिएर पानीका मुहानहरू पनि दूषित बनाउँछ, तात्कालै देखाउँछ, जसले गर्दाखेरि विभिन्न किसिमका सरुवाजन्य रोगहरू विभिन्न पशु पक्षीहरूमा थिए, जनावरहरूमा थिए, ती रोग ती चिजहरू पनि चाहिँ पानीको माध्यमद्वारा अरू व्यक्तिहरूमा सर्ने सम्भावना हुन सक्छ।
9: अब खानाजन्य र पानीजन्य रोग निम्तन नदिनको लागि अहिले तत्काल के चाहिँ गर्नुपर्छ?
8: सबभन्दा पहिले विचार गर्नुपर्ने कुरा पानी नै हो। शुद्ध पानी हामीले वितरण गर्नुपर्ने हुन सक्छ। स्थानीय स्तरमा भएका पानीका मुहानहरूलाई चाहिँ हामीले चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ कसरी चाहिँ स्थानीय रूपमा पानी शुद्धिकरण गर्ने, मानिसहरू बसेको वासस्थानमा कसरी पानी सप्लाई गर्ने भन्ने कुराहरू हुनु, र अर्को कुरा ती पानीहरूलाई प्रयोग गर्नुभन्दा पहिले सुरक्षित छ छैन भनेर यकिन गरेर त्यसको चाहिँ टेस्टहरू पनि गर्नुपर्ने हुनसक्छ। पानी शुद्धिकरणका विभिन्न प्रकारहरू घरासी रूपमा चाहिँ हामीले प्रयोग गर्यौँ भने त्यसलाई फिल्ट्रेसन गरेर हुन्छ अथवा बोइल गरेर हुन्छ अथवा क्लोरिन ट्याब्लेटहरू वितरण गरेर हुन्छ, जसरी भए पनि चाहिँ पानी शुद्धिकरण गरेर मात्र चाहिँ प्रयोग गर्ने। खानेकुराको लागि पनि सकेसम्म हामीले मासुजन्य पदार्थ वितरण गर्नु हुँदैन, खान पनि हुँदैन, र त्यसको साथमा प्रोटिनयुक्त चिजहरू, गेडागुडीहरू, प्रशस्त मात्रामा गेडागुडी चिजहरू, सुपाच्य खानेहरू, चाउचाउ बिस्कुट भन्दा पनि स्थानीय लेभलमा जे चिज पाइन्छ, कोदो पाउन सक्छ, कोदोको पिठो पाउँछ, गहुँ पाउन सकिन्छ, जे चिज पाइन्छ प्रयोग गरेर पनि स्थानीय रूपमा पनि खाद्य पदार्थहरू बनाउन सकिन्छ।
1: स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, त्रिशुली नदीमा आएको बाढ़ीका कारण हिजो पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा पहिरो खस्दा मुगलिङ हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने बाटो अवरूद्ध बने पनि तत्काललाई नआतिन सरकारवालाले सुझाव दिएका छन्। खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यास, तरकारी, औषधि लगायतका अत्यावश्यक वस्तु ढुवानीका लागि वैकल्पिक व्यवस्था गरेर आपूर्ति गरिने उनीहरूको भनाई छ। सड़क अवरूद्ध भए पनि काठमाडौँ उपत्यकाका लागि 20 दिनलाई खाद्यान्न मौजदात रहेको नेपाल खाद्य किराना व्यवसायी संघले जनाएको छ। नेपाल आयल निगमले वैकल्पिक बाटो प्रयोग गरी काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउने भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा बाढ़ीले सड़क भत्काएपछि काठमाडौँ उपत्यका जोड्ने सड़क अवरूद्ध हुँदा वैकल्पिक बाटो प्रयोग गरेर आपूर्ति व्यवस्था सहज बनाउन लागि हो। निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले वैकल्पिक बाटो प्रयोग गरेर पेट्रोलियम पदार्थ ल्याउने हुँदा बजारमा अभाव नहुने बताउनुभयो। इन्धन ल्याउन त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा भैंसी पालुङ नौबिसे काठमाडौँ सड़क छन्। यस मार्गबाट ट्याङ्कर आउनेछन्। ग्यासका सिलिण्डर भने साना गाड़ीमा पनि आउने हुँदा अरू सड़क प्रयोग गरिनेछ। जाम कम हुने अरू बाटो समेत प्रयोग गरेर इन्धनको आपूर्ति जति सक्दो सहज गरिने उहाँको भनाइ छ। उहाँले भन्नुभयो ग्यासका धेरै जसो प्लान्ट तराईमै छन्, त्यहाँबाट ग्यास लोड गराएर वैकल्पिक बाटोबाटै ल्याउनेछौ। यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव नहुने बताउनुभयो। उहाँले काठमाडौँ उपत्यकामा वैकल्पिक मार्गबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेकाले आम उपभोक्तालाई नआतिन अपील गर्नुभएको हो। मन्त्रालयका अनुसार साना गाड़ी मार्फत खाद्यान्न ढुवानी गर्न टोखा छहरे नुवाकोट खण्ड तथा कान्ति राजपथ जस्ता वैकल्पिक सड़क सञ्चालनमा ल्याइने प्रयास गरिरहेको छ। मन्त्रालयले सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी साल ट्रेडिङ कर्पोरेशन र निजी क्षेत्रसँग गर्दा काठमाडौँ उपत्यकामा 2-3 महिनासम्म ठप्प भए पनि पुग्ने गरी खाद्य वस्तु मौजदात रहेको जनाएको छ। खाद्य कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत शर्मिला सुवेदीले काठमाडौँ उपत्यकामा चामल दलहन लगायतका खाद्य वस्तु पर्याप्त मौजदात रहेको र वैकल्पिक बाटोबाट ल्याउने गरी तयारी भएकाले अभाव हुने अवस्था नरहेको जानकारी दिनुभएको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: एपी स्टोर दुलेगौड़ा सृजना तो बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
11: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
10: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
11: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
10: फोन नम्बर 0564143121,
11: मोबाइल 9805678634 र 9781105090।
12: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
13: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
15: डुबानबाट बच्न के गर्ने?
16: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
15: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
16: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
15: आपतकालीन अवस्थामा बस्ने
1: विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
17: अब बाँकी खबर। भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएकाहरूको शव तत्काल शनाखत हुन नसकेका कारण वैज्ञानिक प्रमाण राखी जमिन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको छ। मृत मानव अंगलाई बेबारिसे मानेर अन्त्येष्टि गर्न लागि नभई शवसँग सम्बन्धित सबै प्रमाण सुरक्षित राखेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी जमिन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको प्रहरले जनाएको छ। कतिपय शव संग्लो अवस्थामा नरहेका, केही कुहिन थालेका र ठूलो संख्यामा शव फेला परेपछि अस्पताल र अस्थायी शव गृहमा राखिरहन कठिन र थप असुरक्षित पनि भएकाले कानूनी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार आवश्यक प्रमाण सुरक्षित गरेर शव व्यवस्थापनको प्रक्रिया अघि बढ़ाएको नेपाल प्रहरले जनाएको छ।
0: नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले प्रत्येक शवको तस्विर, हुलिया, शरीरमा रहेका विशेष चिन्ह, फोरेन्सिक विवरण र डीएनए नमूना सुरक्षित राखी व्यवस्थापन मात्र गर्न लागि स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, शवको व्यवस्थापन भनेको तत्काल हटाउने वा अन्तिम संस्कार गर्ने होइन, भविष्यमा आफन्तले शनाखत गर्न सक्ने गरी प्रत्येक शवका वैज्ञानिक प्रमाण सुरक्षित राखेर जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न लागि हो। उहाँले शव फेला परेको ठाउँ, अवस्था र छुट्टै कोड नम्बर समेत अभिलेख राखिने भएकाले वर्षौंपछि पनि आफन्तले दावी गरेमा वैज्ञानिक परीक्षण मार्फत शनाखत गरी बुझाउन सकिने बताउनुभयो। यस्तो अभ्यास अन्य विकसित देशहरूमा पनि रहेको उहाँको भनाई छ। आजको गोर्खापत्रमा खबर छ।
1: अब विदेशको खबर। इरानको इस्लामिक रेबुजलनसरी गार्ड आईआरआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोन मार्फत आक्रमण गरेको दावी गरेको छ। आईआरजीसीका अनुसार इरानको लाराक द्वीपमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफी कार्यवाही स्वरूप जोर्डनका किङ हुसेन र अल अजराक सैन्य अड्डालाई लक्षित गरिएको हो। आक्रमणबाट सैन्य पूर्वाधार तथा लडाकु विमान तैनात गर्ने क्षेत्रमा ठूलो क्षति पुगेको अल जजिराले जनाएको छ। यसअघि अमेरिकी अधिकारीहरूले लाराक द्वीपमा इरानी रिभोल्युसनरी गार्डका दुई रकेट प्रक्षेपण केन्द्रमा अमेरिकी सेनाले बमबारी गरेको बताएका थिए। ती प्रक्षेपण केन्द्रबाट हर्मुज जलमार्गतर्फ समुद्री सुरुङ लैजाने तयारी भइरहेको अमेरिकाले दावी गरेको थियो। लाराक आक्रमणमा केही इरानी सैनिक तथा सर्वसाधारण मारिएको र घाइते भएको खबरमा उल्लेख छ। यद्यपि मृत तथा घाइतेको यकिन संख्या सार्वजनिक गरिएको छैन। यो घटनासँगै अमेरिका र इराक बीचको तनाव फेरि बढ़ने संकेत देखिएको छ।
0: अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल बहराइनसँग खेल्दैछ। समूह ए अन्तर्गतको खेल मलेसियाको बांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा हुनेछ। खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 शुरू हुँदैछ। प्रतियोगितामा नेपालले कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ। रोहित पौडेलको स्थानमा सन्दीपलाई एक दिवसीय टोलीको कप्तानको जिम्मेवारी दिइएको हो। नेपालका लागि प्रतियोगिताको पहिलो खेल नै महत्वपूर्ण मानिएको छ। समूह चरणमा राम्रो शुरूआत गर्दै सेमी फाइनलको बाटो सहज बनाउने लक्ष्यमा नेपाल छ। नेपालले दोस्रो खेल भदौ 18 गते आयोजक मलेसियासँग, तेस्रो खेल भदौ 21 गते साउदी अरबसँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। हिजोदेखि शुरू भएको प्रतियोगितामा ओमान र हङकङले विजय शुरूआत गरेका छन्। ओमानले सिंगापुरलाई 131 रनले हराउँदा हङकङले साउदी अरबलाई 16 रनले पराजित गरेको छ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले गण्डकी र बागमती प्रदेशका एक दुई ठाउँमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा पाल्पामा 16.8 मिलिमिटर पानी परेको छ। गैराती देशका पहाड़ी तथा हिमाली भेगका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो पानी पर्यो। पछिल्लो 6 घण्टामा लमजुङमा 87.8 मिलिमिटर पानी परेको छ। यस्तै बागमती, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार आज देशका पहाड़ी भेगका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। लमजुङको चेपे खोलाले सतर्कता तह पार गरेकाले तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
0: गएको बुधबार भोडेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अधिकांश क्षेत्रमा मोबाइल सेवा फेरि शुरू भएको सेवा प्रदायकले दावी गरेका छन्। बीटीएस टावर तथा अप्टिकल फाइबर मर्मत सम्भार तथा पुरानो माइक्रोवेभ लिंकको प्रयोग गर्दै बाढ़ी प्रभावित क्षेत्रमा सेवा शुरू भएको उनीहरूको भनाई छ।
1: भोटेकोशीबाट शुरू भए त्रिशुली नदीमा गएको बुधबार आएको बाढ़ीका कारण भएको विनाशपछिको पुननिर्माणका लागि प्रारम्भिक तयारी शुरू भएको छ। यसअघि नै राष्ट्रिय योजना आयोगले आर्थिक क्षेत्रको मूल्याङ्कन थालिसकेको जानकारी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले दिनुभएको थियो। प्रारम्भिक रूपमा क्षतिको आर्थिक मूल्याङ्कन 4 खर्बदेखि 7 खर्ब रूपियाँसम्म हुन सक्ने अनुमान गरिएको छ।
0: भोटेकोशीमा आएको आकस्मिक महावाढ़ीलाई जलवायु परिवर्तन र ग्लोबल वार्मिङको परिणाम मान्न सकिने विज्ञहरूले बताएका छन्। गएको बुधबार आएको बाढ़ी पछिको कारण के हो भन्ने विषयमा तर्क वितर्क हुँदै आए पनि यसलाई जलवायु परिवर्तनको उपज मान्नुपर्ने कृषि, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बताउनुभयो।
1: भोटेकोशी करिडोरमा आएको बाढ़ीले राजमार्गसँगै नेपाल चीन जोड्ने रसुवागढ़ी नाका बगाएपछि चीनसँगको नेपालको मुख्य स्थल मार्ग व्यापार सम्पर्क टुटेको छ। पछिल्लो विवरण अनुसार विपत्तिमा 700 भन्दा बढ़ीको ज्यान गएको छ। 2500 भन्दा धेरै बेपत्ता छन्। बाढ़ीले नेपाल चीन व्यापारको अन्तर्राष्ट्रिय नाका नै नाम निशाना नरहने गरी बगाएपछि नेपाल चीन व्यापारको रसुवागढ़ी लाइफ लाइन नै संकटमा परेको व्यवसायी बताउँछन्।
0: लामटाङ लिरुङ हिमपातको टुप्पोबाट खसेको हिउँको ढिक्का
17: खस्दा गएको आठ महिनादेखि निरन्तर मासिँदै भदौ दस गते चोइटिएर खस्दा भोटेकोसी हुँदै नेपालमा ठूलो हिमबाडी निम्तिएको तथ्य सार्वजनिक भएको छ।
1: प्रणालीमा उच्च सुरक्षा जोखिम रहेको देखाउँदै विद्युतीय खरिद प्रणाली ई बिडिङ अनिश्चितकालका लागि बन्द भएको छ। एघार भदौदेखि प्रणाली बन्द भएपछि व्यवसायहरू हार्ड कपी मार्फत नै बोलपत्रको प्रक्रियामा सहभागी हुन बाध्य छन्।
17: भोटेकोसी बाढ़ीको मारमा यसपटक धेरैजना विदेशी पाहुना पनि परेका छन्। तीमध्ये केही विदेशी नेपाल हुँदै तिब्बतको कैलाश मानसरोवर यात्राका क्रममा थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीको चपेटामा परेका झण्डै 600 जना पर्यटक अझै सम्पर्कविहीन छन्।
1: र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,20,000 रूपियाँ सहयोग गरेको भन्दै नक्कली भाउचर बनाई सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका 2 खोसी रामेछापका 32 वर्षीय भगवान कार्की रहेका छन्। काया कैरनमा अब पालो उखानको
17: दुःख भोग्नेले मात्रै थाहा पाउँछ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
17: बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा, जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास चल्दै सासको आसमा भौतारिँदै आफन्त
1: राहत नपाएको बाढ़ी पीड़ितको गुनासो। संघले स्थानीय र प्रदेश सरकारसँग समन्वय थाल्दै कृष्णभीरमा पहिरोपछि आपूर्तिका लागि वैकल्पिक बाटो प्रयोग, अत्यावश्यक सामग्री अभाव नहुने।
17: बाढ़ी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम बढ़दै स्थानीय रूपमा उपलब्ध पोषणयुक्त खानामा जोड़ दिन विज्ञको सुझाव।
1: जोर्डनमा अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दावी, दुई देशबीच फेरि तनाव बढ़ने संकेत।
17: र प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज बहराइनको सामना गर्दै।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले महेश बस्ताकोटीले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। दुखी गरीब मान्छेले आफूलाई समस्या परेको बेला खोजे जस्तो साथ सहयोग नपाउने अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ थोत्रो पालमुनि बुढाबुढी रुल्ल टुल्ल भएर बसिरहेका छन्। गरीबको चमेली बोलदिने कोही छैन भन्ने पुरानो गीत सम्झँदै बुढा मान्छे बुढीसँग भन्दैछन्, हाम्रो बारेमा बोलदिने एकजना मात्रै हुनुहुन्थ्यो, त्यही नै प्रधानमन्त्री भनेर गइदिनुभयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज।
1: लौ आयो खुशीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115। ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460 78528 र 98028 16142।
3: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
3: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र सारफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया, फोन 06564141442 98562 1426 98462 1426।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
6: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
5: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
7: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
8: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि
7: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
7: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 06564141129 र 98560 31053।
10: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
11: मैले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
10: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
11: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
12: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
11: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
12: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
11: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
12: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
11: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुस्रे बैंकको ठिक पारिपट्टि फोन 0665930369
0: 103.8
13: जब गेडागुडी हामी टुसा उमार्छौ नि होइन अब गेडागुडी न्युट्रिसियस हुन्छ नि प्रोटिन छ त्यसमा म्याग्नेसियम छ अरू धेरै तत्व छ जुनले चाहिँ जिउलाई राम्रो गर्छ जब टुसा उमार्छौँ नि होइन त्यसले चाहिँ अझै कन्टेन्ट बढ्न गयो कि अब कन्टेन्ट बढ्यो भने चाहिँ फ्रीमा जो के भयो न्युट्रियन्ट्सहरू बढ्यो होइन अब कन्टेन्ट त बढ्यो अब जिउलाई अलिकति मेरो पेट चाहिँ अलिकति तलमाथि हुन्छ भने यो टुसा उमार्नु भएको छ भने चाहिँ अझ पचाउन सजिलो हुन्छ होइन एक त न्युट्रियन्ट्स पनि बढ्न गयो अर्को चाहिँ जिउलाई चाहिँ हजुरको पचाउन अब्जर्प्सन गर्न न्युट्रियन्ट्सहरू चाहिँ अझ सजिलो पार्छ टुसा उम्रेको गेडागुडीमा एउटा मेन भनेको प्रोटिन भयो होइन हजुरको म्याग्नेसियम भयो अर्को भनेको फोलेट जुन चाहिँ हामी यदि अब प्रेग्नेन्सीको बेला कि त अब हुन्छ नि प्रेग्नेन्सी प्लान गर्दैछौँ भने जुन फोलेट फोलिक एसिड दिनुहुन्छ नि त्यसको लागि पनि एकदमै राम्रो फोलेट पनि त्यही छ अर्को भनेको फाइबर अब यो कुराहरू चाहिँ हजुरको अब सिम्पल म एक्सर्साइज एकदमै धेरै गर्छु मलाई प्रोटिन धेरै चाहिन्छ त्यस्तो मान्छेहरूले खाँदा भयो होइन कि त होइन एकदमै बिजी स्केड्युल छ अब थोरै खाने तर मलाई धेरै क्यालोरी चाहिएको छ होइन त्यस्तो बेलामा हजुरको टुसा उम्रेको गेडागुडी एकदमै राम्रो भयो पेट अलिकति धेरै राम्रोसँग पचाउँदैन भने टुसा उम्रेको खानेकुरा राम्रो भयो होइन अब कुन समयमा धेरै मतलब खान मिल्यो त भन्दाखेरि सकेसम्म यस्तो हेभी कुराहरू चाहिँ 5 बजेभन्दा अगाडि भनौँ किन भन्दाखेरि जसरी घाम ढल्दै जान्छ हाम्रो शरीरको मेटाबोलिजम पनि स्लो स्लो बिस्तारै बिस्तारै हुँदै जान्छ जिउ थाक्यो नि त होइन त्यही भएर सकेसम्म 5 बजेभन्दा अगाडि हजुरको ब्रेकफास्टको रूपमा कि त खाजा अब अलिक चटपटा मनपर्छ भने त्यसलाई साँदेर खाए पनि भयो कि त दालको सट्टामा रिप्लेस गरेर यसमै झोल हालेर खाए पनि भयो लन्चहरूमा भेजिटेरियन हो भने एउटा मेन प्रोटिन सोर्स मेरो शरीरमा प्रोटिन के केलाई चाहियो त भन्दाखेरि मसललाई चाहियो मेरो आँखालाई चाहियो कपाललाई चाहिन्छ हड्डीलाई चाहिन्छ धेरै कुरालाई प्रोटिन भनेको एउटा बिल्डिङ ब्लक भनेर बुझिन्छ नि त होइन सो हजुरको यसको डेभलपमेन्टहरूमा बच्चाहरूकोमा मेन हामी अडल्ट्सहरू भन्दा पनि हाम्रो बच्चाहरूको डेभलपमेन्टको बेला चाहिँ हाम्रो पोषण अझै इम्पोर्टेन्ट हुन्छ सो बच्चाहरूको लागि उहाँहरूको ग्रोथ एन्ड डेभलपमेन्टको लागि पेटको स्वास्थ्यको लागि हड्डीहरूको डेभलपमेन्टको लागि एकदमै राम्रो हुन्छ भने अब अलिकति एज हाम्रो बेसी छ माछा मासु धेरै खासै पचाउन सकिँदैन भने मजाले रिप्लेस गर्न सक्ने केही त यही गेडागुडी हजुरको स्प्राउट्स गरेको गेडागुडी चाहिँ पचाउन पनि सजिलो भयो जिउलाई प्रोटिन पनि भयो एनर्जी पनि मजाले पाइन्छ युरिक एसिड भन्ने बित्तिकै गेडागुडी भनेर हुन्छ नि त अब गेडागुडी चाहिँ खानु हुँदैन है भनेर सो धेरै जसो चाहिँ युरिक एसिड भएको मान्छेहरूलाई चाहिँ एकदमै गाह्रो के हुन्छ त भन्दाखेरि युरिक एसिड भन्ने बित्तिकै प्युरिन होइन प्युरिन भन्ने प्रोटिन हुन्छ त्यो चाहिँ धेरै मात्रामा भइदियो भने अझ युरिक एसिड बढ्ने गोलीगाँठाहरू दुख्ने यस्तो समस्याहरू आउँछ त्यही भएर हजुरको युरिक एसिड छ भने चाहिँ अलिकति पोर्सन कन्ट्रोल गरेर होइन मजाले भिजाएर त्यही टुसा उमारेर हजुरको 15-16 घन्टा भिजाएको गेडागुडी खाँदा कहिलेकाहीँ खाँदा चाहिँ ठिक छ न्युट्रियन्स पनि पाइरहेछ सकेसम्म मेरो युरिक एसिड पनि बढ्दैन भन्ने भयो तर दिनदिनै हामीले खान थाल्यौँ भने चाहिँ अलिकति रिस्क बढ्छ युरिक एसिडको लेभल बढ्नलाई पनि अनि अर्को चाहिँ हजुरको अब कतिजनालाई यस्तो हुन्छ कि अब मेरो पेटले गेडागुडी मजाले पचाउँछ भन्दैमा सबैको पेटले नपचाउन सक्छ होइन कतिजनालाई चाहिँ त्यही गेडागुडी खाना साथ ग्यास फर्मेसन हुन्छ होइन त्यस्तो केसमा पनि के गर्नु पर्यो नि त भन्दाखेरि गेडागुडीको फ्रिक्वेन्सी मात्रा चाहिँ अलिकति कन्ट्रोल खानुपर्छ कि त धेरैजनालाई हजुरको गेडागुडीमा पनि चिकपिज भन्छ नि हामी छोले छोले जस्तो जुन येल्लो कलरको हुन्छ नि त्यसले चाहिँ झन् ग्यास धेरैमा हुन्छ क्या गेडागुडीमा पनि सो आफूले विचार गर्ने कि मेरो जिउले कसरी रियाक्ट गरिरहेछ त्यस्तो केसमा चाहिँ मेन युरिक एसिड अनि हजुरको पेट धेरै राम्रो छैन भने पनि सकेसम्म विचार गराएर खानुपर्छ
14: हामीले शरीरलाई स्वस्थ बनाइराख्न विभिन्न समस्याबाट बस्न तथा असल जीवन व्यतीत गर्नको लागि स्वस्थ भोजनको आवश्यकता पर्दछ किनकि खानाले नै मानिसलाई बल फुर्ती र दीर्घायु बनाउने गर्छ जो कोही व्यक्तिले पनि जीवनमा जति पनि मेहनत र परिश्रम गर्ने गर्छन् उनीहरूले जस्तोसुकै दुःख कष्ट सहन पनि बाध्य भइरहेका हुन्छन् त्यो सबै उनीहरूले आफ्नो अथवा परिवारको भोको पेट भर्नको लागि गरिरहेका हुन्छन् यदि तपाई यत्रो दुःख गरेर पनि आफ्नो पेटमा खराब खाना थोपर्नुहुन्छ भने तपाईले त्योसँगै रोग व्याधि र चिन्ता पनि थोपर्नु भएको हुन्छ। त्यसकारण हामीले हाम्रो लागि उपयुक्त र स्वास्थ्यवर्धक खानेकुराहरू मात्र खानुपर्छ। हामीले प्रयोग गरिरहने खानेकुरा पनि धेरै प्रकारका हुने गर्छन्। यदि हामीले अर्ग्यानिक र स्वस्थ खालको खानेकुरा खान सक्यौं भने त्यसले हाम्रो स्वास्थ्यलाई राम्रो बनाउँछ। तर यदि हामीले नन अर्ग्यानिक खानेकुराहरू प्रयोग गर्यौं भने त्यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ। हामीले खाने खानेकुराहरूले पनि हाम्रो मस्तिष्कमा नकारात्मक असर पुर्याउने गर्छन्। हामीमा उत्पन्न हुने विचार पनि नकारात्मक आउन थाल्छन्। त्यसकारण हामीले अर्ग्यानिक र हाम्रो लागि उपयुक्त खानेकुराको मात्र प्रयोग गर्नुपर्छ। यदि तपाईँले पनि लामो समयसम्म स्वस्थ जीवन, जीवनमा खुशी र मस्तिष्कमा सकारात्मक विचार चाहनुहुन्छ भने अर्ग्यानिक खानेकुराहरू खान थाल्नुहोस्। तपाईँले खाने खानाले नै तपाईँको भविष्यको निर्धारण गरेको हुन्छ। तपाईँले जति धेरै अर्ग्यानिक खानाको महत्व बुझ्नुहुन्छ त्यति नै तपाईँको लागि फाइदा पुग्छ। यदि तपाईँले अर्ग्यानिक खाना खानुहुन्छ भने यसले तपाईँको भोक मेट्छ र भोक सँगसँगै तपाईँलाई रोगबाट र शोकबाट पनि बचाउने गर्छ। त्यसैले त अर्ग्यानिक खानाको महत्व हाम्रो जीवनमा अधिक छ। आज हामी तपाईँलाई यसको महत्व किन छ र यी खानाहरू हाम्रो स्वास्थ्यको लागि किन जरुरी छन् भनेर बताउनेछौ। स्वस्थ शरीर मानिसको लागि सफलताको सिँढी हो जसले तपाईँलाई सधैँ सफलता र खुसियालीतिर लैजान्छ। तर अस्वस्थ शरीर तपाईँको असफलताको पहिलो बाटो हो जसले तपाईँको जीवनलाई ध्वस्त पारिदिन्छ, तपाईँको सम्पूर्ण आशाको किरणलाई रोकिदिन्छ। त्यसकारण हाम्रो लागि सबभन्दा ठूलो आफ्नो स्वास्थ्य हो। शरीरलाई स्वस्थ राख्ने अनेकौं शत्रुहरू हुन्छन्। त्यसमध्येको एक हो हामीले प्रयोग गरिरहने खाना। हामीले खाइरहेका खानेकुराहरूले पनि हाम्रो स्वास्थ्यलाई बिगारिरहेका हुन्छन्। त्यसकारण हामीले हाम्रो शरीरलाई स्वस्थ राख्ने अर्ग्यानिक खानाहरू मात्र खानुपर्छ। अर्ग्यानिक खानाहरू भन्नाले कुनै पनि कृत्रिम रसायनको प्रयोग नगरिएको, एन्टिबायोटिक वा कीटनाशक औषधि प्रयोग नगरिएको खानेकुराहरूलाई भन्ने गरिन्छ। यी खानाको उत्पादनमा कुनै पनि रासायनिक मल वा कीटनाशक औषधिको प्रयोग गरिँदैन वा यिनीहरूको प्रयोगलाई निषेध गरिएको हुन्छ। अहिलेको समयमा मानिसले उत्पादनको मात्रा बढाउने आशाले अथवा धेरै आमदानी बढाउने उद्देश्यले आफ्नो खेतबारीमा विभिन्न कीटनाशक औषधिको प्रयोग गर्छन् जसलाई प्रयोग गरेका खानाले हाम्रो शरीरलाई अस्वस्थ बनाउँछ, हामीलाई भविष्यमा ठूलो नोक्सानको भागीदार बनाउँछ। यस्ता खानेकुरामा विभिन्न कीटनाशक औषधि तथा रासायनिक मलको प्रयोग गरिएको हुन्छ। यस्ता खानाले हाम्रो शरीरमा विभिन्न नकारात्मक असरहरू पुर्याउने काम गर्छन्। यसको प्रयोग गर्नाले हामीमा जस्तै क्यान्सर, हृदयघात, उच्च रक्तचाप र मधुमेह जस्ता रोगहरू उत्पन्न हुन सक्छन्। त्यसकारण हामीले अर्ग्यानिक खानाहरूको प्रयोग गर्दा हाम्रो स्वास्थ्यलाई राम्रो हुन्छ। अर्ग्यानिक खानाहरूले हाम्रो शरीरमा पौष्टिक तत्वलाई बढाउने गर्छन्। अर्ग्यानिक खानाहरू भनेको पौष्टिक तत्वको खानी पनि हुन्। यसमा एन्टी अक्सिजनको मात्रा बढ़ी हुन्छ। त्यस्तै यस्ता खानेकुराहरूमा कृत्रिम रसायन, हर्मोन तथा एन्टिबायोटिकको प्रयोग गरिएको हुँदैन। अर्ग्यानिक तरिकाले उब्जाइएको खानाहरूमा कुनै पनि हामीलाई नोक्सान हुने रासायनिक मल वा कीटनाशक औषधिको प्रयोग गरिएको हुँदैन। अर्ग्यानिक खानाहरूमा नन अर्ग्यानिक खानाको तुलनामा 50% भन्दा बढ़ी पौष्टिक तत्व पाइन्छ। यस्ता खानामा हामीलाई आवश्यक पर्ने भिटामिन, प्रोटिन, मिनरल, क्याल्सियम, आइरन जस्ता तत्वहरू पाइन्छन्। किनकि यी खानाहरू जुन माथुमा उब्जिन्छन् ती माथुमा पौष्टिक तत्व बढ़ी हुन्छ। अर्ग्यानिक खानाहरूले मानिसमा उत्पन्न भएका विभिन्न समस्याहरूलाई हटाउँछन्। यस्ता खानाहरूले मुटुको बिरामीपन, छातीको बिरामी, माइग्रेन, ब्लड प्रेसर, डायबिटिज र अल्जाइमर जस्ता बिरामीहरूलाई निको पार्दछन्। त्यस्तै एउटा रिसर्चले यो पनि बताएको छ कि यदि हामीले बच्चालाई शुरूदेखि नै अर्ग्यानिक खानाहरू मात्र खुवाउन सक्यौं भने उनीहरूको मानसिक विकास तेजसँग हुन्छ र उनीहरूको विभिन्न रोगसँग लड्न सक्ने क्षमतामा पनि वृद्धि हुन्छ। त्यस्तै उनीहरूको प्रतिरक्षा प्रणालीमा पनि वृद्धि हुन्छ। तसर्थ यस प्रकारका खानाहरू हाम्रो स्वास्थ्यको लागि अति नै महत्वपूर्ण छन् र हामीहरूले खानामा यिनै अर्ग्यानिक खानाहरूको प्रयोग गर्नुपर्छ। हामीले बजारमा सामान्य रूपमा हेरिरहँदा अर्ग्यानिक खानाहरू नन अर्ग्यानिक भन्दा महँगो पर्ने भएकोले सस्तो तथा धेरै पाउने आशामा नन अर्ग्यानिक फलफूल तथा तरकारीहरूको प्रयोग गर्ने गर्छौं। किनभने हर कोही मान्छेमा पैसाको बढ़ी महत्व छ तर मानिसहरूले स्वास्थ्यलाई खासै महत्व दिइरहेका हुँदैनन्। त्यही कारणले जुन जुन वस्तुको मूल्य कम छ त्यही मात्र किन्ने गर्छन्। तर हामीले अहिलेसम्म पनि यो बुझेका छैनौं कि हामीले नन अर्ग्यानिक खानाहरूको प्रयोग गरेर रोगहरू जम्मा गरिरहेका छौं। भविष्यको ठूलो संकटलाई निम्त्याइरहेका छौं। तिनै रोगको कारणले भविष्यमा ठूलो नोक्सानको भागीदार बन्नेछौ। यो निश्चित छ, किनकि हामीले खाना नै ठिकसँग खाएका छैनौ। हामीले जस्तो खाना खान्छौ, हाम्रो शरीर र सोच पनि त्यस्तै बन्छ। यसको परिणाम हामीलाई लामो समयपछि देखिनेछ र यसले नकारात्मक नतिजा नै ल्याउनेछ। त्यति बेला हामीसँग पछुताउनु बाहेक अरू कुनै पनि विकल्प हुने छैन। तपाईँले पनि कुन खाना आफ्नो लागि उपयुक्त हुन्छ भनेर विचार गर्नुहोस् र त्यही खानेकुराहरू प्रयोग गर्नुहोस्। त्यसले तपाईँलाई दीर्घकालसम्म पनि स्वस्थ राख्दछ, तपाईँलाई भविष्यमा ठूलो क्षति हुनबाट बचाउँछ। मानिसहरूमा सबै प्रकारको ज्ञान हुन्छ, तर उनीहरू आफ्नो स्वभावले गर्दा अज्ञानी देखिन्छन्। धेरै व्यक्तिहरूलाई यी सब कुरा थाहा हुन्छ र पनि उनीहरूले यसको प्रयोग गर्दैनन्, किनकि मानिसमा पनि एक प्रकारको लोभ छ, उपभोक्तालाई पैसा बचाउने लोभ र कृषकलाई उत्पादन बढाउने। त्यही कारणले गर्दा उनीहरूले यी सब चीजको प्रयोग गरिरहेका हुन्छन् र अर्ग्यानिक खानाहरू भनेर नन अर्ग्यानिक खानाहरू बेचिरहेका हुन्छन्। तर आजको समयमा उनीहरूभित्र भएको थोरै लोभको कारणले भविष्यमा ठूलो जोखिम उठाउनु पर्ने अवस्था आउन सक्छ। तपाईँको जीवनमा सम्पत्ति, पैसा, साथी, जग्गा जमिन बारम्बार आउन सक्छ, तर यदि तपाईँले स्वास्थ्यको ख्याल गर्नुभएन भने वा व्यवस्था गर्नुभयो भने तपाईँको जीवन कहिले पनि बार बार आउन सक्दैन। राम्रो स्वास्थ्य नै तपाईँको धन अथवा सपथोक हो। तपाईँको स्वास्थ्य ठिक भयो भने मात्र तपाईँले सजिलै जीवन जिउन सक्नुहुन्छ र तपाईँले आफूले चाहेको चिज जीवनमा हासिल गर्न सक्नुहुन्छ।
15: अब हामीले बेसिक गर्ने त अब तपाईँले सुन्नु पनि भयो होला, हरेक बार खाना चार भनेर। त्यो भनेको चाहिँ हामीले हरेक दिन चाहिँ नि चार प्रकारका खानेकुराहरू चाहिँ खानु पर्यो। त्यसमा चाहिँ एउटा चाहिँ कार्बोहाइड्रेट भन्छ, जुन चाहिँ अन्न जन्ने खानेकुराहरू भयो। त्यसपछि अर्को प्रोटिन जन्ने खानेकुराहरू राख्नु पर्यो। अर्को फ्याट, फ्याट अथवा चिल्लो पदार्थ पनि इन्क्लुड गर्नु पर्यो खानामा। र चौथो भनेको चाहिँ फाइबर, रेसाहरूलाई पनि हामीले खानामा इन्क्लुड गर्नु पर्यो। भनेको चारवटा डिफ्रेन्ट भेराइटीका खानाहरू भए। र चार पटक खानु पर्यो, कम्तीमा पनि कुनै पनि उमेर समूहको मानिसले चाहिँ चार पटक खाना खानु पर्यो। त्यो भनेको बिहान उठेर एउटा नास्ता, त्यसपछि बिहानको खाना, दिउँसोको नास्ता र बेलुकाको खाना। र कुनै कुनै समूहहरू जस्तै अब केटाकेटी बालबालिकाहरू भयो, जसको बढ्ने क्रममा छ अथवा गर्भावस्थामा, सुत्केरी अवस्थामा चाहिँ योभन्दा अलिकति बढी पटक पनि खानुपर्ने हुनसक्छ। अब कार्बोहाइड्रेट भन्दा पनि म सुरुमा चाहिँ हाम्रो बेसिकली सानो एकदमै जेनरल तरिकाले बुझ्ने हो भने तीन प्रकारका खानेकुराहरू हुन्छन्। एक नम्बरमा चाहिँ शरीरलाई शक्ति दिने खानेकुराहरू भन्छन्, यसमा चाहिँ हामीले कार्बोहाइड्रेट अथवा अन्नजन्य खानेकुराहरू पर्दछ। यसमा अन्न भन्नाले हामीले खाने भात भयो, रोटी, ढिँडोहरू पर्यो। र त्यसपछि चाहिँ चिल्लो कुराहरूले पनि हामीले शक्ति दिने हो। चिल्लो भनेको हामीले घिउ खान्छौँ, तेल खान्छौँ अथवा यो हालेर बनाएको खानेकुराहरू खान्छौँ भने पनि यसले पनि शक्ति दिन्छ। र अर्को कन्दमूलहरू, कन्दमूल भनेको आलु, तरुल, पिँडालुहरू छ, सखरखण्डहरू छ भने यो यति तिनवटा कुरालाई चाहिँ हामीले शक्ति दिने खानेकुरामै गन्छन्। र यो बाहेक चिनी, महहरूले पनि कार्बोहाइड्रेट नै दिन्छ अथवा शक्ति दिन्छ। त्यसपछि दोस्रो खालको खानेकुरा भनेको हाम्रो शरीरको वृद्धि विकासमा मदत गर्ने खानेकुरा अथवा यसलाई चाहिँ प्रोटिन जन्ने खानेकुरा भनिन्छ। यो चाहिँ बेसिकली दुई टाइपको हुन्छ, एउटा भनेको वनस्पति जन्ने र अर्को पशु जन्ने। वनस्पति जन्नेमा चाहिँ हाम्रो दाल, गेडागुडीहरू भयो, अब अहिले क्वाँटीको सिजन छ, क्वाँटीहरू पर्यो, त्यस्तै नट्सहरू, मिक्स नट्सहरू पर्यो। र अर्को पशु जन्नेमा चाहिँ हाम्रो अण्डा, माछा मासु, दुध, दहीहरू यसमा पर्छ, माछाहरू। थर्ड ग्रुप भनेको चाहिँ हाम्रो शरीरलाई सुरक्षा गर्ने खानेकुरा अथवा शरीरलाई रोगबाट बचाउने, जसले चाहिँ हाम्रो इम्युनिटीलाई बुस्ट गर्ने खानेकुराहरू चाहिँ थर्ड ग्रुपमा पर्छ। यसमा चाहिँ भिटामिन र मिनरल्सहरू पर्छ प्राय। यसमा चाहिँ हामीले मेजरली हेर्ने हो भने चाहिँ सागसब्जी र फलफुलहरू चाहिँ यो थर्ड ग्रुपमा पर्छ। र सर्टेन प्रोटिनहरूबाट पनि भिटामिन मिनरल्स त आउँछ। अब प्रायः नेपालीहरूको हेर्नुहुन्छ भने प्राय सबैले खाली पेटमा, अहिलेको ट्रेन्डमा चाहिँ हाम्रो बिरामीहरू भेट्दा पनि पानी चाहिँ सबैले पिराउने भाव हुन्छ। कसै कसैले छोडेर, बच्चाहरूलाई छोडेर अहिले एडल्ट एज ग्रुपहरूले चाहिँ पानी पिउनुहुन्छ, एक ग्लास, दुई ग्लास पानी पिउनुहुन्छ। त्यो एकदमै राम्रो सुरुवात हो। बिहान खाली पेटमा मनतातो पानी अथवा चिसै पानीबाट सुरु गर्न सकिन्छ। दुई ग्लास पानी, एक ग्लास पानीबाट सुरु गर्न सकियो। त्यसपछि तुरुन्तै चिया र चियासँग बिस्किट, ब्रेड के एभाइलेबल छ त्यो खाने चलन छ। त्यसको सट्टामा बरु चियासँग ब्रेड भन्दा पनि हामीले अलिकति सन्तुलित भोजनतिर चाहिँ जाँदा सजिलो हुन्छ। यदि मोटोपनाहरू हुनुहुन्छ, कोलेस्ट्रोलको प्रब्लम छ भने चाहिँ खाली पेटमा चिया खाइसकेपछि उहाँहरूले आलसहरू अथवा चिया सिड्सहरूलाई पानीमा मिक्स गरेर खानुभयो भने चाहिँ त्यसले जुन फाइबर प्रोभाइड गर्छ त्यसले चाहिँ कोलेस्ट्रोल घटाउन अथवा सुगर एकदम हाई छ भने सुगर घटाउन मद्दत गर्छ। त्यसपछि चाहिँ राम्रो ब्रेकफास्ट गर्नु पर्यो। ब्रेकफास्ट राम्रो कस्तो हुन्छ भन्दा त्यसमा कार्बोहाइड्रेट पनि चाहियो, अघि मैले चारवटा फुड ग्रुप भने, कार्बोहाइड्रेट पनि चाहियो, प्रोटिन पनि चाहियो, फ्याट चिल्लो कुरा पनि चाहियो र हाम्रो फाइबर पनि चाहियो त्यसमा। अब यो कसरी मिलाउन सकिन्छ? अब हाम्रो डेली एक्जाम्पलमा चाहिँ कार्बोहाइड्रेटको कुनै पनि एउटा अन्न लिऊँ न, अन्नबाट हामीले रोटी प्यानकेक बनाउन सक्यौँ। अब एक्जाम्पल आँटाकै रोटी बनाउन सक्यो, अथवा आँटाको प्यानकेक गिलो रोटी बनाउन सक्यो, अथवा कोदो फापर अहिले त यो पनि इजिली पाइन्छ मार्केटहरूमा, यो यसबाट एउटा प्यानकेक अथवा रोटी बनाउन सक्यो। दोस्रो प्रोटिनमा चाहिँ हामीले नट्सतिर गए पनि भयो, नट्सहरूमा चाहिँ नर्मली एक सर्भिङ भनेको हामीले एक मुठी नट्स खान मिल्यो दिनभरिमा। अब सबैले एक मुठी खान एकैचोटि नसक्नु नि सक्छ, हाफ हाफ गरेर दुईपटक खान सक्यो, त्यो भनेको लगभग 15 ग्राम जति नट्स मिक्स गरेर खाने हो भने 10-12 पिस पर्छ। काजु खानुभयो भने दुई तिन पिस काजु, ओखर 2-3 पिस र 4-5 पिस तपाईँले आलमोन्ड्स हाल्नुभयो भने 10-12 पिस भइहाल्यो। अझै राम्रो गरी खाने हो भने यसमा सनफ्लावर सिड्स अनि पम्पकिन सिड्स पनि एड गर्न सकियो। नट्स चाहिँ सकेसम्म भिजाएरै खाएको राम्रो, जुन भिजाउन मिल्छ आफूलाई टेस्ट, किनभने हामीले यत्तिकै र नट्स खाँदा चाहिँ त्यसमा एन्टी न्युट्रिसनल फ्याक्टर भनेर हुन्छ, त्यसले चाहिँ अलिकति डाइजेसनमा प्रब्लम दिने हुनसक्छ, र त्यसको नट्स भनेर न्युट्रियन्ट्स पनि राम्रोसँग एब्जर्ब गर्न दिँदैन त्यसले, त्यो कारणले नट्सलाई भिजाएर 10-12 पिस प्रोटिनको रूपमा राख्न सक्यो। अब नट्स छैन भने दुधै राख्न सक्यो, अथवा दुधको अरू प्रडक्टहरू चिज हुन सक्यो, दही हुन सक्यो, यो राख्न सकिन्छ, अथवा अन्डा अथवा अम्लेटहरू राख्न सक्यो प्रोटिनको लागि। र यता हामीले फाइबरको कुरा हेर्ने हो भने फाइबरमा चाहिँ फ्रुट्स नर्मल सर्भिङ एउटा मध्यम साइजको मिडियम लगभग 100-150 ग्रामको फ्रुट्स, अथवा क्यारोट्सहरू खाने बानी छ, बिटरुटहरू खाने छ भने त्यस्तै 100-150 ग्राम क्यारोट बिटरुटहरू राख्न सकिन्छ। यो लगभग बिहानको ब्रेकफास्ट चाहिँ 7-8 बजेको टाइममा गर्नुभयो भने त्यसको 3-4 घन्टा चाहिँ ग्याप राख्ने, इमिडिएट छिटो 1.5-2 घन्टामै नखाइने, 3-4 घन्टाको ग्याप राखेर लगभग 10-11 बजीतिर खाना खान सक्यो। खाना पनि अब यस्तै हुनु पर्यो, त्यो अघि मैले जुन सुरुमा भने नि 3 फुड ग्रुप, हाम्रो शक्ति दिने, वृद्धि विकास गर्ने र सुरक्षा गर्ने, यो 3 कुरा चाहिँ आउनु पर्यो हाम्रो लन्चमा पनि। त्यसमा चाहिँ अब एउटा प्लेटलाई एक्जाम्पल लिऊँ न, हामीले प्लेट लिइरहेछौँ भने प्लेटलाई 4 भागमा बाँड्ने, 4 भागको 1 भाग चाहिँ हाम्रो अन्न हुनु पर्यो, र अर्को 1 भागमा चाहिँ प्रोटिन जन्ने खानेकुरा हुनु पर्यो, त्यसमा माछा मासु तपाईँले दाल राख्न सक्नुहुन्छ, र 2 भाग चाहिँ सब्जी हुनु पर्यो। यहाँ चाहिँ अलिकति प्रब्लम छ कि हाम्रो नेपालीहरूको थाल यस्तो हुँदैन, तर सन्तुलित गरेर खाने हो भने चाहिँ फाइबरको मात्रा अथवा भिटामिन मिनरल्सको मात्रा इन्टेक चाहिँ हाम्रो राम्रो छैन, त्यही भएर जति अन्न खान्छ त्यसको 2 भाग चाहिँ हामीले सागसब्जी खानुपर्ने हुन्छ अथवा सलाद खानु पर्यो खानामा। यतिले पुग्दैन भने हामीले 1 ग्लास दुध अथवा दही चाहिँ एक्स्ट्रा लिन सक्छौँ, त्यो चाहिँ हाम्रो लन्च चाहिँ यस्तो हुनु पर्यो। दिउँसो खाजा अब त्यस्तै 3-4 घन्टा पछि भनेपछि हामीले 10 बजे खायौँ भने अब 1-2 बजीतिर खाजा खान सक्यो। खाजा चाहिँ अब लगभग बिहान ब्रेकफास्टसँग मिल्न सक्छ, त्यस्तै त्यस्तै गरेर खाजा रोटी अनि रोटीले कार्बोहाइड्रेट दियो, त्यसपछि चना अनि त्योसँग बिहानकै हरियो सब्जीहरू केही छ भने सब्जी, नभए एउटा फलफुल राख्न सक्यो, अथवा अर्को अप्सन भनेको चिउरा, चिउरा त हाम्रो एकदम नेपाली कमन खाजा भयो, चिउरा दही अथवा चिउरा अन्डा अनि सब्जी अथवा फलफुल त्यसरी मिलाएर खान सक्यो। अब हेभी भनेको त्यही चिल्लो अलिक धेरै छ, प्रोटिन पनि धेरै नै खाइन्छ, अब हाम्रो पानी चाहिँ हप्तामा 1-2 चोटि खाने, तर एकैचोटि धेरै मात्रामा खाने माछा मासुको पानी छ, त्यो चाहिँ त्यसले चाहिँ अलिकति पचाउनलाई गाह्रो हुनसक्छ। अनि अन्न पनि हामीले धेरै नै खान्छौँ, 4 भागको थालको 1 भाग मात्र खाँदैनौँ, लगभग हाफ अथवा अलि धेरै खानेको त 1 थाल नै भातै भइरहेको हुन्छ, त्यसले गर्दा पनि अब खायो अनि खाएपछि हिँडुल छैन, एक्सर्साइज छैन, अनि ढिलो खाने बानी छ क्या, भनेको 9-10 बजीतिर खाना खायो अनि आधी घन्टा 15 मिनटमै सुतिहाल्यो, अनि त्यो गर्दा त बडीले युटिलाइज गर्न पाएन नि, त्यो त शरीरले नै लिने भयो, अनि त्यही मोटोपनाको समस्या अरू समस्याहरू आउन सक्ने भयो। त्यसको लागि पहिलो कुरा के गर्न सकिन्छ भने खानालाई अलिक छिटो गरिदिने सकिन्छ भने 7:30-8 बजीभित्रमा खाना खाने, त्योभन्दा ढिलो नसक्ने, अब एकदम नसकेको अवस्थामा 9 बजीभित्रमा खाना खाइसक्ने, र खाना र सुत्ने टाइमको बिचमा चाहिँ 2-3 घन्टाको ग्याप राख्नु पर्यो, र त्यो टाइममा अलिकति आफै एक्टिभ भइदिनु पर्यो, खाना खाने अनि आराम गरी हामीले टिभी हेर्न जाने, मोबाइल चलाउने, रेस्ट गरी हामीले चाहिँ भएन, खाना खाएको लगभग 1 घन्टाभित्र चाहिँ नसुत्ने, खानाको 1 घन्टाभित्र 15-20 मिनट हिँड्ने, उभिँदै पनि अलिकति शरीरले इनर्जी फेर गरिरहेको हुन्छ कि, अनि त्यो कारणले पनि हामीलाई पचाउन गाह्रो हुने, मोटोपनाको समस्या आउने त्यो हो। र मासुको कुरा गर्नुभयो, मासु चाहिँ 4-6 पिस खानुहुन्छ भने डेली बेलुकाको मासु खाएर पनि फरक पर्दैन, तर अब त्यसलाई कसरी पकाइन्छ त्यसले चाहिँ फरक पर्छ, अब रोस्ट गरेर खाइन्छ, एकदम धेरै ग्रेभी हालेर, त्यो मासुले भन्दा पनि त्यो ग्रेभीले चाहिँ असर गरिरहेको हुन्छ, त्यसमा तेल धेरै छ, मसलाहरू धेरै छ, त्यही पचाउन गाह्रो भइरहेको हुन्छ, त्यही भएर डेली मासु 4-5 पिस खाएर त फरक पर्दैन। प्रायःको बानी चाहिँ अन्न मात्र खाने हुन्छ, भनेको बिहान एक्जाम्पलमा कालो चिया र बिस्कुट खाइदियो भने त्यो त कार्बोहाइड्रेट मात्रै भयो नि त, त्यसमा प्रोटिन पनि छैन फाइबर पनि छैन. प्रोटिन र फाइबरले चाहिँ सुगर कन्ट्रोल गर्न मद्दत गर्छ, कोलेस्ट्रोललाई घटाउन मद्दत गर्छ. अब त्यो नभएपछि उनीहरूको त्यो समस्या झन् लामो रूपमा जाने भयो अथवा समस्याले झन् गाह्रो गर्ने भयो. त्यही भएर सकिन्छ भने चारवटै फुड ग्रुपको खानेकुरा हुनु पर्यो. खानामा मात्रै होइन कि नास्तामा पनि हुनु पर्यो, खाजामा पनि हुनु पर्यो. होइन मेन चाहिँ रेसा हेर्ने. अब रेसा भन्ने बित्तिकै सागसब्जी फलफुलहरूमा भयो र सलादहरूमा भयो. अब हाम्रो होल ग्रेन्सहरूमा पनि रेसा छ क्या, भनेको ढिँडो खाइरहेको छ, आँटाको रोटी खाइरहेको छ भने त हामी त बोक्रासहित पिसिरहेछौँ त्यसमा, त्यसले पनि रेसा प्रोभाइड गर्छ. अर्को गेडागुडीहरू खाइरहेको छौँ, क्वाँटीहरू खाइरहेछ भने त्यसले पनि राम्रो रेसा दिन्छ. त्यही भएर आफ्नो खानामा रेसा र प्रोटिन चाहिँ म खोज्नु भन्छु. र अर्को भनेको टाइममा खाने. टाइममा हाम्रो नर्मल्ली अब वर्किङलाई पनि अब टाइममा खान अलिक प्रब्लम छ. जो घरै बस्ने हुन्छ त्यो बानीले पनि दुई छाप खाना खाने अनि बिचमा चिया खाने, त्यही मात्रै बानी छ प्रायःको. अब चिया नै खानुहुन्छ भने चियासँग पनि अलिकति अन्न एउटा फलफुल के हुन्छ अलिकति मिलाएर सकेसम्म अलिकति सन्तुलित बनाएर खाना खानु भनेर सजेस्ट गर्न चाहन्छु. र सुगर लागेको मान्छेहरूले चाहिँ बेलुका 7:30-8 बजी खाना खाएपछि सुत्ने बेलामा उहाँहरूले एक कप एउटा कुनै प्रोटिन आइटम जस्तै एक कप दुध अथवा दही एउटा अन्डाहरू लिएर सुत्नुभयो भने त्यसले पनि बिहानको फास्टिङ सुगर कन्ट्रोल गर्न चाहिँ अलिक मद्दत गर्छ. सन्तुलित खानु भएन, अन्नको मात्रा धेरै छ, चिल्लो कुरा धेरै छ, प्रोसेस्ड फुडहरू, प्रोसेस भन्दा नि हाइली प्रोसेस्ड फुडहरू हुन्छ नि, त्यसको कन्जम्सन हाई छ भने त त्यसले त मोटोपना निम्त्याउने भयो. मोटोपनाले अब अरू दीर्घकालीन रोगहरूलाई निम्त्याउने भयो. त्यसले गर्दा त अब आयु त अभियसली घट्ने नै भयो. सबै उमेर समूहको मानिसहरूले चाहिँ खाना खाँदा जहिले पनि भेराइटी ल्याउनु पर्यो खानामा, भनेको विभिन्न प्रकारको खानेकुराहरू खानु पर्यो. अन्न नै खानुहुन्छ भने आज अन्न खाजामा आटाको रोटी खायो भने अब भोलि कोदोको पर्सि फापरको त्यसरी चेन्ज गरेर खाने. त्यस्तै प्रोटिन खाँदा आज नट्स खायो भने भोलि दुध अथवा अन्डालाई अन्डामा चेन्ज गर्ने. र फ्रुट्सहरू पनि विभिन्न दिनमा डिफ्रेन्ट खालको फ्रुट्स खाने. आज केरा किनेर ल्याउनु भयो भने अर्कोचोटि किन्दा स्याउ किनेर ल्याउनु. यसले के फाइदा गर्छ भन्दा हामीले जब खानामा भेराइटी ल्याउँछौँ नि त्यो ल्याउँदा चाहिँ छुट्टै खानामा छुट्टै प्रोटिन छुट्टै क्याल्सियम उनीहरूको कन्टेन्ट फरक फरक हुन्छ. मिनरल्सको कन्टेन्ट फरक हुन्छ, भिटामिन्सको कन्टेन्ट फरक हुन्छ. हाम्रो शरीरले चाहिँ सबै कुरा पाउँछ र यसले अन्तिममा चाहिँ सबैलाई स्वस्थ रहन मद्दत गर्छ.
16: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो.
11: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
16: त्यसको चिन्ता लिनै पर्दैन नि. खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि.
11: ए, होटल फ्यामिली छ नि है. हुन्छ, म आजै जान्छु.
16: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
11: होटल फ्यामिली एन्ड लज, खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा. मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420.
16: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी.
17: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो. जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो.
16: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है. होलसेलमा समेत पाइने रहेछ.
17: हो त है, सामान लिन टाढा किन जानु पर्यो र.
18: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
19: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता.
20: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार.
18: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ.
20: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98 4 61 61 220.
21: पसल सरेको सूचना. शुक्ला गण्डकी 4 धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ. प्रोप्राइटर मीन बहादुर सुनार, 98253-9900-122, 98058-28008 र 98460-69246.
1: 103.8 अन्तर्मनको आवाज
4: स्टुडियो टाइम
22: अहिले बिहानको 7 बज्यो
23: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301
24: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
25: धोरबाराही हाइलाइट्सको साथमा
26: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
25: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304

नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एपका साथै नेपाली पात्रो र हामीलाई हाम्रो फेसबुक पेज मार्फत पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। अब धोरबाराही हाइलाइट्समा समाचारहरू सुन्नुहोस्। रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 781 जना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार साँझ 6 बजे सार्वजनिक गरेको पछिल्लो बुलेटिन अनुसार विभिन्न 8 वटा जिल्लाबाट आजसम्म 781 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार बाढ़ीमा परेर अझै 2502 जना मानिसहरू बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा रसुवाको 562 जना, विदेशी नागरिक 592 जना, पर्यटकसँग गएका नेपाली 127 जना, जलविद्युत आयोजनाका 133 जना र नुवाकोटको 115 जना, मकवानपुरका 65 जना र सुरक्षाकर्मी तथा निजामती कर्मचारी समेत रहेका छन्। सुरक्षा निकाय र सरकारी कर्मचारीतर्फ सेनाका 45 जना, प्रहरीका 25 जना, वनसारका 15 जना, सशस्त्र प्रहरीका 13 जना, अध्यागमनका 4, लाङटाङ राष्ट्रिय निकुञ्जका 3 र क्वारेन्टाइन कार्यालयका 3 जना अझै सम्पर्कविहीन रहेका छन्। रसुवाको उत्तरगैया गाउँपालिका स्थित नीलकण्ठ माध्यमिक विद्यालयका 200 जना विद्यार्थी र 4 जना शिक्षक पनि बेपत्ता रहेका छन् भने प्राधिकरणले दिएको अध्यावधिको विवरण अनुसार सबैभन्दा धेरै चितवनमा 272 जना र नवलपरासी पूर्वमा 169 जनाको शव फेला परेको छ। यस्तै नवलपरासी पश्चिममा 100, गोर्खामा 58, नुवाकोटमा 52, धादिङमा 50, तनहुँमा 37 र रसुवामा 13 जनाको शव फेला परेको छ। बाढ़ी तथा विपदमा परेका 9,435 जनाको हालसम्म सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ। यसमा जलविद्युतको सुरुङबाट भदौको 12 गते 191 जना र भदौको 13 गते 88 गरेर कुल 279 जनाको उद्धार गरिएको छ भने सेनाको हेलिकप्टर मार्फत 244 जना विदेशी र 3067 जना नेपाली गरी कुल 3311 जनाको हवाई र जनाको शव फेला परेको छ। बाढ़ी तथा विपदमा परेका 9,435 जनाको हालसम्म सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

भएको प्राधिकरणले बताएको छ। अझै ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन रहेकाले खोजी र उद्धार कार्यलाई तीव्र पारिएको छ। प्राधिकरणको बुलेटिन अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय का अनुसार बाढ़ीले रसुवा नुवाकोट र धादिङका 16 विद्यालयमा पूर्ण रूपमा र आंशिक रूपमा क्षति पुर्याएको छ। ती विद्यालयमा 6901 जना विद्यार्थी अध्ययनरत रहेका थिए। शिक्षा मन्त्रालयका अनुसार रसुवाकै गोसाईकुण्ड गाउँपालिकाको कोमी स्वामी वाङफेल माध्यमिक विद्यालयका 16 विद्यार्थी र एक शिक्षकलाई बाढ़ीले बगाएको छ। यस्तै उत्तर गया गाउँपालिकाको नवविजय महेन्द्र माध्यमिक विद्यालयका 2 शिक्षक र अन्य 1 व्यक्ति पनि सम्पर्कमा आएका छैनन्। कुल 109 विद्यार्थी रहेको गोसाईकुण्डाकै नेपाल राष्ट्रिय आधारभूत विद्यालयका 10 शिक्षक मध्ये 3 मात्रै सम्पर्कमा छन्। बाँकी 7 शिक्षकहरू अझै सम्पर्कविहीन रहेका छन्। यस्तै नुवाकोटको विदुर नगरपालिका स्थित चण्डेश्वरी माध्यमिक विद्यालयका 1 विद्यार्थीलाई बाढ़ीले बगाएको छ। 589 विद्यार्थी अध्ययनरत रहेको उक्त विद्यालयका 12 विद्यार्थी अहिलेसम्म पनि बेपत्ता रहेका छन्। यस्तै धादिङको नीलकण्ठ नगरपालिकामा रहेको देउराली माध्यमिक विद्यालय, पाल्पा सामरी भन्ज्याङ माध्यमिक विद्यालय, न्यू किबु बोर्डिङ स्कूल र पशुपति माध्यमिक विद्यालयका गरी 4 शिक्षक सम्पर्कविहीन बनेका छन्। ती 4 शिक्षक गोसाईकुण्ड यात्रामा गएका बेला बाढ़ीमा परेर सम्पर्कविहीन भएको मन्त्रालयले जनाएको छ। भौतिक क्षतितर्फ बाढ़ीले 9 विद्यालयमा पूर्ण रूपमा र 7 विद्यालयमा आंशिक रूपमा क्षति पुर्याएको छ। सबैभन्दा बढ़ी नुवाकोटका 8 विद्यालयमा क्षति पुगेको छ। रसुवाको 4 र धादिङका 4 विद्यालयमा पनि बाढ़ीले क्षति पुर्याएको छ। नुवाकोटको विदुर नगरपालिकाको विद्यालयहरूमा बाढ़ीले क्षति पुर्याएको छ। धादिङको गल्छी गाउँपालिका, सिद्धले गाउँपालिका र नीलकण्ठ नगरपालिकाका विद्यालयमा पनि क्षति पुगेको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका स्थित 109 विद्यार्थी अध्ययनरत नेपाल राष्ट्रिय आधारभूत विद्यालय पूर्ण रूपमा नष्ट भएको छ। उत्तर गया गाउँपालिकाको चिपलेटी आधारभूत विद्यालय, मोडर्न ट्रिनिटी बोर्डिङ र मल्लिका देवी आधारभूत विद्यालय पनि बाढ़ीले पूर्ण रूपमा बगाएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ी पछाडि धुन्चेमा अल्पत्र परेका तनहुका 9 आइतबार हिजो उद्धार भएको छ। उद्धार हुनेमा तनहुको काजी बहादुर मिस्त्री, गणेश बहादुर जीसी, जानुका जीसी, सत्यादेवी जीसी, बालकुमारी मगर, राधा मगर, धीरमती मगर, अमृता मगर र सुमित्रा मगर रहनु भएको छ। बाढ़ी पश्चात प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारिएसँगै धुन्चेमा रहेका उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको हो। रसुवा भोटेकोशी क्षेत्रमा आएको बाढ़ी पछाडि विभिन्न स्थानमा अल्पत्र परेका नागरिकहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको छ। बाढ़ी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हालसम्म 5,24,79,44,000 संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैविक प्रकोप उद्धार तथा राहत कोषमा बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। कार्यालयले सञ्चालनमा ल्याएको उद्धार अनुरोध पोर्टल मार्फत स्वदेशी र विदेशीबाट प्राप्त सहयोगको विवरण पारदर्शी रूपमा सार्वजनिक गरिएको जनाइएको छ। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा आज मध्याहमा 9 वाणिज्य ब्याङ्क का खाता मार्फत उक्त रकम संकलन भएको हो। हिमालयन बैंक र लक्ष्मी बैंकमा थप 21,43,232 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। विपदको विषम परिस्थितिमा प्राप्त सहयोगको पारदर्शी उपयोग तथा उचित व्यवस्थापन सुनिश्चित गर्न र सम्भावित वित्तीय ठगीबाट जोगिन सरकारले आधिकारिक क्यूआर कोड तथा प्रधानमन्त्री दैविक प्रकोप कोष र प्रधानमन्त्री कोष नामका खातामा मात्रै आर्थिक सहयोग गर्न आग्रह गरेको छ। कोषमा रकम जम्मा गर्न आवश्यक बैंक खाता र अन्य विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको कार्यालयले जनाएको छ। नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ। कांग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ। बैठक आज बिहान 11 बस्ने एजेण्डा भए पनि अन्य विषय भने खुलाइएको छैन। यसैबीच नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्ने समय 5 थप्ने निर्णय गरेको जनाइएको छ। कांग्रेसका महामन्त्री प्रदीप पौडेलले छुट भएका हुन सक्ने सदस्यहरूको क्रियाशील सदस्यतालाई आधिकारिकता दिनका लागि 5 समय थप गर्ने निर्णय भएको जानकारी दिनुभयो।

नेपाल प्रहरीले बाढ़ीले क्षतिग्रस्त बनेको कृषि विकास बैंक त्रिशुली ढुंगी शाखाबाट करोड़ौं बराबरको नगद र सुन सुरक्षित स्थानमा सारेको छ। आइतबार 8 घण्टाको निरन्तर प्रयास पछाडि बैंकमा रहेको 1.5 करोड़ नगद र अनुमानित 50 लाख बराबरको सुन सुरक्षित स्थानमा सारेको प्रहरीले जनाएको छ। यस्तै बैंकबाट केही महत्वपूर्ण कागजात पनि सुरक्षित फेला परेको प्रहरीको भनाइ छ। प्रहरीले उक्त प्रयासको संक्षिप्त भिडियो सामाजिक सञ्जालमा पनि शेयर गरिदिएको छ। रसुवाबारीमा बगेका शवहरू नारायणी नदीको बहावसँगै पश्चिम नवलपरासीको गण्डक नहरमा पुगेका छन्। आइतबार दिउँसोसम्म त्यहाँ 120 जनाको शव भेटिएको थियो। ती शवहरू नवलपरासी, रूपन्देही र कपिलवस्तुका विभिन्न अस्पतालमा राखिएका छन्। नदीको बहावले शवलाई कति टाढासम्म पुर्यायो भन्ने यकिन गर्न कठिन छ। त्यसैले हराइरहेका आफन्तको खोजीमा परिवारहरू सम्भावित स्थानमा अस्पताल र शवगृहसम्म पुगिरहेका छन्। कसैका लागि अस्पतालमा राखिएको शव आफन्त जीवितै भेटिने आशा टुट्ने डर हो भने कसैका लागि त्यही शव आफ्ना मानिसहरूको पहिचान भएर अन्तिम संस्कार गर्न पाउने अन्तिम आशा बोकिएको छ। नदीले लामो दूरी पार गरिसकेको छ, तर बाढ़ीमा हराएका मानिसका परिवारहरूको प्रतीक्षा भने अझै टुंगिएको छैन। बाढ़ीले आफन्तलाई कहाँ पुर्यायो भन्ने अत्तोपत्तो छैन। जीवितै उद्धार भएर फर्कने आशा अझै मरेको छैन, तर नदीमा एकपछि अर्को शव भेटिन थालेपछि आफन्तहरू भने हातमा आफन्तको तस्वीर बोकेर अस्पतालको शव गृह चहार्न थालेका छन्। कोही तस्वीर देखाउँदै यो मान्छे कतै भेटिएको छ भनेर प्रहरीसँग सोधिरहेका छन् भने कोही शवमा आफ्नो आफन्तको कुनै चिन्ह भेटिन्छ कि भनेर शव राखिएको अस्पतालहरू चहारिरहेको पीड़ादायी अवस्था बाक्लिन थालेको छ। लुम्बिनी प्रादेशिक अस्पतालका प्रशासकीय अधिकृत प्रेम गौतमले दिनहुँ शव पहिचानका लागि आफन्तहरू आइरहे पनि अहिलेसम्म गोर्खाका एकजनाको मात्रै शवको पहिचान भएर लगेको बताउनुभयो। नवलपरासी प्रहरीका सूचना अधिकारी मदन थापाले दिनहुँ शव भेटिरहेको र आफन्तहरूले धेरै नै आइरहे पनि धेरै शवहरू पत्ता लगाउन नसकिएको जानकारी दिनुभएको छ। भोटेकोशी बाढ़ी पछाडि विभिन्न स्थानबाट संकलन गरेर पोस्टमार्टमका लागि पोखरा ल्याइएका 15 जना मृतकका शव परीक्षण पश्चात आफन्तले बुझेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार धादिङ, नवलपरासी पूर्व, गोर्खा र लमजुङ, गोर्खा र तनहुका विभिन्न क्षेत्रबाट ल्याइएका 15 जना मृतकका शव परीक्षणबाट सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ। साउनको 12 गते धादिङबाट ल्याइएको लाश नम्बर 8 का 36 वर्षका सत्यसुन्दर प्रजापतिको शव उनका भाई कृष्ण प्रजापतिले बुझेर लैजानु भएको छ। उहाँहरू चितवनको भरतपुर महानगरपालिका ओडा नम्बर 9 पुम्छेका बासिन्दा रहनुहुन्छ। यस्तै नवलपरासी पूर्वबाट ल्याइएका शवमध्ये देवचुली नगरपालिका 2 अर्घखाँचीको पाणिनी गाउँपालिका ओडा नम्बर 7 का 45 वर्षका नारायण बहादुर थापाको शव उहाँको श्रीमती कमला सूर्यवंशीले साउनको 13 गते बुझेर लैजानु भएको छ। नवलपरासी पूर्वकै बोटीटोल 2 मा लाश नम्बर 9 का मकवानपुर एटौडा उपमहानगरपालिका ओडा नम्बर 5 का 36 वर्षका उद्धव खड्काले पनि शव उहाँका भतिज उपकार खड्का मार्फत बुझिएको छ। यस्तै शव नम्बर 6 नवलपरासी पश्चिम सुस्ता गाउँपालिका ओडा नम्बर 1 का 37 वर्षका यादव भण्डारीको शव दाजु चोडामणी भण्डारीले बुझ्नु भएको छ। भदौ 14 गते गोर्खाबाट प्राप्त शव नम्बर 1 ख का 38 वर्षका दीपक भनिनी देवानन्द सुवेदीको शव भाइ दिलीप सुवेदीले बुझ्नु भएको छ। धादिङको खनिया बास गाउँपालिका ओडा नम्बर 5 घर भएर अहिले काठमाडौँको मनमैजी बस्ने 42 वर्षका संजोग घरती मगरको शव उनका दाजु गोविन्द घरती मगरले बुझ्नु भएको छ। यस्तै नुवाकोटको विदुर नगरपालिका ओडा नम्बर 7 का 56 वर्षकी शारद ढकालको शव उहाँका छोरा सुरेश बस्नेतले बुझ्नु भएको छ भने साउनको 14 गते गोर्खाबाट प्राप्त शव नम्बर 2 का गोर्खा पालुङटार नगरपालिका ओडा नम्बर 6 का 55 वर्षका एम बहादुर थापाको शव श्रीमती इन्दिरा चौलागाईले बुझेर लैजानु भएको छ। यस्तै शव नम्बर 3 पाल्पा तानसेन नगरपालिका ओडा नम्बर 10 घर भएर हाल रसुवाको इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत 34 वर्षका प्रहरी सहायक हवलदार दिपेन्द्र विष्टको शव उनका दाजु दीपक बहादुर विष्टले बुझ्नु भएको छ। नुवाकोटको विदुर नगरपालिका 10 आगिटारका 5 वर्षका बालक पतिन तामाङको शव उनका बुवा राजकुमार तामाङले बुझ्नु भएको छ। रसुवाको उत्तरगया गाउँपालिका 5 का बालक प्रभास भनिने पुरूषोत्तम रैलाको शव उनका मामा विनय बाबु कोइरालाले बुझेर लैजानु भएको छ। यस्तै सप्तरीको खडग नगरपालिका 5 रञ्जितपुरका
28 वर्षका सन्तोष चौधरीको शव उनकी आमा बासमती थरुनीले बुझ्नु भएको छ। काभ्रेपलाञ्चोकको पाँचखल नगरपालिका 6 का 46 वर्षका डिगबहादुर कायस्थको शव उनका दाजु चेतलाल कायस्थले बुझ्नु भएको छ। गोर्खाको पालुनटार नगरपालिका 5 का 40 वर्षका केदार पण्डितको शव दाजु बद्री पण्डितले बुझ्नु भएको छ। काठमाडौँको बौद्ध बस्नी 34 वर्षका राजु सुनारको शव पनि भाइ पूर्ण बहादुर विश्वकर्माले बोझेर लैजानु भएको छ। सबै मृतकका शवहरूको आवश्यक कानूनी प्रक्रिया तथा पोस्टमार्टम पूरा गरेर आफन्तको जिम्मा लगाइएको कास्की प्रहरीले जनाएको छ।

0: मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल बहराइनसँग खेल्दैछ। समूह ए अन्तर्गत खेल मलेसियाको वांगीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा हुने भएको छ। खेल नेपाली समयअनुसार बिहान 7 बजे शुरू हुँदैछ। प्रतियोगितामा नेपालले कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गर्ने भएको हो। रोहित पौडेलको स्थानमा लामिछानेलाई एक दिवसीय टोलीको कप्तानको जिम्मेवारी दिइएको छ। नेपालका लागि प्रतियोगिताको पहिलो खेल नै महत्वपूर्ण मानिएको छ। समूह चरणमा राम्रो शुरूआत गर्दै सेमी फाइनलको बाटो सहज बनाउने लक्ष्यमा नेपाली टोली छ भने नेपालले दोस्रो खेल भदौको 18 गते आयोजक मलेसियासँग खेल्ने भएको छ। यस्तै खेल भदौको 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौको 23 गते हङकङसँग खेल्ने भएको छ। प्रतियोगितामा 10 टोली सहभागी रहेका छन्। 4 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले सन् 2027 हुने एसिया कपमा स्थान बनाउने अवसर पाउनेछ। नेपाल र बहराइन बीचको खेलसँगै नेपाली टोलीले एसिया कपको यात्रा पनि औपचारिक रूपमा शुरू गरेको छ। हिजोबाट शुरू भएको प्रतियोगितामा ओमान र हङकङले विजय शुरूआत गरेका छन्। ओमानले सिंगापुरलाई 131 रनले हराउँदा हङकङले साउदी अरबलाई 16 रनले पराजित गरेको छ। अब मौसम सम्बन्धी जानकारी। अहिले गण्डकी र बागमती प्रदेशका 1-2 ठाउँमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 1 घण्टामा पाल्पामा 16.8 मिलिमिटर पानी परेको छ। गैराती देशका पहाड़ी तथा हिमाली भेगका विभिन्न स्थानमा मध्यमदेखि ठूलो वर्षा भएको थियो। पछिल्लो 6 घण्टामा लमजुङमा 77.8 मिलिमिटर पानी परेको छ। त्यस्तै बागमती, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज देशका पहाड़ी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो र डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यसैबीच लमजुङको चेपे खोलाले सतर्कता तह पार गरेकाले तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। हवस् त, यिनै विविध खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराही हाइलाइट्स आजको लागि सकिएका छन्। 10 बजे हामी थप ताजा समाचारहरूसहित फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटेलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
4: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाऊ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्छ। राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्धकी दुई काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856 32475 र 9801 32475।
7: तीजका गीत संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
8: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
7: मिति यही भाद्र 29 गते। स्थान खैरिनी चार बजार।
8: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000,
7: द्वितीय पुरस्कार ₹15,000,
8: तृतीय पुरस्कार ₹10,000,
7: सान्त्वना पुरस्कार ₹5,000।
8: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500,
7: द्वितीय पुरस्कार ₹5,000
8: र तृतीय पुरस्कार ₹3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7।
7: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
8: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856039337,
7: सुरेन्द्र श्रेष्ठ 9856036136,
8: रविन्द्र राज पौडेल 9856062888।
9: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोषण आभूषण सुन चाँदी पसल दुलेगौड़ा भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोषण आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
9: मोबाइल 9805535537।
11: मम्मी भोक लाग्यो, खाजा खाम न।
12: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
11: हस् मम्मी।
13: मैले सुने छोरी, ल जाम हिँड।
12: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
14: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
12: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
14: बीजी मोमो हाउस दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
15: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
16: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
15: ए हो र, ल त ल।
17: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0564142222 र 9856021692।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7878।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
6: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
7: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
6: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
7: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98060-57731।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ। कमला घाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरूरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र सदस्य गरी 8 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गते शुक्रबार बिहान 11 बजेबाट अपरान्न 2 बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
9: हेलो बा, कति बन्यो घर? अनि ढलान भयो त?
10: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
9: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
11: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891506630 र 9746780681।
12: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
13: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
12: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
14: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहुँ, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856066136 र 9151166136।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
15: यस दुलेगौंडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
16: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
3: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
16: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल, वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
17: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: साथै यही भाद्र 17 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा आउनुहुने सहर्ष जानकारी गराइन्छ। यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
17: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
18: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।
19: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
20: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट हुन्छ कार्यक्रम।
19: ओके, ल डन।
20: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
19: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
20: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856-28543 र 9847-00787।
21: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबेट, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए चन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: म्याडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
6: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
7: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
6: हो र, कहाँ छ र त्यस्तो?
7: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
8: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
8: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
5: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
7: कहाँ जाने?
9: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
7: अनि बिचमा नझर्ने।
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
7: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9441161678 र दुलेगौडा ढोरफिर्दी छापदीप देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9225552663।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
11: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
12: वार्ड ICU, NICU, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
14: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
15: लौ के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
16: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
14: ठ्याक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
17: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
18: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9, ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98-235-57763 र 98-660-80-715
19: र रामचन्द्र महत 98-461-16-878।
20: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
21: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
20: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
21: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
17: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
20: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
17: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-461-33-101 र 98-468-83-522।
22: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
21: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले सुक्लागण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
22: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
21: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
22: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
21: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
22: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
21: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
22: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
21: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्लागण्डकी चार दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
0: एपी स्टोर दुलेगौडा सिर्जना तो बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
1: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0564143121,
1: मोबाइल 9805678634 र 9781107090।
2: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
23: कहिले धुरियाको सुस्केर आवाज, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँ घरको काली ओराली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
24: कार्यक्रम लोक भाका
23: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्कार ने हार्दिक ज्ञानलोक सांगीतिक अभिवादन रेडियो ध्रुवा रही 103.8 मेगाहर्ज सुनेर बस्नुहुने तपाई सम्पूर्ण समादरणीय लोकपारिजी मित्रहरुको साथमा म त आइपुगे है कार्यक्रम लोकभागको आज सोमबारको श्रृंखलालाई लिएर। आज सोमबार तपाईको गायन प्रतिभालाई कार्यक्रममा समावेश गर्ने दिन भएका कारण पनि तपाईसँग भेट हुन्छ भनेर आज बिहानै गरेर अलि सबैले गरेर आइपुगेका छौं। तपाईहरु पनि हामीलाई सुनिरहनु भएको छ भने गायन कला प्रतिभा तपाईसँग छ, रेडियो मार्फत सुनाउन चाहनुहुन्छ भने आजको श्रृंखलामा फोन गर्न सक्नुहुनेछ। फोन गर्न 065414100 को लाइन 200 को लाइन हामीले खुल्ला राखेका छौं। 065414200 मा फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। कहाँ कहाँबाट हामीलाई सुन्दै हुनुहुन्छ भन्ने जहाँ जहाँ रहे पनि एकदमै स्वस्थ रहनुहोला, मस्त रहनुहोला यो अनुरोध गर्छौं। विशेष गरी नेपाल अत्यन्तै एउटा विपदको अवस्थाबाट गुज्रिरहेका छौं। बिस्तारै हामीले पीड़ा भुलेर पनि हाम्रो दैनिकीलाई हाम्रो दिनहरूलाई सामान्यतर्फ अगाडि बढाउनु पर्छ। चासो सबैलाई छ तर के गर्नु, अब यस्तै रहेछ जिन्दगी भन्नु सिवाय अरू के नै रहन्छ र यो बेलामा सकेसम्म सहयोग गराउन सके पनि कसैको पनि विरोध गर्ने त्यस्ता क्रियाकलापहरू पनि देखिएका छन्। यस्ता कुरालाई चाहिँ अलिक कसैले नदिने हो कि भन्ने पनि तपाईँलाई लाग्छ, हामीलाई पनि त्यस्तै लाग्छ। आजको श्रृङ्खलामा फोन गर्नको लागि फोन नम्बरहरू खुल्ला गरेका छौं, त्यही बाटो भएर तपाईँहरू आउँदै गर्नुहोला। आज मिठा कुराकानी गर्छौं अनि तपाईँको मिठो प्रतिभालाई कार्यक्रममा हामी स्थान दिने तयारीका साथमा जुटिरहेका छौं। यति बेलाको क्रममा भने तपाईँ सबैजनाको लागि कार्यक्रमको पहिलो सांगीतिक कोशेली स्वरूप एउटा सुमधुर भाका राख्ने तयारी गरिरहेको छु। यति बेला तपाईँका लागि राख्छु यो मिठो सुमधुर भाका, एक्लो सिमला बोलको भाका रहेको छ, वसन्त थापाको आवाजमा रहेको भाका। तपाईँ सबैजनाको लागि राख्छौ नवराज पन्तको शब्द, वसन्त थापाको लयमा सजिएको भाका, वसन्त थापा, कुलिन्द्र विश्वकर्मा अनि रेशम निर्दोषको आवाजमा सजिएको भाका हो एक्लो सिमला। स्वीकार्नुहोस्

तपाईको लागि राखौं नवराज पन्तको शब्द वसन्त थापाको लयमा सजिएको भाका वसन्त थापा कुलिन्द्र विश्वकर्मा अनि रेशम निर्दोषको आवाजमा सजिएको भाका हो।

एक्लो सीमाला आजसम्म टिमाले अझै टिमाला है अझै टिमाला सुमधुर कर्णप्रिय भाका तपाईँ सबैजनाको लागि राखेका छौँ वसन्त थापा रेशम निर्दोष र कुलेन्द्र विश्वकर्माको सुमधुर आवाज नवराज पन्तका शब्दहरू रहेका थिए भने वसन्त थापाको लयमा सजिएको भाका आजको श्रृङ्खलाको पहिलो साङ्गीतिक कोसेली स्वरूप तपाईँ सबैजनाका लागि राखेका हौ। तपाईँले रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनमा पनि www.radiodharbarahi.com.np लगइन गरेर अनि हाम्रो पात्रो र नेपाली पात्रोमा पनि रेडियो हामीलाई रेडियो मार्फत सुन्न सक्नुहुनेछ विश्वका जुनसुकै क्षेत्र कुनामा रहेर पनि। अबको 9 बजेसम्म रहनेछौ विशेष आज सोमबारको श्रृङ्खलामा गायन प्रतिभा हुने साथीहरूलाई समेट्ने तयारीका साथमा उद्देश्य सहित हामी उपस्थित भएका छौ। सुन्दै हुनुहुन्छ, फोन गर्न मन लागिरहेको छ, गीत गाउन मन लागिरहेको छ, आफ्नो प्रतिभा

रेडियो मार्फत सुनाउन साथीहरूलाई भन्ने लाग्छ भने फोन गर्न 0564142000 को लाइन तपाईं सबैजनाको लागि हामीले खुल्ला राखिरहेको जानकारी गराउँदै यति बेलाको क्रममा साथीहरूको अनुपस्थिति छ त्यसकारण राख्दैछु। तीजको माहौल विस्तारै बन्दै पनि गइरहेको छ तर तीज खुलेर मनाउने कि नमनाउने पनि भइरहेको छ। धेरै तीज गीतका कार्यक्रमहरू स्थगित भएका समाचारहरू पनि हामी सम्प्रेषण गरिरहेका छौं। केही तीजका कार्यक्रमहरू हुने तयारीमा पनि रहेका छन्। सायदै अब यही विशेष गरी नारी हिंसा बाढ़ी पहिरोले दिएको पीड़ाहरू गीत मार्फत प्रत्यक्ष तीज गीत प्रतियोगितामा ती गीतहरू हामीले पक्कै सुन्न पाउँछौ भन्ने अपेक्षा छ। तीजमा आएको परिवर्तनलाई मुख्य विषय बनाएर सृजना गरिएको यो भाका पहिले झैं कहाँ छ र तीज बोलको भाका देवी घरती मगरको सुमधुर आवाजमा सजिएको छ। सुन्दै गर्नुहोस् हामीसँगै रहनुहोला। प्रदीप तिवारीको लय तथा शब्द सृजनामा छ। स्वीकार्नुहोस्।

0: पहिले झैं कहाँ छ र तेज आजकल त लाग्दैन चीज सुमधुर हो र यो भाका तपाईँ सबैजनाको लागि राख्यौं देवी घरती मगरको सुमधुर आवाज साँच्चीकै पहिला जस्तो तेज छैन आजकल त चिली बेटीलाई लिन जाने चलन पनि हराउँदै हराउँदै गएको जस्तो महसुस हुन्छ तपाईँकोतिर कस्तो छ कुन्नी एकजना साथी लाइनमा आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छु नमस्कार ल नरमाया दिदीलाई धेरै धेरै स्वागत छ है कार्यक्रममा
1: हजुर धन्यवाद
0: धेरै भयो तपाईँसँग कुराकानी नभएको
1: हो त धेरै नै भयो अरू बेलामा त भइरहन्छ
0: त्यही त तपाईँले बिर्सनु भए जस्तो छ दिदी
1: के को बिर्सिने हो र हार्नु र म जान्छ
0: धेरै कुरा हुन्छ कलिङ टाइममा
1: आज चाहिँ चिजको के अरे मन लोभी हङकाङे सारीले पोरको चिज रोक्यो महामारीले भने कि राखिदिन् त
0: मन लोभी हो हङकङको सारीले हुन्छ यो गीत कस कसलाई सुनाउन चाहनुहुन्छ विशेष आज गीत गाउने दिन पनि हो नि गीत गाउनुहुन्छ कि गाउनुहुन्न त
1: आउँछ
0: ल गीत पनि गाउनुहोस् थोरै थोरै अनि साथीहरूलाई ल हुन्छ आउनुभयो धेरै खुसी लाग्यो यो गीत बच्चा सुन्दै गर्नु होला है त
1: सम्झिँदाखेरि फर्स्टमा अशोक भाइको लागि
0: धन्यवाद
1: अनि अरू साथीहरू ढोरबराई सुनिरहने सम्पूर्णको लागि भन्दै दिन्छु नमस्ते शुभ दिन
0: नमस्कार शुभ दिन नरमायाजीले फोन गर्नुभएको थियो हामीलाई पुलचोकबाट फोन गर्नुभएको विशेष गरी आज गीत रोज्ने दिन मात्रै होइन आज गीत गाउने पनि दिन हो त्यसकारण प्रतिभावान साथीहरूले गायन प्रतिभा हुने साथीहरूले आजको श्रृङ्खलामा सहभागिता जनाउनु हुनेछ भन्ने अपेक्षा गरेका छौं यति बेलाको क्रममा भने हामी उहाँको रुजाइमा रहेको नरमाया दिदीले रोज्नु भएको गीत तिलकोली अनि आरती खड्काको सुन्दर आवाजमा सजिएको भाका रहेको छ विशेष गरी यो गीत मन लोभ्यायो हङकङको सारीले बोलको भाका रहेको छ सुन्दै गर्नुहोस् हामीसँगै रहनुहोला यो गीतमा शब्द तिलकोलीको लय पनि तिलकोलीको समेटिएको छ तीज लाग्न लागिसकेको छ घर आँगनमा आइसकेको छ दिदी लिन बहिनी लिन जाने तयारी गर्नु भएको छ कि गर्नु भएको छैन गर्नु भएको छैन भने अब तयारी गर्नुहोला विशेष गरी मौलिक हराउँदै गयो जस्तो महसुस हुन्छ यो गीत मन लोभ्यायो हङकङको सारीले भन्ने गीत होइन कि जस्तो लाग्यो त्यस कारण फेरि एकपटक खोज्यौँ कि जस्तो लागेको छ है यति बेलाको क्रममा भने मन लोभ्यायो हङकङको सारीले हङकङको सारीले हङकङको सारीले ठ्याक्कै त्यो गीत हामी नपाएका हौ त मन लोभ्यायो हङकङको सारीले भन्ने बाका हामी नपाए नपाए जस्तो हङकङको सारीले धुलो उडायो भन्ने गीत मात्रै प्राप्त गरेका थियौँ यो गीत हुनसक्छ सायद तपाईँ सबैजनाको लागि राख्छौ पूर्ण कला विशिर दिवेश राङ्गीको सुभद्र आवाज हङकङको सारी बोलको भएका छ स्वीकार्नुहोस्

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
2: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
4: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
4: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
4: सम्पर्क युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241-84264 र 98141-53305।
7: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
8: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
8: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654-14-234 र 98171-56606।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
10: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
11: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
13: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
11: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9468683522।
14: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
17: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
18: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
17: अनि बन्छ त दाई?
18: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
19: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि,
20: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
21: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
20: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
22: एकैछिनको यो छोटो व्यवसायको विश्रामपछि फेरि पनि तपाईँ सबैजनालाई स्वागत छ। रेडियो ढोर बाराही 103.8 मेगाहर्जमा यो बिहानी प्रहरमा सुन्दै हुनुहुन्छ कार्यक्रम लोकभाका। लोकभाकाको साथमा म अशोक विश्वकर्मा तपाईँहरूको साथमा छु, रहन्छु अबको 9 बजेसम्म। सोमबारको श्रृंखलामा छौं, यो श्रृंखलामा हामी तपाईँका मिठा गायन प्रतिभाहरूलाई कार्यक्रममा स्थान दिन्छौं। फोन गर्न सक्नुहुनेछ, नम्बरहरू खुल्ला राखिएको छ। कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। नमस्कार। पोखराबाट को भन्नुभयो? दिपसन अधिकारी। ल, पोखरा कुन ठाउँबाट हुनुहुन्छ? पृथ्वी चोकबाट। अनि के गर्दै हुनुहुन्छ त दिपसनजी?
23: काम गर्दै हजुरको कार्यक्रम सुन्दै बसेको भन्नुपर्छ।
22: ल, पृथ्वी चोकमा हामीलाई घनकारी सुन्नु भएको छ है? ल, धेरै खुसी लाग्छ। अलि टाढा टाढाबाट फोन आउँदाखेरि दिपसनजी, आज गीत गाउने श्रृङ्खला हो क्यारे?
23: एकदम
22: तिजै लागिरहेको छ यो बेलामा नमिले कहिले मिल्छ र है
23: हुन्छ हुन्छ म गाउँछु राम्रो छैन
22: हुन्छ ल सुरु गर्नुहोस्
23: पैसा सम्झे दिने नौनी कसैसँग झुकेर पैसा सम्झे दिने नौनी कसैसँग झुकेर बुढेसकालमा बस्नु पर्यो घोडा दुखेर बुढेसकालमा बस्नु पर्यो घोडा दुखेर पैसा सम्झेर दिने नौनी कसैसँग झुकेर पैसा सम्झेर दिने नौनी कसैसँग झुकेर बुढेसकालमा बस्नु पर्यो घोडा दुखेर मलाई पनि थाहै छैन के हो गलत के हो सही मलाई पनि थाहै छैन के हो गलत के हो सही रुखो बोली सुनियो बाबा मन नदुखाउ है रुखो बोली सुनियो बाबा मन नदुखाउ है
22: यति नै हजुर ल दिपसेनजी यो गीत रेकर्डेड गीत हो कि तपाईँ आफैले बनाउनु भएको रेकर्डेड गीत हो है मैले सुनेको रहेन छु म त तपाईँले बनाउनु भएछ कि जस्तो पनि लाग्छ ल बुवालाई सन्देश थियो है ल धेरै धेरै खुसी लाग्यो दिपसेनजी पोखरा पृथ्वी चोकबाट फोन गर्नुभयो अब बज्ने गीत कसैलाई सम्झना सुनाउनु छ
23: सर्वप्रथम हजुरको लागि
22: धन्यवाद
23: मेरो घर परिवारको लागि अनि म भन्दापछि अनि सम्पूर्ण साथीको लागि भन्दै बिदा हुन्छु हजुरको शुभ दिन रहोस् भनेर
22: ल हुन्छ हजुर नमस्कार दिशन अधिकारीले हामीलाई पोखरा पृथ्वी चोकबाट फोन गर्नुभयो कस्तो राम्रो सन्देशमूलक गीत सुनाएर गइसक्नु भएको छ हाम्रा गीत संगीतहरू समाजको ऐना पनि हुनु भावना व्यक्त गर्ने एउटा माध्यम पनि हो त्यसकारण गीत संगीतहरूले सबैको मन छोइरहेको छ सबैले सुनु सुनु सारथी बनेको पनि यसकारण हुन सक्छ आजको श्रृंखला सोमबारको श्रृंखला हो विशेष गरी तपाईँका गायन प्रतिभाहरूलाई कार्यक्रममा हामी प्राथमिकताका साथमा स्थान दिन्छौं धेरैभन्दा धेरै साथीहरूको समक्ष तपाईँको प्रतिभा सुनाउने प्रयास यो श्रृंखलामा भइरहेको छ फोन गर्नको लागि 0654141100 लाइन खुल्दैछ क्यारी फोन गर्न सक्नुहुनेछ अर्को साथी हुनुहुन्छ लाइनमा नमस्कार
0: हेलो हजुर दर्शन नमस्ते नमस्कार हजुर
22: ल दर्शन नमस्कार खगीमायाजी धेरै पछि कुराकानी भयो
0: हजुर हजुर
22: के छ पिरुङतिरको खबर
0: हजुर पिरुङतिर खबर ठिकै छ भन्नुपर्छ है अब बिहान राति पानी पर्यो अहिले पानी परेको छैन त्यसै एकदम मन्द गतिमा छ है
22: पानी परेपछि भिमार झर्ने बाटो पनि बिग्रन्छ होला
0: हजुर हजुर एकदमै
22: ल यसपालि माइत आउने दिदी बहिनीहरूलाई गाह्रो हुने भयो नि त
0: हजुर गाह्रो पनि हुने भयो अब माइत आउनेलाई अब देशको परिस्थिति यस्तो भइराखेको छ अब कस्तो कस्तो के हुन्छ अब दर्शनी कार्यक्रम पनि अब स्थगित गर्ने होला
22: सामूहिक सामूहिक दर्खाने कार्यक्रम स्थगित गरे पनि आफ्नो छोरीलाई त बोलाएर माइतमा दर्खाउनु पर्यो नि
0: हजुर पर्यो पर्यो
22: ल अनि तपाईँको कार्यक्रम छ कि छैन यसपालि माइत जाने हो कि होइन
0: हजुर मेरो माइत पनि
22: ए नजिकै रहेछ रमाइलो भयो
0: हजुर
22: ल ठिक छ खगीमाजी धेरै कुराकानी भन्दा पनि तपाईँको गीतै सुनिहालौँ है त
0: यो पुरानै
22: हुन्छ सुरु गर्नुहोस्

0: कति राम्रो गीत सुनाउनु भयो, तिजा आए जस्तो बल्ल पो लाग्यो त। ल खगीमाजी, निकै राम्रो गीत सुनाउनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। बाढी पहिरो भुइँचालोले तर्साएको देशमा भन्ने गीत बज्दैछ, कस कसलाई सुनाउन चाहनुहुन्छ?
1: रेडियो धनबाट एफएम हो तिमीको लागि पनि भन्न चाहे, अनि उहाँभन्दा अझै पछि अनुसार लागि, अनि हाम्रो साथीको कार्यक्रम सुनेपछि सम्पूर्णको लागि, विशेष गरी हाम्रो अघि भर्खर आउनुभएको हाम्रो दरमाया थापा, अनि हाम्रो भर्खरबाटदेखि आउनुभएको मित्रको लागि, अनि हाम्रो यता हुनुहुन्छ के भन्छ अरे चोबिसी दाई, दरमाया थापा, अनि कुमार भाइ लगायत
0: हुन्छ, शुभ दिन। हुनुहुन्थ्यो हामीलाई भीमा चार पिरुङबाट फोन गर्नुभएको खगी माया थापाले। पालो तपाईँको पनि छ, फोन गर्दै गर्नुहोला। यति बेलाको क्रममा भने राख्दैछु, बाढी पहिरो भुइँचालोले तर्साएको देशमा आउँछन् जान्छन् चाडपर्व, न त खुसी नगर्व, आफ्नाले आफन्तलाई बम बारुद वर्षाएको देशमा, यस्तै कर्णप्रिय शब्दहरू समेटिएको भाका रहेको छ। देवी घरती मगर अनि बालकुमार श्रेष्ठको आवाजमा सजिएको भाका तपाईँ सबैजनाको लागि प्रस्तुत गर्दैछु, स्वीकार्नुहोस्। एकैछिनपछि फेरि हामी तपाईँसँग कुराकानी गर्न, मिठा गीत संगीत सुन्न अनि सुनाउनको लागि कार्यक्रममा उपस्थित हुनेछौं।

आउँछ जान्छ चाडपर्व न त खुसी नगर्व आफ्नाले आफन्तलाई बम बारुद वर्षाएको देश यस्तै शब्दहरू समेटिएका समुद्र भाका तपाईँ सबैजनाको लागि राख्यौं कार्यक्रम लोकभाकामा कमल सरगमको शब्द बालकुमार श्रेष्ठको लय अनि बालकुमार श्रेष्ठ र देवी घरदी मगरको सुमधुर आवाज सजिएको थियो। बाढ़ी पहिरोले देश तहस तहस बनेको स्थिति छ, विशेष गरी अझै पनि उद्धारको क्रम चलिरहेको छ, तर अब त जीवित भेटाउने आशा पनि अब आफन्तहरूमा साइदै सकिँदै सकिँदै गएको छ होला। यो उद्धार कार्य अझै तीव्र बनोस्, कतै हाम्रो श्वास हाम्रो प्राण बाँकी छ भने पनि उनीहरूले पनि बाँच्ने अधिकार उनीहरूको पनि सुरक्षित रहोस्, हामी यही प्रार्थना गर्न चाहन्छौ। कार्यक्रम लोक भाका हो, मिठा गीत संगीतहरू सुनिरहनु भएको छ अनि सुनाउनको लागि तपाईँहरूले उपस्थिति पनि जनाउन सक्नुहुनेछ फोन मार्फत 0564142000 लाइन खुल्दैछ क्यारी, फोन गर्दै गर्नुहोस् अनुरोध तपाईँ सबैजनाको लागि गर्दै अर्को भाका राख्छु। साथीहरूको कम उपस्थिति छ त्यसकारण गीत संगीतहरूले धेरैभन्दा धेरै मनोरञ्जन दिने प्रयास गरिरहेका हौ। यति बेलाको क्रममा तपाईँ सबैजनाको लागि समीक्षा अधिकारीको आवाजमा सजिएको भाका रहेको छ अनि खेम सेन्चुरीको लय रमेशजीको शब्दमा सजिएको भाका केटी हो जिन्दगी यति हो बोलको भाका छ स्वीकार्न सहिता।

केटी हो जिन्दगी यति हो सुमधुर भाका तपाईँ सबैजनाको लागि राख्यौं। विशेष गरी छोटो जिन्दगीमा रमाउनु पर्छ, हाँस्नु पर्छ, त्यति नरमाइलो मान्नु हुँदैन भन्ने जस्तो सन्देश दिने खालको भाका तपाईँ सबैजनाको लागि राख्यौं। समीक्षा अधिकारीको सुमधुर आवाजमा सजिएको भाका यही चीजलाई लक्षित गरेर सार्वजनिक भएको छ। रमेश पिजीका शब्द रहेका छन् यो गीतमा, अनि गीतमा लय खेम सेन्चुरीको रहेको छ। आजको श्रृंखलामा तपाईँ सबैजनाको लागि मिठा मिठा गीत संगीतहरू सुनायौं। तीनजना साथीहरूले पनि कार्यक्रममा उपस्थिति जनाइदिनु भएको थियो। खगीमायाजीले पिरूङबाट, दलमाया पुनले हामीलाई पुलचोकबाट फोन गर्नुभएको, शुक्ला भण्डकीबाट, दीपसन अधिकारीले पोखरा पृथ्वी चोकबाट फोन गर्नुभएको थियो। सबैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यतिन्जेलसम्म हामीलाई श्रवण गरेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतावृन्दहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्दै आजको निर्धारित समय सकिन आँटिसक्यो, अब विदा भएर जानुपर्ने बेला हुन लागेछ। यतिन्जेलसम्म सुन्ने फेरि पनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। कार्यक्रम प्राय विशेष गरी कार्यक्रम तपाईँलाई कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रियाहरू दिन नभुल्नुहोला। भोलिको श्रृंखलामा तपाईसँग तपाईँकै रोजाएका गीत संगीतहरू बजाउने गरेर सुनाउने गरेर उपस्थित हुने वाचा गर्दै आजको श्रृंखलाबाट भने तपाईँ सबैजनाको लागि राजु परियार, कमला घिमिरे, अर्जुन सापकोटा र लक्ष्मी खड्काको आवाजमा सजिएको भाका रहेको छ। यो गीतमा नेत्र अर्यालको शब्द, राजकुमार बानियाको लय छ। फुल्यो गुराँस भनम कि नभनम एउटा कुरा छ। यो भाका छोडेर विदा हुन्छु। नमस्कार, शुभ दिन, जय गीत, जय संगीत। Thank you.

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
3: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020445। सधैँ झैं यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 20 गते तेस्रो शनिबार
4: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
5: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
6: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा। सम्पर्क 0564142333
5: र 9687168।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइटेट अहिले बिहानको 9 बज्यो टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: बाढ़ीमा फँसेकाको उद्धारका लागि त्रिशुली 3A को सुरुङमा ब्लास्ट सुरुङ पानीले भरिएकाले भित्र पस्न कठिन।
0: पहिचान हुन नसकेका झण्डै 200 शव व्यवस्थापन, नदी किनारबाट शव संकलन निरन्तर जारी।
1: मुख्य सड़क बगेपछि रसुवा जोड्ने वैकल्पिक सड़कमा सवारीको चाप बढ़्यो। चीनबाट हुने पैठारी कोराला नाकातर्फ डाइभर्ट हुँदै
0: इरानको लारक द्वीप रहेका सैन्य केन्द्रमा अमेरिकी आक्रमण। खाड़ी राष्ट्रहरूमा इरानको जवाफी हमला।
1: र एसीसी प्रिमियर कपमा नेपाल र बहराइन बीचको खेल जारी। नेपाल टस जितेर पहिरे फिल्डिङमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-7624 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त त्रिशुली जलविद्युत 3A आज बिहान 3 बजे ब्लास्टिङ गरिएको छ। भोटेकोशी बाढ़ीले थुनिएको सुरुङको मुख खोल्ने कार्यका लागि ब्लास्टिङ भएको हो, तर सुरुङको भाग पूरै पानीले भरिएकाले भित्र पस्न असम्भव भएको सोही क्षेत्रमा खटिनुभएका सांसद श्रीराम नेउपानेले जानकारी दिनुभयो। उहाँका अनुसार सुरुङको मुख खोल्ने कार्य भने जारी छ। 40 सेन्टिमिटर मोटाई भएको ढलान फोर्न ब्लास्टिङ गर्नु परेको उहाँले बताउनुभयो।
1: बाढ़ीका कारण मुख्य सड़कहरू अवरूद्ध भएपछि रसुवा जोड़ने वैकल्पिक सड़कमा चाप बढ़ेको छ। बाहुन बेसी, छाप, लच्याङ, समर्थली, पार्टी खर्क, फलामे, खोलापुल, घिचेट हुँदै धुन्चेसम्म पुग्ने यो सड़क अहिले यात्रु तथा रात सामग्री बोकेका सवारी साधनका लागि प्रयोग भइरहेको छ, तर वैकल्पिक सड़क साँगुरो र अत्यधिक चिप्लो भएकाले यात्रु तथा चालकले निकै शास्ति बेहोर्नु परेको छ। सड़कमा एकपटकमा एउटा मात्र गाड़ी सहज रूपमा गुड्न सक्ने अवस्था रहेकाले दुईतर्फबाट सवारी साधन आएमा जाम हुने गरेको छ। विशेष गरी उकालोमा पिकअप लिन नसक्ने सवारी साधन र रात सामग्री बोकेका ठूला ट्रकहरू समस्यामा परिरहेका छन्। कुनै एउटा सवारी साधन बिग्रिएमा वा उकालो चढ़न नसकेमा पछाडि रहेका अन्य सवारी साधन समेत घण्टौंसम्म रोकिनुपर्ने अवस्था बनेको छ। रात सामग्री लिएर रसुवातर्फ गएका केही ट्रक समेत उकालो चढ़न नसकेर बाटोमै रोकिएका छन्।
0: रसुवाको भोटेकोशी बाढ़ीपछि त्रिशुली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये शनाखत हुन नसकेका 199 शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका एक देवघाट जंगलमा ती शवको गैरातीसम्म व्यवस्थापन गरिएको हो। भरतपुर महानगरपालिका एक देवघाट जंगलमा व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका 272 शवमध्ये 199 व्यवस्थापन गरिएको छ भने 12 शनाखत भएको छ। शवको डीएनए नमूना सुरक्षित राख्दै जंगलमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। शनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन्। डीएनए परीक्षण बेपत्ता भएकाको परिवारसँग मिलेमा राखिएको ठाउँबाट दिन मिल्ने गरी संकेत चिन्ह राखेर शव व्यवस्थापन गरिएको छ। यस्तै हालसम्म फेला परेका 272 शवमध्ये 110 पुरूष, 62 महिला, 7 बालक, 6 बालिका र 87 अन्य अवशेष रहेका छन्। नदी किनारमा शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र 12 शनाखत भएको छ। शवको डीएनए नमूना सुरक्षित राख्दै जंगलमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। शनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन्। डीएनए परीक्षण बेपत्ता भएकाको परिवारसँग मिलेमा राखिएको

0: पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएका मध्ये हिजोसम्म 15 शव पहिचान गरी आफन्तले बुझेका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार शवको पहिचान कानूनी प्रक्रिया तथा पोस्टमार्टम सम्पन्न भएपछि आफन्तलाई बुझाइएको हो। आफन्तले बुझेका शवमध्ये 14 पुरूष र 1 महिला रहेका उहाँले जानकारी दिनुभयो। भोटेकोशी बाढीपछि धादिङ गोर्खा तनहु र नवलपरासीका विभिन्न स्थानमा फेला परेका 102 शवलाई पहिचान गरी कानूनी प्रक्रियाका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। मृतकको पहिचान खुलेसँगै पोस्टमार्टम सम्पन्न गरी सम्बन्धित परिवारजनलाई सब्जीमा लगाइएको प्रशासनले जनाएको छ। प्रतिष्ठानमा ल्याइएका शवमध्ये हालसम्म 57 पोस्टमार्टम सकिएको अस्पताल प्रशासनले जनाएको छ।
1: भोटेकोशीमा बाढ़ी आएको 6 दिनपछि ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ क्षतिग्रस्त जलविद्युत आयोजनाको निरीक्षण गर्न घटनास्थलमा जाँदै हुनुहुन्छ। मन्त्री श्रेष्ठ केही बेरपछि नुवाकोट हुँदै रसुवामा अवस्थित जलविद्युत आयोजना स्थल पुग्नुहुनेछ। नुवाकोट पुगेर मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा उद्धार र राहतको अवस्थाबारे जानकारी लिनुहुनेछ। बिजुली नपुगेको ठाउँमा वैकल्पिक ऊर्जा सोलरको व्यवस्थापन उपायबारे छलफल हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। मन्त्री श्रेष्ठ त्रिशुलीको बट्टारस्थित क्याम्पमा पनि जानुहुनेछ। त्यहाँबाट श्रेष्ठ हेलिकप्टर मार्फत रसुवा जाने र जलविद्युत आयोजनाको सुरुङ मार्ग क्षेत्रमा भइरहेको उद्धारको अवस्था र कठिनाई क्षतिको विवरणबारे जानकारी लिने बताइएको छ। त्यहाँबाट फर्केर उहाँले नुवाकोट स्थित नेपाली सेनाको एकीकृत उद्धार शिविर पुग्नुहुनेछ। शिविरमा उहाँले उद्धार र राहतको अवस्थाबारे जानकारी लिनुहुनेछ। नुवाकोटमै मन्त्री श्रेष्ठले सुरुङ मार्गमा फँसेका कर्मचारीहरूको परिवारसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ।
0: रसुवागढ़ी केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरला नाकातर्फ डाइभर्ट हुन थालेका छन्। नेपाल चीन बीचको रसुवागढ़ी केरुङ नाका विनाशकारी बाढ़ीका कारण पूर्णरूपमा क्षति भएसँगै कोरला नाका मार्फत मालवस्तु र कन्टेनर आउन थालेका हुन्। मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोस्टबाट हिजो साँझ 66 मालवाहक कन्टेनरको विवरण संकलन गरिएको छ। सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढ़ी नाका पूर्णरूपमा बन्द भएपछि कोरला नाकातर्फ मालवस्तु पैठारी गर्ने कन्टेनरको संख्या वृद्धि भइरहेको जनाएको कोरला नाकातर्फ जाँदै गर्नुभएका कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढ़ी नाकाबाट पैठारी गरिने मालवस्तुहरू कोरला नाकातर्फ डाइभर्ट भएकाले मालवस्तु ढुवानी गर्न कोरलातर्फ जाँदै गरेको जानकारी दिनुभयो। कोरला नाकालाई वैकल्पिक नाकाका रूपमा सरकारले सञ्चालनमा ल्याएपछि कोरला स्थित मुस्ताङ भन्सार कार्यालय आर्थिक वर्ष 2082-83 रू 6,92,00,00,000 राजस्व संकलन गरेको थियो। यसै गरी चालू आर्थिक वर्षको पहिलो साउन महिनामा 29 करोड़ राजस्व संकलन गरेको थियो। मुस्ताङ भन्सार कार्यालयमा हाल 18 जनाको दरबन्दी रहे पनि 12 जना मात्रै कर्मचारी कार्यरत रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुनालले जानकारी दिनुभयो।
1: काठमाडौँ महानगरपालिकाले विपद व्यवस्थापन हेल्प डेस्क तथा विपद सूचना केन्द्र सञ्चालनमा ल्याएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित व्यक्तिलाई सहयोग गर्न इच्छुक महानगरपालिकाभित्रका व्यक्ति कम्पनी संस्था वा निजी क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्न महानगरवासीमा परेको प्रभाव तथा क्षतिको विवरण संकलन गर्न हिजोदेखि केन्द्र स्थापना गरिएको कार्यवाहक प्रमुख सुनिता डंगोलले बताउनुभयो। केन्द्रबाट नागरिकलाई सूचना दिने आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम हुने कार्यवाहक प्रमुख डंगोलको भनाइ छ। केन्द्रमा एक जनप्रतिनिधि र 2 कर्मचारी रहनेछन्। काठमाडौँ महानगरपालिकाका विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले आपतमा परेका यात्रुलाई ल्याउन निशुल्क यातायात, घाइते र बिरामी ल्याउन एम्बुलेन्स, शव ल्याउन शव वाहन परिचालन भइरहेको बताउनुभयो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्बलका सिपी विशेष प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन दर्शन।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सप्तकोशीमा पानीको बाब बढ़ेपछि ब्यारेजका 25 ढोका खोलिएका छन्। सप्तकोशी नदीमा जलस्तर निरन्तर बढ़ेपछि कोशी ब्यारेजका 25 ढोका खोल्नुका साथै खतराको संकेत रातो बत्ती बालिएको छ। पछिल्लो जलस्तर मापनमा कोशी ब्यारेजमा प्रति सेकेण्ड 2,19,505 क्युसेक रहेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार कोशी ब्यारेजमा पानीको प्रवाह 1,50,000 क्युसेक नागेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको संकेत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ।

0: पर्वतीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन नगर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचना मार्फत हिजोदेखि आग्रह गरेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानको लारक द्वीपमा रहेका दुईवटा इरानी सैन्य अखडालाई निशाना बनाएर आक्रमण गरेको छ। अमेरिकाले जुलाईपछि पहिलोपटक इरानमाथि घोषित आक्रमण गरेको हो। सीबीएस न्यूजका अनुसार अमेरिकी सेन्ट्रल कमाण्डका प्रवक्ता टिम हकिन्सले इरानी रेभोल्युशनरी गार्डलाई होर्मुज जलमार्गमा समुद्री बारूदी सुरुङहरू प्रयोग गरेर रकेट प्रक्षेपण गर्ने तयारी गरिरहेको अवस्थामा देखिएपछि आक्रमण गरेको बताउनु भएको छ। आईआरजीसीले अमेरिकी आक्रमणमा कयौं मानिस मारिएको र घाइते भएको जनाएको छ। उसले उक्त आक्रमणको जवाफमा प्रतिशोधात्मक कार्यवाही गर्ने चेतावनी दिएको छ। इरानी सरकारी संचार माध्यमले आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गरिएको जनाएका छन्। आईआरजीसीको उक्त बयान आएको केही समयपछि जोर्डनको सेनाले आफूले आठवटा क्षेपास्त्र खसालेको जनाएको छ। गत जुलाईको अन्त्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्धको सैन्य अभियान रोक्ने घोषणा गर्नुभएको थियो। त्यसपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात आक्रमण हो।
0: अब खेल समाचार। एसीसी प्रीमियर कप क्रिकेटमा अहिले नेपाल र बहराइन बीच खेल भइरहेको छ। वाईएसडी ओभल बांगी मलेसियामा नेपालले पहिले टस जितेर बहराइनलाई पहिले ब्याटिङमा बोलाएको छ। अहिले बहराइनले 27.2 ओभरमा 9 विकेट गुमाएर 71 रन बनाएको छ। उसका लागि फैज अहमदले 15 र मोहम्मद वासिमले 13 रन बाहेक अरू ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका छैनन्। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक 5, ललित राजवंशीले 2 र करण केसीले 2 विकेट लिएका छन्। बहराइन नेपालका लागि तुलनात्मक रूपमा कमजोर प्रतिस्पर्धी हो। अर्को खेलमा कतार र यूएई बीच प्रतिस्पर्धा भइरहेको छ। नेपालको समूह एमा आयोजक मलेसिया, साउदी अरब र हङकङ पनि छन्। समूह बीमा ओमान, सिंगापुर, कुवेत, कतार, यूएई रहेका छन्। यी 10 टीम मध्ये च्याम्पियनले एसिया कप खेल्नेछ। सन् 2023 घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपमा नेपालले अपराजित रहेर च्याम्पियन बनी एसिया कपमा स्थान पक्का गरेको थियो। तर 2 वर्ष अघि पछिल्लो संस्करणमा यूएईसँग फाइनलमा हारेपछि नेपाल निकै नजिक पुगेर पनि दोस्रो पटक एसिया कप खेल्नबाट वञ्चित भएको थियो। यसअघि हिजो भएका खेलमा हङकङ र ओमानले जीत हासिल गरेका छन्।
1: अब मौसम। अहिले बिहान कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा गण्डकी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। त्यसका हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशका हिमाली पहाड़ी र तराई भूभाग तथा बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: बाढ़ीमा फँसेकाको उद्धारका लागि त्रिशुली 3A को सुरुङमा ब्लास्ट सुरुङ पानीले भरिएकाले भित्र पस्न कठिन।
1: पहिचान हुन नसकेका झण्डै 200 शव व्यवस्थापन। नदी किनारबाट शव संकलन निरन्तर जारी।
0: मुख्य सड़क बगेपछि रसुवा जोड्ने वैकल्पिक सड़कमा सवारीको चाप बढ़्यो। चीनबाट हुने पैठारी कोराला नाकातर्फ डाइभर्ट हुँदै।
1: इरानको लारक द्वीपमा रहेका सैन्य केन्द्रमा अमेरिकी आक्रमण। खाड़ी राष्ट्रहरूमा इरानको जवाफी हमला।
0: र एसीसी प्रिमियर कपमा नेपाल र बहराइन बीचको खेल जारी। नेपाल टस जितेर पहिले फिल्डिङमा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
4: सधैँझै यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा यही भदौ 20 गते तेस्रो शनिबार
5: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
6: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
7: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
6: र 9678168887।
8: हेलो बा,
9: कति बन्यो घर? अनि ढलान भयो त?
10: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
9: ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
11: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746680681।
12: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
13: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
12: नरिसौ न त, लु बरु हिँड्न, कहाँबाट ल्याउने हो?
13: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
14: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9556083507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
15: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
16: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
15: कहाँ बनाए चन्द्र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
16: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
14: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9411435622।
17: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
18: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोपाइटर कृष्णराज पण्डित। फोन 0654140008।
19: यही तोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

निमेलो श्रोतामै बिल्ली छ्या बा बिल्ली रमिलो माडी बाबाका कोही नि बे साङ्गीतिल बे किलोइन न्यु समय नि बे दैनिकीलाई बिल्ली प्रभावकारी लदी बे लागि बिल्ली सहयोग लमु सुकै थिसेरी पक्कै न क्यौमै न बोली मनोरञ्जन के होला विवाह विश्वास किम्दै चुतुरु आदिवासी संसार र क्यौमै तानलाई खुइलमु भाषा निवे संस्कार संस्कृति संरक्षण लबर नेपाल आदिवासी जनजाति महासंघ सुगला गण्डकी नगर समन्वय परिषदले सहयोग गरी उत्पादन तपाईँको कार्यक्रमलाई त्यहाँ बे श्रृङ्खलाले तमु समुदाय र कोही निवे संगीत विषय केन्द्रित नै र जानकारी पिबा प्रयास सँगै लब्धि पमु त्यो श्रोता मैलाई खबर मादिमु न्यूलाई फोन लैर वा प्रत्यक्ष प्रेतैर नि सल्लाह निवे सुझावमै दिन खाम दिँदै कोही संगीत जति छ्याम तम चुलाई अझै छ्याम बने बै लागि थिन थिन घाबा बने बाजा बाजल बे बेलेन महत्वपूर्ण भूमिका तमु तमु कोही पपरे परम्परागत बाजा मैल बेलेन खेपा भूमिका मु ढोलकी डम्फु मादल सारङ्गी निबे बालो पङ्ख जोगोरी सजिदिबा डमुरु बाजा तमु समुदाय बे सांस्कृतिक प्रदर्शनी र प्रचलित मु छैरी बाजा मैले हरेक पर्व झोकोरी ताल ताल थपदिबा केलामु छलिङ मैले न्युला लोसर पर्वरी राबा ढोला निबे सेवालाई मैले बे नासा निबे बजारलाई आकाशी न गुन्जायमान लामिबामु छै न्युला तमुसम तमु मैले बे सुरठी नाचा निबे झ्याप्रु नाचरी कोही निबे ताल विचार बे सामान्य अद्भुत लैदिबा मु चु नाचरी कोइलबे शब्द जोगैले वीरता प्रेम निबे सहकार्य लबे कथा थेलमु चुइले समुदायलाई अझै नजिक बखमु तमु समुदायले सांस्कृतिक झल्किबा कोही जोको त्यहाँ बे आधुनिक पुस्ता मैले न रुचिमु सामिल बे चाहना अनुसार गीत संगीत लब स्वरूप बदलिबा मु तोको आधुनिक वाद्य यन्त्र प्रयोग झोको लामु कोहीमै रेकर्ड तलिन भावमै भिसा च्याउमु स्याम्बे न छ्याम्ब छ्याम्ब घामु न्युला लागि गर्बल बितामु त्यहाँ पन तमु समुदाय बे कोहीमै राष्ट्रिय मञ्चसम्म फेमु पप लो फ्युज निबे हिपहप शैली तमु शब्द निबे धुन समेटिर खप्दिमु छैली सांस्कृतिक सम्पदालाई जोगिदिबा जिम्मेवारी न्युतान बे हो नासा स्यारी सहरसम्म स्युम्बे पुरानो ढोल स्यारी आधुनिक पैसम्म तमुकै सदैव जीवित तदेखि यो चुइन कामना लमु श्रोता बिन्दमै क्युमेनी पपरे टिर तानन तानन नै कार्यक्रम बे निर्धारित समय त्यहाँ बे लागि खालमै मु अन्तिमरी साजन तमुल बे लय तथा शब्द निबे बालो पवित्र तमु निबे रिवास तमुल बे आवजरी मु बा कोही मारे झलल बोलर बे कोही क्युमेन बे बिचरी थिम्दै चुतुरु प्रस्तुत लदिबा प्रतिभा तमुस्यो अर्को हप्ता फेरि नयाँ विषय जानकारी पिल्ली कार्यक्रमले उपस्थित तबे नमु विवाह बाजासहित रेडियो ढोल ब्राइला त्रिप्रसो दशमलव प्रेमी हर्ष थिम्दै लमिदो थिम्दै थेमु ग्यासङ्गे छ्याजन।

0: शैलेश को बुवा यसपाली अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
1: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा फाटफेर पनि गरिन्छ
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा फाटफेर गर्दा उचित मूल्य पाइनेछ
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9871162
4: सुन्नु न श्रेया यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
5: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
4: कहाँ
5: गण्डकी मेडिकल हल
6: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
4: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि सम्पर्क 0635903669 मोबाइल 9840826926
7: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् भयो
8: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
7: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
8: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
7: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856320 9901454 र 9864203420
9: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
10: साँच्चीकै मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोश चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
9: कहाँ बनाए छन् हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
10: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
9: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9841435622
11: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
12: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीजगीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
13: मिति यही भाद्र 29 गते स्थान खैरिनीचार बजार
12: तीजगीत तर्फ प्रथम पुरस्कार रु 25,000
13: द्वितीय पुरस्कार रु 15,000
12: तृतीय पुरस्कार रु 10,000
13: सान्तोना पुरस्कार रु 5,000
12: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
13: द्वितीय पुरस्कार 5,000
12: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
13: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
12: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856031937
13: सुरेन्द्र श्रेष्ठ 9856031136
12: रविन्द्र राज पौडेल 9856062888
14: ए सबिना यस्तो हतारमा कता हो
15: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
14: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
16: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9008816142
17: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
18: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ
17: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ
18: सेवा लिने क्रम मा चाहिने जानकारी
17: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोष को नम्बर
18: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
17: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ
18: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा फोन 0161-552-493-552-494-582-778
19: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
20: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
19: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
21: हामी कहाँ Samsung, Redmi, Poco, Oppo, Vivo, Realme, Narzo, ITL, Color, Tecno, Nokia ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
19: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
21: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
19: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ Samsung को मोबाइल किस्ता बन्नेमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
20: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल दलको बीचमा दुलेगौडा
0: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9894166599 छ
1: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
22: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
1: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
22: हो त है सामान लिन टाढा किन जानु पर्यो र
23: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
24: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
20: ग्राहकको चाहना नै हाम्रो संतुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
23: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
20: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
1: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
14: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
1: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
21: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507
25: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
20: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
25: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
16: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनसादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुना
26: मोबाइल 9908535537 र 9806615899
27: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
14: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
21: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
27: खाक्कैमा दिमागलाई भारी गराएछ पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
20: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
21: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरि प्रोप्राइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860715 र रामचन्द्र महत 9861616878
20: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
28: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
20: ओके ल डन
28: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
20: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
28: प्रोप्राइटर गोविन्द आनन्द सिग्देल फोन 9560285443 र 9417000787।
2: एक सय तीन थोप्लो आठ
3: अन्तर्मनको आवाज
4: स्टुडियो अहिले बिहानको 10 बज्यो।
5: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
6: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
7: धोरबाराही हाइलाइट्सको साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
7: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
9: नमस्कार, रेडियो धोरबाराही 103.8 MHz बिहान 10 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np हाम्रो पात्र र नेपाली पात्र मार्फत पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। भोटेकोशी नदीमा आएको बाढ़ीमा अल्पत्र अवस्थामा रहेका 3000 भन्दा बढ़ीको उद्धार गरिएको छ। विपद जोखिम व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीको अनुसार गै रातीसम्म 3029 जनालाई रसुवा र नुवाकोटको विभिन्न स्थानबाट उद्धार गरिएको हो। तीमध्ये नेपाली नागरिक 2776 जना र विदेशी 253 जना रहेका छन्। पछिल्लो 24 घण्टामा 624 जनाको उद्धार गरिएको प्रमुख जिल्लाधिकारी रेग्मीले जानकारी दिनुभयो। बाढ़ीबाट ज्यान जोगाई सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेकाहरूलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। रेग्मीले भन्नुभयो उनीहरूको स्वास्थ्य जाँच गरेर उपचार आवश्यक पर्नेलाई सोही अनुसार स्वास्थ्य संस्थामा सिफारिश गरिएको छ भने बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको छ। भोटेकोशी बाढ़ीमा अल्पत्र परेकाहरूलाई उद्धार अन्तर्गत जलविद्युत आयोजनाको सुरुङभित्र रहेका भनिएकाहरूको उद्धार जारी छ। तर रसुवाको टिमुरे स्याम्फ्रुवेशी मैलुङ लगायतका स्थानमा अझै पनि केही फँसिरहेको हुन सक्छ भनेर नियमित रूपमा हेलिकप्टर मार्फत रेकी भइरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो। रसुवाको भटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ी पछाडि धुन्चेमा अल्पत्र परेका तनहुका 9 जनाको आइतबार उद्धार गरिएको छ। उद्धार हुनेमा तनहुका काजी बहादुर मिस्त्री, गणेश बहादुर जीसी, जानुका जीसी, सत्यादेवी जीसी, बालकुमारी मगर, राधा मगर, धीरमती मगर, अमृता मगर र सुमित्रा मगर रहनु भएको छ। बाढ़ी पश्चात प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारिएसँगै धुन्चेमा रहेका उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको हो। रसुवाको भटेकोशी क्षेत्रमा आएको बाढ़ी पछाडि विभिन्न स्थानमा अल्पत्र परेका नागरिकको खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको छ। भोटेकोशी र त्रिशुलीको बाढ़ीमा परेर ज्यान गुमाएकाहरूको शव व्यवस्थापनमा समस्या भएपछि सरकारले एयर टाइट ब्यागमा राखेर जमिनमुनि गाड्न थालेको छ। शवको अन्त्येष्टि गर्न लागिएको भनेर सामाजिक सञ्जाल मार्फत भ्रामक सूचना फैलिए पछाडि नेपाल प्रहरीले भिडियो सन्देश जारी गर्दै शवको अस्थायी व्यवस्थापन मात्रै गर्न लागिएको स्पष्ट पारेको छ। पहिचान नभएका तथा व्यवहारिसी शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 बमोजिम एयर टाइट ब्यागमा राखेर जमिनमुनि व्यवस्थापन गर्न थालिएको प्रहरीले जनाएको छ। लामो समयसम्म सब बाह्य वातावरणमा रहँदा सड्ने प्रक्रियामा तीव्रता आएर पानीका स्रोतहरू लगायत विभिन्न माध्यमबाट महामारीको जोखिम समेत बढ़न सक्ने भन्दै प्रहरीले यो प्रक्रियालाई शव दाह संस्कार गर्न लागिएको रूपमा बुझ्न नहुने स्पष्ट पारेको छ। यसलाई भविष्यमा शनाखत भएका सम्बन्धित परिवारले शव प्राप्त गर्न सक्ने गरेर सुरक्षित राखिएको भनी बुझ्न प्रहरीले आग्रह गरेको छ। निर्धारित ठाउँमा शवहरूलाई सम्मानजनक तथा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्दा हरेक शवको कोड नम्बर जमिनमुनि तथा माथि राखी शव व्यवस्थापन गरिएको ठाउँको जीपीएस लोकेशन, फोटो अभिलेख, नक्सा सहितको विस्तृत विवरण र व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको प्रहरीले जनाएको छ। संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधान व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो 1 बजे सिंहदरबारमा बस्नेछ। बैठकमा नेपाल विशेष सेवा ऐन 2042 स्वाभाविकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धित विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ। काठमाडौँ जोड्ने मुख्य सड़क नागढुङ्गा मुगलिन खण्डको कृष्णभीरमा सड़क अवरूद्ध भए पनि काठमाडौँ उपत्यकामा अत्यावश्यक सामग्री वा आपूर्तिको अभाव नहुने सरकारी निकायले जनाएको छ। उद्योग वाणिज्य तथा स्थापन समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो 1 बजे सिंहदरबारमा बस्नेछ। बैठकमा नेपाल विशेष सेवा ऐन 2042 स्वाभाविकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक 2083

काठमाडौं उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयले जनाएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने समेत जनाएको छ। निगमका अनुसार अमलेखगंज डिपोमा पाइपलाइन मार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाडौंमा पेट्रोल डिजल लगायतको पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ। यस्तै खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। माल सामानका लागि विभिन्न वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ। ठूलो गाड़ीलाई नौबिसे पालुङ भैंसे तथा सानो गाड़ी र माइक्रोबसका लागि फर्पिङ तर्फको वैकल्पिक सड़क प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। यस्तै पश्चिम नेपालबाट काठमाडौँ आउने गाड़ीका लागि गोर्खा सदरमुकाम हुँदै बुङकोट नामजुङ घैरुङ दुर्बुङ सिउरेनी टार हुँदै बेनीघाट जोड़िने वैकल्पिक मार्गबाट पनि काम भइरहेको छ। अर्को विकल्प गोर्खा नामजुङ बुङकोटबाट हुँदै बेनीघाट निस्कने मार्ग रहेको छ। यो मार्ग विशेष गरी पोखरा गोर्खा र पश्चिम तर्फबाट काठमाडौँ ओहोर दोहोर गर्ने गाड़ीका लागि उपयोगी हुने देखिएको छ। त्रिशुली नदीमा गएको बाढ़ीले सड़कको तल्लो भाग कटान गरेपछि हिजो कृष्णभीरमा करिब 20 मिटर लम्बाईको सड़कको आधा भन्दा बढ़ी भाग भाँसिएको छ। त्रिशुली 3A जलविद्युत आयोजनाको टनेलमा पसेर गर्न खोजिएको उद्धार प्रयास अझै सफल हुन सकेको छैन। रासोपाका सांसद श्रीराम नेपानीले गैराती करिब 3 बजे टनेलमा क्राउन ब्लास्ट गरेर भित्र पस्ने प्रयास गरे पनि सम्भव नभएको बताउनुभयो। राति 3 बजे क्राउन ब्लास्ट गरियो, भित्र पस्ने आशा असम्भव भयो। उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, सुरुङको क्राउन पूरै पानीले भरिएको छ। पहिलेदेखि निरन्तर जारी रहेको सुरुङको मुख खोल्ने कार्य जारी रहेको छ। यस्तै 40 सेन्टिमिटर मोटाईको ढलान फोर्न ब्लास्टिङ गरिएको उहाँले बताउनु भएको छ। सुरुङको मुख खोल्ने काम रातभरि नै जारी राखिएको थियो। नेपाल विद्युत प्राधिकरणका विज्ञ प्राविधिक सहित नेपाली सेना सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी तथा उद्धारकर्मीहरूको टोली घटनास्थलमा खटिएका छन्। सुरुङभित्र प्रवेशका लागि अवरोध भएको संरचना हटाउने काम सकिए पनि भित्र पस्न अझै उद्धारकर्ताले सकेका छैनन्। भदौको 12 गतेदेखि अस्थायी रूपमा बसेको विशेषज्ञ सहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन स्क्याभेटर हाइड्रोलिक कटर लगायतको सामग्रीको प्रयोग गरेर क्राउन हेड फेला पार्न सफल भएको हो। नेपाली सेनाका अनुसार होलबाट अवलोकन गर्दा 7 मिटरको डायमिटरमा धेरै माथिसम्म पानीको सतह देखिएको छ। यस आयोजनामा बाढ़ीपछि 42 जना सम्पर्कविहीन रहेका छन्। बाढ़ी पीड़ितले राहत नपाएको गुनासो गरे पनि सरकारले भनी राहत वितरण भइरहेको दावी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावितका लागि नुवाकोट र रसुवाका विभिन्न 26 स्थानमा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। हिजो मात्रै प्रभावित 2 जिल्लामा 3,454 जनालाई आश्रय तथा राहत वितरण गरिएको जनाइएको छ। प्राधिकरणका अनुसार नुवाकोटको विदुर नगरपालिकाको तुप्चे क्षेत्रमा प्रभावितलाई पुस्तकालय शिविरमा राखिएको छ। यस्तै त्रिशुलीको ढुंगे क्षेत्र र सिंहचौरमा प्रभावितलाई फेस हाउस, क्रियापुत्री भवनमा बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कवर हल तथा बेनीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ। बेत्रावती भैंसी क्षेत्रका प्रभावितलाई सुन्दरी कैरिनी माध्यमिक विद्यालय, त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलनी कवर हल, भैरू मावि, रिमल डाँडा र इन्द्रायणी माविमा बनाइएका शिविरमा समेत राखिएको छ। विदुर तीन देवीघाट सिटखाली क्षेत्रमा प्रभावितलाई रणभुवनेश्वरी मावि ओडा कार्यालयमा व्यवस्थापन गरिएको छ भने विदुर 9 मा प्रभावितलाई त्रिशुली आधारभूत विद्यालय शुक्ल छेणा माविमा राखिएको जनाइएको छ। प्राधिकरणका अनुसार विदुर 2 को सेफ हाउस, बेनीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय मेडिकल टोली समेत उपलब्ध रहेको प्राधिकरणले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानको लारक द्वीपमा रहेको 2 वटा सैन्य अखडालाई निशाना बनाएर हमला गरेको छ। अमेरिकाका एक अधिकारीले यसको पुष्टि गरेको बीबीसीले जनाएको छ। जुलाई पछाडि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात हमला रहेको छ। बीबीसीका अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार अमेरिकी सेन्ट्रल कमाण्डका प्रवक्ता कमाण्ड टीम अकिन्सले इरानी रिभोल्युशनरी गार्ड्सले हर्मुज जलघाटीमा समुद्रिक बारूद सुरुङ राख्ने र रकेट

0: प्रहार गर्ने तयारी गरिरहेको देखेपछि कार्यवाही गरेको जानकारी दिनुभयो। आईआरजीसीले आइतबारको अमेरिकी हमलामा धेरै मानिसहरू मारिएको र घाइते भएको जनाएको छ। उसले त्यसको जवाफमा प्रतिशोधात्मक कार्यवाही र सजाय दिने चेतावनी पनि दिएको छ। त्यसपछि इरानी सरकारी संचार माध्यमले आईआरजीसीले जोर्डनमा रहेको अमेरिकी सैन्य अखडामाथि हमला गरेको दावी गरेको छ। यसबारे अमेरिकी सेन्ट्रल कमाण्डको प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। आईआरजीसीको दबावपछि जोर्डनको सेनाले आफ्नो वायु रक्षा प्रणालीको हवाई क्षेत्रमा प्रवेश गरेका 8 वटा क्षेपास्त्र खसालेको जनाएको छ। गत जुलाईको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्धको सैन्य अभियान रोक्ने घोषणा गरेको थियो। त्यसपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात सैन्य हमला रहेको छ। अब खेल समाचार। तेस्रो संस्करणको पुरूष एसीसी प्रिमियर कप अन्तर्गत नेपालले बहराइनसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको बांगेस्थित वाईएसडीयूकेएम ओभलको मैदानमा जारी खेलमा बहराइनले नेपाललाई 88 रनको सामान्य लक्ष्य दिएको छ। एकदिवसीय क्रिकेटमा पहिलो पटक नेपालसँग भिडेको बहराइनले टस हारेर ब्याटिङ थाल्दै 36.2 ओभरमा 87 रनमा अल आउट भएको हो। उसका लागि फियाज अहमदले 15, मोहम्मद वसिमले 13 रन तथा अली दाउदले रन बनाउ हुँदा अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्। बहराइनको इनिङ्स ध्वस्त पार्न कप्तान सन्दीप लामिछाने एक्लैले 5 विकेट लिनुभयो। 10 ओभरमा 4 मिडियम फेंक्दै उहाँले 14 रन मात्रै खर्चनुभयो। ललित राजवंशीले 3 तथा करण केसीले 2 विकेट हात पार्नु भएको छ। अब मौसम सम्बन्धी जानकारी। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तर अर्थात नेपाल नजिक रहेको छ। यो रेखा नजिक हुँदा वर्षाको सम्भावना रहेको छ। मौसम महाशाखाले आज जारी गरेको अध्यावधि बुलेटिन अनुसार दिउँसो देशको हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसित मध्यमसम्मको वर्षा हिमपातको पनि सम्भावना रहेको जनाएको छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै धेरै स्थानमा तथा मध्य प्रदेश साथै कोशी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशका पहाड़ी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ। विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ढोरबाराही हेडलाइन्स आजका लागि सकिएका छन्। दिउँसो 2 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त? खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
8: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
9: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
8: हो र, कहाँ छ र त्यस्तो?
9: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
6: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
10: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
6: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
10: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
6: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
12: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
13: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
13: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
13: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
13: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
12: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
6: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
7: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 9853519122, 9805280008 र 9460692646।
1: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9560324775 र 9811324775।
15: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
16: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
15: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो केको चिन्ता लिनु भएको छ यो दिदीले
17: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
18: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
19: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
17: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
20: मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
21: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
22: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी सात सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
23: ल न हो छिटो निस्क अहिले फर्किन ढिला हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
24: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
23: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
24: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
22: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
23: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008

0: शेर्पाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैलाई कुरा गरे त। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर शोरूम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
7: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
8: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
9: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
11: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: साथै यही भाद्र 17 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा आउनुहुने सहर्ष जानकारी गराइन्छ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
12: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
13: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
14: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
13: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
14: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
13: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9901454674 र 9864023420।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
15: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
14: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
15: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
14: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
15: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
14: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
15: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
14: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
15: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
16: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
17: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
18: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
16: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
17: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
16: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9814533005।

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले दिवला सुन्दै हुनुहुन्छ रेडियो थोरबारा ही 103.8 मेगाहर्ज अन्तर्मनका वा साथ इन्टरनेट अनलाइन मार्फत पनि हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि व्यस्त बढेको साथ सुनेर साथ दिन सक्नुहुन्छ भने फरक बार फरक श्रृङ्खलाको साथमा ठिकै समय बिहानको 10:30 बाह्र बजेको समय अर्थात हामी डेढ घण्टाको समय चाहिँ हामी श्रोता साथीकै साथमा रह भने सदा चाहिँ आज पनि प्रोग्राम कलिङ टाइम लिएर तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनुमल्ल रहन्छु 12 बजेको समयसम्म, र यो समय दिभर आज भने मिठा मिठा गीत संगीतको साथमा हामी रहन्छौ र सोमबारको एपिसोडमा छौ। अनि श्रोता साथीलाई मनपर्ने गीत संगीतलाई पनि कार्यक्रममा स्थान दिने गर्दछु भने 0965414200 बाटो भएर कार्यक्रममा सहभागिता जनाउँदै साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ र साथीहरूलाई चाहिँ हामी केहीमा सहभागी गराउँछौ। अहिलेको लागि भने ढिला नगरी एउटा मिठो पुरानो गीत रहेको छ, सोही गीतबाट कार्यक्रमको शुरूआत गर्दैछु। लौ न मायालुको देशमा माया खोज्दै आइपुगे म, धेरै साथीहरूले सुनिसक्नु भएको पनि छ होला है, धेरै साथीलाई मन पनि पर्छ होला। अहिलेको लागि उदित नारायण झाको आवाजमा सजिएको यो गीत हामी सुन्दैछौ, स्वीकार्नु होला है त।

हजुर लौ न माया लुगो देशमा माया खोज्दै आइपुगे म सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। पुगे पनि हाम्रो श्रोता साथीलाई चाहिँ मन पर्यो होला र अब भने ढिला नगरी हामी कार्यक्रमतर्फ नै लाग्छौं। प्रोग्राम रहेको छ कलिङ टाइम भन्ने प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माभूषण सुनसादी पसल दुलेगौडाले प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुन्दर र सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगहना खरिद बिक्री तथा सारफेर गर्नु परेमा पुराना गरगहनाहरू पनि सारफेर गरिनुका साथै मर्मत खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले चाहिँ सेवा सुविधा लिन सक्नुहुनेछ। र आज चाहिँ हामी सोमबारको एपिसोडमा रहेर भने श्रोता साथीको रोजाईलाई कार्यक्रममा स्थान चाहिँ दिन्छौ। कुनै गीत संगीत अब यो समयमा सुनिराख्नु मन लागेको छ आज चाहिँ रेडियो प्रोग्राम मार्फत चाहिँ यो गीत बजे हुन्थ्यो जस्तो लागेको छ भने यहाँले चाहिँ साथीभाइलाई सम्झना सन्देश राख्दै 0965414200 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ। टेलिफोन लाइन एकदमै खुल्ला छ। मिलेसम्म हामी श्रोता साथीको चाहिँ रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छौ भने अहिलेको लागि भने कोही साथी हुनुहुन्छ है कता कता लाइनमा अघि चाहिँ हुनुहुन्थ्यो तर छुटिसक्नु भएछ है ठिकै छ सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउँदै गर्नुहोला। र पछिल्लो समय चाहिँ अब नेपाली नारी दिदी बहिनीहरूको चाहिँ विशेष त चाड होइन अब तीजको लहरले छोइसकेको छ। सो अब धेरै भन्दा धेरै हामी अब तीज संगीतको गीतहरूलाई पनि विस्तारै कार्यक्रममा स्थान दिन्छौ तर पछिल्लो समय चाहिँ अलिकति कम कम जस्तो नै सुनिरहेका छौँ। सो अहिलेको लागि भने नवरती फुली बोलको सुमधुर गीत रहेको छ र धेरैजनाको आवाज रहेको छ यो गीतमा। रचना रिमाल मेलिना राई मेलिना मैनालीको है र सँगसँगै दीपिका बैम्बू अनि एलिना चौहानको आवाजमा सजिएको यो गीत सँगसँगै हामी पुनः उपस्थित हुन्छौ। अहिलेको लागि यो गीत स्वीकार्नु होला है त।

0: हजुर, यो सुमधुर गीत विमास कार्यक्रममा स्थान दिइसकेको छु। नौरथी फुली बोलको गीत सँगसँगै अब भने पालो तपाईँको हो र कोही साथी हुनुहुन्छ हामीसँग लाइनमा, स्वागत गरिहालौ। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर।
1: हेलो दर्शन, नमस्ते
0: हजुर। सर नमस्ते हजुरले, हजुर छ्याजलो कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो। फ्याफुल्ला फ्याफुल्ला झोरले झोरले जदौ, के छ हाम्रो स्याङ्जाली सँगसँगै स्याङ्जाका हाल खबर?
1: स्याङ्जालीको पनि ठिकै ठिकै छ, तर हन्ड्रेडका हन्ड्रेड ठिक त छैन।
0: हजुर हजुर,
1: तर स्याङ्जाको पनि ठिकै छ। मौसमको कुरा गर्ने हो भने अहिले घाम लागिरहेन, पानी पनि परिरहेको छैन, धुम्म धुम्म छ, पानी पर्छ जस्तो पनि छ तर परिरहेको छैन है।
0: ल ठिकै छ, यो समयमा आफ्नो दिनलाई चाहिँ एकदमै शुभ सफल बनाउनु होला अनि विशेष आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला है नरेन्द्रजी। अनि आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन त त्यो भनिदिनु त पहिला। ठिकै छ, सकेसम्म अब सुनेर साथ दिने प्रयास चाहिँ गर्नु होला। अनि आज रेडियो प्रोग्राम अब सुन्ने प्रयास गरिरहँदा चाहिँ कुन चाहिँ गीत सुन्नु मन लागेको छ त नि? आज कुन चाहिँ गीत राखिदिने होला हाम्रो नरेन्द्रजीको लागि?
1: अन्धर औँसीको रात भने झ्यालबाट भन्यो,
0: ओइ भन्यो के भन्छ, अँध्यार औँसीको रात ओइ भन्यो मायाले झ्यालबाट
1: हो।
0: ल यो गीत चाहिँ अब हामी कार्यक्रम स्थान दिँदैछौ, को कसले सुनाउन चाहनुहुन्छ मजाले साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुटिनु पर्छ है।
1: फर्स्ट अफ अल त तपाईँको लागि धेरै धेरै सम्झना प्लस मिठो माया अनि हाम्रो टिमको लागि सम्झिन्छ है।
0: थ्याङ्क यू सो मच।
1: अनि हाम्रो अमृत तुलासन, त्यस गरी होमना शर्मा, प्रेम कुमार, अनि हाम्रो बहिनीहरू तलमया थापा, राधा राई, खजिमया थापा, अनि रोसिका लम्सन, चेतना मगर, मोहम्मद साइरा, अनि त्यसै गरेर हाम्रो टोप ऋषी टेकु छेत्री, लक्ष्मी लम्सन, विशेष गरी नाम छुटेका झन् धेरै धेरै माया भन्दै हजुरबाट चाहिँ बिदा हुन चाहिँ फेरि भेटौँला। नमस्ते।
0: हस्त, फेरि भेटौँला। नमस्ते को बाचा सँगसँगै छुटिसक्नु भएको छ। उहाँ हुनुहुन्थ्यो नरेन्द्र रिमालजी, स्याङ्जादेखि हामीलाई सम्झाउनु भएको थियो। अब साथीलाई चाहिँ सहभागी गराउन मन थियो तर हामी विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। अहिलेको लागि भने ढिला नगरी नरेन्द्रजीको रोजाइमा रहेको ओइ भन्यो टाइटलमा रहेको बबिना किराती अनि हरि गिरीको आवाजमा सजिएको यो गीत सँगसँगै विश्राममा जान्छौँ अनि एघार बजेको टाइम चेक लगतै पुनः उपस्थित हुन्छौँ नै यहाँ भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम रेडियो दुर्बाराही 103.8 मेगाहर्ज अन्तर मनका आवाज।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी चार, हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
5: ए सबिना, यस्तो हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460778528 र 98028-16142।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार सेवाहरू,
9: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
8: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
9: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
8: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
9: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
8: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
9: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
10: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
11: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
10: दीक्षा ब्युटी पार्लर रे?
11: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपल्ट त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
10: हो र त्यस्तो के हुन्छ र त्यहाँ
11: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
10: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
11: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
10: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
11: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि
10: एहा थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
11: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका दुई कोत्रे तनहुँ प्रोप्राइटर निशा लामा सम्पर्क 97090334335
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
4: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
1: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
12: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163
14: साइली आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
15: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
14: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
15: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
14: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878 प्रशान्त नेउपाने 98460-26925
0: This is Radio Dhorbarahi, 103.8 MHz.
16: Station 1.
17: Studio Talchit.
18: Aile, Vienna ko 11 bajyo.
19: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165-95301

0: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइममा रहेर आज भने हामी श्रोता साथीको रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेका छौँ अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भन्ने आउन सक्नुहुन्छ है। र कोही साथी हुनुहुन्छ लाइनमा? हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर।
1: नमस्ते हजुर।
0: नमस्ते हजुर, नमस्ते। कसको आवाज सुन्दैछु होला?
1: अमृत उलासन हजुर।
0: अमृत उलासनजीको आवाज किन होला आज अर्कै सुनिएको यस्तो?
1: मौसम गडबड भएर अब त्यसै
0: होला। एकदमै भिन्न हाम्रो चितवनतिरबाट आउनुहुन्छ कि एकजना साथी, त्यस्तै त्यस्तै आवाज सुनिएको कि हाम्रो अमृतजीको।
1: मलाई ज्ञान आलाको
0: हजुर हजुर मेरो मनको बह हो बह मेरो मनको बह गयो अनि के होला अरू
1: मेरो मनको बह बुझ्ने कोही भएन भने ज्ञानु राणा सजहरू आउँछ।
0: पुरानो सङ्ग ज्ञानु राणाको आवाजमा चाहिँ छ है? ल, यो गीत म सकेसम्म यहाँहरूमा चाहिँ कार्यक्रममा स्थान दिन्छु। कसलाई सुनाउन
1: चाहनुहुन्छ?
0: थ्याङ्क यू सो मच। कस्तो अझै पनि हाम्रो अमृतजीसँग चाहिँ कुराकानी गरेको भन्दा पनि अलिकति भिन्न सुन्नेको आवाज है। आज चाहिँ पर्खै पनि अब छुट्टी साथीसँग कुराकानी गरे जस्तो चाहिँ महसुस भएको थियो। अनि यस्तै नै छ, अब पछिल्लो समय चाहिँ अब के भन्छ, अब वर्ष याम सँगसँगै अब नेटवर्कहरूको कारणले गर्न पनि सक्छ है। आवाज चाहिँ कस्तो अर्कै अर्कै सुनेको थियो। रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने 0 4 14 2 0 0 को बाटो भएर यसरी नै आफूलाई मन परेको गीत संगीत रोजाइमा पार्नको लागि आउन सक्नुहुन्छ। ज्ञानु राणाको आवाजमा सजिएको यो सुमधुर गीत रहेको शैलीको लागि राख्दैछु। सिकार्नुहोला है त।

0: अजर कसै बुझे मेरो मनको बहाई त्यो मेरो मायालाई मधुर गीत रहेको थियो ज्ञानु राणाका आवाजमा सजिएको यो गीत हाम्रो अमृतजीले रुचाइमा पार्नु भएको थियो र पक्कै पनि हाम्रो श्रोता साथीलाई पनि यस्तै मिठा मिठा गीत सङ्गीत कार्यक्रममा बाटो चाहिँ अब रुचाइमा पार्दै सुन्न चाहनुहुन्छ भने सम्झन सक्नुहुन्छ र अहिले भने फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा. हेलो नमस्ते हजुर. हेलो नमस्ते हजुर. नमस्ते. धेरै पछि यहाँलाई कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लजरसीलाई. अनि के छ हाम्रो लजरसीको पछिल्लो समयको नयाँ नौलो हालखबर? के कता व्यस्त हुनुहुन्थ्यो?
1: के छ र अहिले अब त्यसमा साह्रै दुःखद घटना भएको छ.
0: हजुर हजुर.
1: रात बाँध्ने कुराहरूमा साथीहरूको
0: हजुर
1: साथी सङ्गीबाट यसो अलिअलि हेल्प गर्नु पर्ने लागेको छु.
0: एकदमै धेरै राम्रो है. देश अब यो विषम परिस्थितिमा पनि छ, आफूले सकेको गर्ने हो. अनि अब यो काम कार्यमा लागिरहँदा चाहिँ विशेष आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला है लजरसी. अनि यो बाहेक अरू के छ साथीहरूलाई केही सन्देश दिनु मन छ?
1: सन्देश अब त्यही हो, बर्खा अझै सिद्धिएको छैन जस्तो महसुस भइरहेको छ.
0: हजुर हजुर.
1: पानी पर्न छोडिरहेको छैन. अब हिमताल फुट्ने क्रमहरू एकदम तीव्र गतिमा बढिरहेको छ. अब पोखरा जतितिर क्षेत्रतिर नै अब नाउला भन्न सकिन्न. पोखरातिर पनि अब जति ठुलो ठुलो नदीको छेउछाउमा बस्ने बासिनु एकदम होसियार गरेर बस्नु होला भन्न चाहन्छु.
0: हुन्छ, यो कुराकानी सँगसँगै. अनि पछिल्लो समय काम कार्यको व्यस्तताको बावजुद चाहिँ हामीलाई कतिको सुन्न पाउनु भएको छ? हामीलाई कतिको सुन्नु भएको छ रेडियो प्रोग्रामहरू?
1: म सुन्न पाएको थिएन, आज फुर्सद छु त्यही भएर सुनेको छु.
0: ल, धेरै पछि कुराकानी भइरहँदा अनि फुर्सदको समयमा आज कुन चाहिँ गीत राखिदिने होला?
1: फुलको आँखामा फुलो संसार, काँडाको आँखामा काँडै संसार भन्ने यो मिठो सुमधुर गीत चाहिँ राखिदिनु होला.
0: ट्याक्कै सोध्नु मन लाग्यो किन होला हाम्रो लजरस्तीलाई फुलको आँखामा भनेर आज यो मिठास गीत सुन्नु मन लागेको?
1: यो मानिसहरू ठ्याक्कै त्यस्तै हुन्छन् नि त. अब नेगेटिभ कुरालाई पनि अब पोजिटिभ कुरालाई नेगेटिभ तरिकाले हेर्ने, अब नेगेटिभ कुरालाई पोजिटिभ बनाउने मान्छेको खेलै यस्तै छ होइन. अब त्यो एउटा राम्रो नराम्रो कुरालाई पनि अब राम्रो तरिकाले हेरियो भने त्यो पनि राम्रै हुन्छ. यो गीतबाट त्यही कुराहरू सिक्न पाइन्छ.
0: त्यही त, गीत सङ्गीतबाट हामीलाई धेरै कुरा सिकाइरहेको हुन्छ. अहिलेको लागि यो मिठास गीत हामी केही छिनमा कार्यक्रम स्थान दिइहाल्छौँ. अहिले भने साथीहरूलाई सम्झनुहोस् अनि हामी छुट्टिन्छौँ.
1: ल, रेडियो धर्मराय सुन्ने श्रोतहरू अनि कल कल गर्ने साथीहरू सबै सबैको लागि भन्दै
0: हुन्छ, बिदा हुन्छ. नमस्कार. शुभ दिन हुनुहुन्थ्यो लजरस थापाजी. र पक्कै पनि पछिल्लो समय अब यो विपद, अब हामी चाहिँ अब विपदको समय घडीमा पनि छौँ. अब जता हेऱ्यो जता हेऱ्यो अब समाचारहरू हेर्नुहुन्छ यहाँले चाहिँ, अब टक्क नेटहरू खोल्नुहुन्छ जताततै. अहिले चाहिँ अब बाढी पहिरो उच्च जोखिम भनेको छ होइन. कति जनधनको क्षति त भइ पनि सकेको छ. अब जे नहुनु त अब भइसक्यो, जति अब विनाश हुनु थियो भइसक्यो. तर हामी पनि अलिकति थोरै सतर्क रहने हो भने हामी धेरै कुराहरूबाट चाहिँ ठुलो जित चाहिँ हासिल गर्न सक्छौँ. सो हामी कुनै पनि कुरामा चाहिँ अब बाढी पहिरोको कुरामा मात्र होइन, कुनै पनि कुरामा आफ्नो स्वास्थ्यको कुरामा हुन्छ होला, आफ्नो काम कार्यको कुरामा हुन्छ होला, अब यात्राको समयमा हुन्छ होला, विशेष त आफू पूर्व तयारी भएर चाहिँ बस्नु होला, आफू पूर्व जानकार भएर बस्नु होला. हाम्रो थोरै प्रयासले मात्रै नै हामी ठुलो कुराहरूबाट चाहिँ अब बस्न सकिन्छ. सो मुख्य त यहाँहरू चाहिँ सुरक्षित रहनु होला. अहिलेको लागि भने यो गीत सुन्नु पूर्व चाहिँ कोही साथी हुनुहुन्छ फेरि पनि लाइनमा. हेलो नमस्ते हजुर.
2: हजुर हजुर.
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमा दिजुलाई.
2: हजुर, धन्यवाद.
0: अनि के छ त हाम्रो दिजुको आजको?

0: यहाँ नौला हल्का वर्ष सुनाइदिनुहोस् न त अनि पुल्चोकतिरको
1: नयाँ नौलो केही छैन कि पुरानै हो
0: पुरानै हो है ल नयाँ भएको दिन चाहिँ हामीलाई छुटाउनु हुन्न है आज चाहिँ सदाको दिन भन्दा अलिकति यो फरक छ भनेर सुनाउनु पर्छ है ल त्यही त
1: नयाँ हुन्छ होला नि
0: ल सकेसम्म चाहिँ सुनाउनु पर्छ है तिर्खेको भन्दा पनि अब वारपारमा चाहिँ हुन्छ होला सायद है अब तिजको लागि यस्तो रमाइलो हुँदैछ तिज सकेपछि यतिको रमाइलो भएको थियो आशा छ एकदमै राम्रोसँग तिज मनाउनु होला मैले अस्ति नै बाट शुभकामना दिइरहेको छु है यहाँको तिज चाहिँ विशेषको साथमा चाहिँ रमाउँदै अब मनाउनु होला अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन त यो मिठो गीत हामी केही छिनमा कार्यक्रममा स्थान दिन्छौ क कसलाई सुनाउन चाहनुहुन्छ
1: खासमा हजुरको लागि अनि भाइको लागि अनि के भन्छ अम्बिर हुमनाथ दाई नरेन्द्र दाई टेगु छेत्री दाई अनि

0: भन्दै बिदा हुन्छु. नमस्ते सुभदी.
1: नमस्ते सुभदी. हुनुहुन्थ्यो धर्मया दिदीज्यू. हामीलाई फुलचोकदेखि सम्झाउनु भएको थियो. साथीहरूलाई चाहिँ हामी केही क्षणमा सहभागी गराउँछौँ, किनकि श्रोता साथीको रुचाइमा रहेको गीत सङ्गीतलाई कार्यक्रममा स्थान दिने बाँकी नै छ. अनि त्यो नि डर्माको चाहिँ आवाजमा सजिएको फुलको आँखामा फुलै संसार र यो मिठास गीत सँगसँगै हामी भने विश्राममा जानुपर्ने बेला भएको छ. विश्राम पश्चात पुनः उपस्थित हुन्छौँ नै हामीसँगै रहनुहोला है त.

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोथ्री मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाबदी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825526663।
4: कति राम्री देखिए कि कृष्णीमै किनेको कुर्ता लगायो कि क्या हो,
1: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि कृष्णीमै आउँछौ।
4: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृष्णी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
4: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9850557731, 9806657731।
6: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
7: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
6: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
8: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
9: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौंडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा, 9871160069, राजु विश्वकर्मा, 9087172।
1: एपी स्टोर दुलेगौंडा सृजना टोल बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
1: फोन नम्बर 0564143121,
3: मोबाइल 9805678634 र 9781107090।
10: मम्मी भोक लाग्यो, खाजा खाम न।
11: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
10: हस् मम्मी।
12: मैले सुने छोरी, ल जाम हिँडा।
11: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
11: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
3: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
13: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
12: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
13: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
12: त्यसो भए कहाँ जाने त कान्छा?
13: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
12: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
14: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
15: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
16: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856411445 र 9856420445।
17: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
19: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
20: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
21: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
20: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
21: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
20: खोजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
21: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
20: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
21: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
20: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
21: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
22: हजुर, कार्यक्रमको व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टायम, अनि प्रोग्राम लिएर श्रोता चाहिँ आज पनि तपाईँको साथमा म सधैँछु। कार्यक्रम प्रस्तुत अनुमल्ल रहन्छ अबको 12 बजेको समयसम्म, अनि आज सोमबारको एपिसोडमा चाहिँ श्रोता साथीको रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेको छु र कोही साथी पनि हुनुहुन्छ लाइनमा, स्वागत गरिहालौं। हेलो, नमस्ते हजुर।
23: दर्शन
22: हजुर, दर्शन भन्दै थिए, किन होला नि हाम्रो दर्शन चाहिँ उतातिर पनि सुन्न नपाइकन, किन होला, फोन त कट भयो कि है, यताबाट भयो कि यताबाट चाहिँ होइन है। अनि सुन्दै हुनुहुन्छ नि जितबहादुरजी, फेरि पनि जोडिन सक्नुहुन्छ है 0625-4142-00 टेलिफोन लाइन यहाँको लागि एकदमै खुल्ला रहेको छ। फेरि पनि कोही साथी हुनुहुन्छ है। हेलो, नमस्ते हजुर।
23: दर्शन
22: हजुर, दर्शन किन होला, फोन त कता भयो के भयो, त्यही त कसरी काटियो काटियो, अनि के छ हाम्रो जित बहादुरजीको लामेश्वरातिरको हालखबर, अनि तपाईँको ठिकै छ भन्नु मात्रै पर्ने हो, ठिकठाक छैन र?
23: ठिक
22: अलि छैन है ल अलि अलि नभएको ठिकठाक पनि पुरै ठिकठाक रहनु होला भन्दै रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन आज भन्ने भयो है ल ठिकै छ आज चाहिँ हामी जित बहादुरजीलाई मनपर्ने गीत सङ्गीत कार्यक्रममा स्थान दिइरहेका छौँ कि आज नै गीत सङ्गीत रोज्नु पर्यो है ल अहिलेको लागि चाहिँ अघि हाम्रो धर्मा दिजुले पनि रोज्नु भएको छ कि रेलको बाटो पुग्दैछ अरे उनी बस्ने सहरैमा भन्ने एउटा विकट ठाउँलाई ट्याक्कै पात्रको रूपमा देखाइएको शब्द संगीतले भरिएको गीत छ हामी सुन्दैछौ यो गीत हाम्रो जित बहादुरजीले चाहिँ कसलाई सुनाउन चाहनुहुन्छ
2: अनि यहाँ अघि आउने पछि आउने सम्पूर्ण सुनाउन चाहन्छु भन्दै बिराउँछु
22: हस् त नमस्ते छुटिन्छौँ उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी कुराकानी सुरुमा चाहिँ बिचमै छुटेको थियो है यहाँ पनि सहभागी चुनौती त गर्नुहोला अहिलेको लागि चाहिँ सुरज पण्डितको आवाजमा सोझिएको लेखराज गिरीको चाहिँ लिरिक्स रहेको छ यो गीत राख्दैछु सिकार्नुहोला है त

0: हजुर, बसेको छु हेर्ने रहरैमा, रेलको बाटो पुग्दैछ अरे उनी बस्ने सहरैमा। यो मार्मी गीत सुरज पण्डितको आवाजमा सजिएको गीत तपाईँ माझ कार्यक्रममा स्थान दिइसकेको छु भने, यस्तै मिठा मिठा गीत संगीतको साथमा हामी रहिरहेका छौँ र यहाँलाई कार्यक्रम मार्फत भरपूर मनोरञ्जन गराउने कोसिसमा त छँदैछौँ। रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अबको 12 बजेको समयसम्म हाम्रो साथमा रहन सक्नुहुन्छ र कुनै गीत संगीत रोजेमा पार्न चाहनुहुन्छ भने टेलिफोन लाइन पनि खुल्ला रहेको छ। साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ। 0 65 4 14 2 00 00 को बाटो भएर अहिले पनि कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। दर्शन नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो एकराजीलाई।
1: धन्यवाद।
0: अनि के छ एकराजी आजको नयाँ नौलो हालखबर सुनाइदिनुहोस् न त।
1: नयाँ नौलो केही छैन, मन्द मन्द घाम लागिरहेछ,
0: मन्द मन्द। आजको दिन चाहिँ अब बिहानैदेखि मन्द मन्द नै छ। अनि यो मन्द मन्द समयमा हाम्रो एकराजीले के गर्दै हुनुहुन्छ त?
1: अलिअलि घाँस काट्ने समय भएछु, घाँस काट्दैछु। अब भन्नु,
0: घाँस काट्दै हुनुहुन्छ तपाईँले चाहिँ? अब कस्तो खालको घाँस? भुइँ घाँस हुन्छ नि, रुख घाँस, भुइँ घाँस। भुइँ घाँस यो समयमा त अब घाँस काट्नको लागि चाहिँ अलिकति दुःख हुँदैन हो, मजाले धेरै हरियाली हुन्छ जताततै। बरु झाडी भएर चाहिँ गाह्रो पर्छ होला, नत्र घाँसको दुःख चाहिँ त्यति हुँदैन होला हो?
1: घाँसको दुःख त छैन,
0: घाँसको दुःख चाहिँ छैन है। ल ठिकै छ, अब घाँस काट्दा फेरि अलिकति ध्यान दिएर घाँस काट्नुहोस् है। फेरि यो समयमा चाहिँ अब सर्प हुन्छ नि, अनि फेरि हात काट्न पनि सक्छ है। यसो अब भारी चाहिँ पुगेको छ कि छैन त?
1: पुगेको छैन, घर मुनतिरै हो।
0: बल्ल जाँदै हुनुहुन्छ हो?
1: होइन, काटेर गरिसकेको छु।
0: अनि खाना खाएर जानु भएको कि नखाइ जानु भएको?
1: खाना खाएर
0: ल, अब भारी पुऱ्याएर अब छिटो भन्दा छिटो घर गएर आराम चाहिँ गर्नु होला। घाम लाग्यो भने त फेरि गर्मी हुन्छ नि त, गाह्रो हुन्छ है। अनि अब घाँस काट्दै गर्दा, रेडियो प्रोग्राम सुन्दै गर्दा, हामीलाई सम्झँदै गर्दा आज कुन चाहिँ गीत सुन्नु मन लागेको छ त नि?
1: मलाई चाहिँ त्यो अल्लारेको चाहिँ त्यो मायाले यसरी मार्यो, लाउन नि भुतकै पार्यो, यो सोचो गाउँलेको चुरोलाई भन्ने गीत बजाइदिनु न।
0: ल, अब मैले चाहिँ एकदमै नोटिस गरिराख्छु हाम्रो एकराजीलाई चाहिँ यो गीत किन होला यति साह्रो मन पर्ने?
1: होइन, मलाई चाहिँ त पहिल्यै हेरिरहेको चलचित्र पनि हो, अनि त्यसपछि हेर्दाखेरि चाहिँ त सबभन्दा मार्मिक गीत त यही लाग्यो क्या। अनि
0: ल, मार्मिक गीत मात्र मार्मिक लागेको हो कि अब एकदमै धेरै रोजाइमा पार्नुहुन्छ कि होइन हाम्रो एकराजीले? सो ठिकै छ, ढिला नगरी हामी सोही गीतलाई कार्यक्रममा स्थान दिइहाल्छौँ। कसलाई सुनाउन चाहनुहुन्छ?
1: सर्वप्रथम तपाईँलाई भइहाल्यो,
0: थ्याङ्क यू सो मच।
1: अनि त्यसपछि घरबाट होल युनिटको लागि, खगमाया दिदीको लागि, जलमाया दिदीको लागि, अनि दाईको लागि, नरेन्द्र दाईको लागि, अघि आउनुभएको जितबहादुर दाईको लागि, अनि त्यसपछि चाहिँ यता के अरे बागमारबाट आउने लक्ष्मी दिदीको लागि र सम्पूर्णको लागि, मलाई एकराज भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दैछु।
0: बाई बाई, शुभ दिन, नमस्कार। म हुनुहुन्छ एकराज रामचाली मगरजी। अब चोटहरूले पिरोल्दैन मलाई, यम्बराल अनिको आवाजमा छ भने, नरेन्द्र भट्टको लिरिक्स अनि सम्बोजित बास्कोटाको म्युजिकमा सजिएको यो गीत तपाईँमा आज कार्यक्रममा स्थान दिँदै हामी भने विश्राममा जानुपर्ने बेला भएको छ। हामी सँगै रहनुहोला।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरूरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र सदस्य गरी 8 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गते शुक्रबार बिहान 11 बजेबाट अपराह दुई बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
2: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई गाछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9850-32475 र 9801-32475।
5: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9850-66136 र 9151-66136।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847-15368।
5: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
9: मैले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
9: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
10: गण्डकी मेडिकल हल दुलेगौड़ा हाम्रा सेवाहरू
11: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
10: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
11: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
10: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
11: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुस्रे बैंकको ठिक पारिपत्ति फोन 0625935969
12: This is Radio Dhorbarahi 103.8 MHz.
13: हजुर कार्यक्रमको यो व्यवसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु प्रोग्राम रहेको छ कलिङ छायम र आज भने श्रोता साथीको रचाइमा रहेको गीत संगीतलाई नै कार्यक्रममा स्थान दिइरहेको छु अनि साथीहरू रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउनको लागि आउन सक्नुहुन्छ 0625-4422-0000 बाटो भएर अहिले भने हामीसँग समय चाहिँ ठिकठाकै छ सो ढिला नगरी एउटा गीत सुनाऊ कि भनेको साथीहरूसँग लाइनमा ठिकै छ आज सँगैसम्म साथीको रोजाइमा रहेको गीत संगीतलाई नै कार्यक्रममा स्थान दिन्छौ हेलो नमस्ते हजुर
14: नमस्कार
13: दर्शन हजुर दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो ऋषिरामजीलाई अनि संसारमै हुनुहुन्छ
14: हजुर
13: मेरो खाना भइसक्यो तपाईँले खानुभयो त अनि के छ आफू सुकासरीतिरको पछिल्लो समयको हालखबर नयाँ नौलो के छ सुनाइदिनुहोस् न त
14: होइन आफू हेर्दै ठिकै न हो जानु अलिक घाम लागेर खाएको ठिकै छ
13: ठिकठाकै छ है हजुर
14: धानसँग गोरे सकेको अब कोदोतिर एक दुई दिनपछि
13: त्यही त अब सुरुमा चाहिँ अब धान रोपाई अनि त्यसपछि कोदो रोपाई अनि फेरि अब धान गर्ने अनि फेरि कोदो गर्ने हो त्यही त काम कार्य चाहिँ अब एकनासमा चाहिँ भइरहेछ है ल ठिकै छ काम कार्य पनि अब राम्रोसँग गर्दै जानु होला है अनि रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन अरे
14: सुन्न
13: चाहिँ आउनु भएको थिएन ल ठिकै छ आज हाम्रो ऋषिरामजीको रोजाईको गीतबाट नै हामी कार्यक्रमको चाहिँ अन्त्य गर्दैछौ कुन चाहिँ गीत राख्ने होला अघि हाम्रो एकराजीले पनि आफूलाई मनपर्ने सदैव मनपर्ने गीत रोजेमा पार्नु भएको थियो त्यस्तै हाम्रो ऋषिरामजीले पनि एकदमै आफूलाई मनपर्ने गीत रोजेमा पारिराख्दा चाहिँ सोध्नु मन लाग्यो किन होला यो गीत एकदमै सुन्नु मन लाग्ने
14: हजुर यो सुन्न मन लाग्छ
13: एकदमै यो सुन्दा चाहिँ आनन्द हुन्छ हो
14: हजुर
13: ल ठिकै छ यो गीत हामी केही छिनमा स्थान दिइहाल्छौँ को कसलाई सुनाउन चाहनुहुन्छ मजाले साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिनु पर्छ है थ्याङ्क यू सो मच
14: अनि खैना बहिनी दलमाया बहिनी तरदारजी तरदारजी हाम्रो एकराज बाबु रश्मिका बहिनी सम्पूर्ण भन्दै बिदा पनि हुन्छु
13: हजुर बिदा
14: अब अहिले बुधबार चाहिँ नाटक महामहाजी भएर तिजामा लिन आउनु पर्ला भनेर
13: ए ल ठिकै छ बुधबार आउन चाहिँ बाँकी नै छ पर्सिको एपिसोडमा चाहिँ एकदमै नबिर्सिकन मजाले सम्झनुहोस् है अब मामा र भान्जी भएर मजाले कुराकानी गर्नुपर्छ है ऋषिरामजी
14: हजुर
13: ल ठिकै छ पक्कै पनि यसको लागि अब तपाईँ पनि फुल तयारी गरेर आउनुहोस् होइन यता भान्जी पनि एकदमै तयारी भएर बस्छ सो अहिले भने अब छुट्टिनुपर्छ है त
14: हजुर मेरो नाम चाहिँ हजुरलाई मात्रै भन्थ्यो त अन्त
13: हजुर हजुर हजुर
14: मेरो नाम देव विक्रम शाह
13: वीर विक्रम शाह हजुर
14: देव विक्रम शाह
13: अनि किन होला त यहाँले नाम सुनाउँदा चाहिँ तपाईँलाई चाहिँ अब के भनेर हामीले चाहिँ बोलाउने होला त उपनाम दिने होला त
14: अहिले त्यही त्यस्तो क्या त्यतिखेर त साथी जम्मै गाउँको साथी लिएर त भयो क्या
13: हजुर हजुर
14: अनि
13: तपाईँ जस्तै नै धेरै हुन्छ कि कहिले काहीँ चाहिँ अब नाम चाहिँ अब एउटा नाम हुन्छ अब अरूले चिन्दा चिन्दा चिन्दा लास्टमा चाहिँ आफ्नो नाम चाहिँ अर्कै हुन जान्छ कि अब यो प्रसङ्गहरू चाहिँ तपाईँसँग मात्र छैन कि मैले धेरै देखेको छु है ल ठिकै छ कुराकानी धेरै गर्न मन थियो तर हामी समयको अन्तमा छौँ अहिले भने छुट्टिनु पर्छ है
15: हामी चाहिँ अब ऋषिरामजी भनेर नै भन्छौँ है ल हुन्छ सुनिन्छौँ उहाँ हुनुहुन्थ्यो ऋषिराम शाहजी अब नाम चाहिँ हामीलाई सुचुक्क भनेर जानु भएको छ सो जति पनि सुनेर बस्नुहुने श्रोता साथीहरू हुनुहुन्छ उहाँको नाम चाहिँ सिक्रेट राख्नु पर्यो अरे है ल ठिकै छ यो कुराकानी सँगसँगै आजको लागि एपिसोड यति नै अब समयको अन्तमा पनि छौँ आज कार्यक्रममा भने धेरै साथीले सहभागिता जनाइदिनु भएको थियो सम्झनु भएको थियो स्याङ्जादेखि नरेन्द्र रिमालजी हुनुहुन्थ्यो अनि लुम्लेगा देखि हुनुहुन्थ्यो हाम्रो अमृतुला सन्जी भीमादेखि हुनुहुन्थ्यो लजुरस थापाजी पुलचोकदेखि धर्मादीजीले सम्झनु भएको थियो लामिसोरादेखि हुनुहुन्थ्यो जितबहादुर थापाजी उपलपुडीटादेखि हुनुहुन्थ्यो एकराज रामजारी मगर्जी अनि आफू गसरीदेखि हुनुहुन्थ्यो भर्खरै छुटिसक्नु भएको छ ऋषिराम शाहजी भन्यो उहाँको गीतबाट चाहिँ हामी आज कार्यक्रमको अन्त्य पनि गर्दैछौ है सुमधुर गीतमा आवाज रहेको छ प्रवीण बेडवाल अनि रचना रिमलको आवाजमा सुझेको उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु नमस्कार शुभ दिन।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तीजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
2: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि तीजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
3: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब स्किन छ।
1: खाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
4: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
5: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9, ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9867015
3: र रामचन्द्र महत 9841168178।
6: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यस्तो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, डुसवाङ, माकसी, पल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
8: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा, मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न
11: त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
12: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
13: This is Radio Dhor Barahi, 103.8 MHz.
14: Station 1. Studio Tanchet.
15: Aile, Madhyanako 12 bajyo.
12: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: थाहा संसार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुब्लुनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: घटेकोसी बाढ़ीमा परि मृत्यु हुनेको संख्या 900 नाग्यो, 4200 बेपत्ता रहेको प्राधिकरणको तथ्याङ्क, 10,000 बढ़ीको उद्धार।
0: पहिचान हुन नसकेका झण्डै 200 शव व्यवस्थापन, प्रभावित क्षेत्रमा जथाभावी हेलिकप्टर माग नगर्न स्थानीयलाई सरकारको आग्रह।
1: गोर्खाको चुकडुम्रीमा गएको पहिरोले बाढ़ीको जोखिम नरहेको स्थानीय प्रशासनको भनाई। सप्तकोशीमा पानीको बहाव बढ़ेपछि ब्यारेजका 25 ढोका खोलियो।
0: इराकको लाराक द्वीपमा रहेका सैन्य केन्द्रमा अमेरिकी आक्रमण, खाड़ी राष्ट्रहरूमा इरानको जवाफी हमला।
1: र एसीसी प्रिमियर कपमा नेपालको प्रभावशाली जीत, बहराइन 7 विकेटले पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ?
3: एकदम ठिक छ, कुरा मिला।
4: नमस्कार।
3: अनि खर्चर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: साथ जीवन।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। भोटेकोसी बाढ़ीका कारण मृत्यु हुनेको संख्या 903 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्यावधि गरेको पछिल्लो विवरण अनुसार 903 जनाको मृत्यु भएको पुष्टि भएको छ। नवलपरासी पूर्वमा 207, नवलपरासी पश्चिममा 151, चितवनमा 272, विभिन्न मानवंग सहित गोर्खामा 62, तनहुमा 37, रसुवामा 24, नुवाकोटमा 95 र धादिङमा 55 जनाको शव फेला परेको छ। 4247 जना अझै पनि बेपत्ता छन्। बेपत्ता हुनेमा रसुवाबाट 885 जना, नुवाकोटबाट 1558 जना, जलविद्युत आयोजनाबाट 933 जना, 592 विदेशी नागरिक, विदेशी पर्यटकसँगै गएका 127 नेपाली, मकवानपुरबाट 65 जना र नेपाल प्रहरीका 25, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सारका 15, अध्यागमनका 3, लाङटाङ राष्ट्रिय निकुञ्जका 3 र क्वारेन्टाइन कार्यालयका 3 जना रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। घटनामा 267 जना घाइते भएका छन्, जसमध्ये 156 जना उपचारपछि डिस्चार्ज भएका छन्। प्रभावित क्षेत्रमा 6 सर्जिकल मेडिकल टीम पनि परिचालन गरिएको छ। प्राधिकरणका अनुसार हालसम्म 10,451 जनाको उद्धार गरिएको छ। नेपाली सेनाद्वारा 252 विदेशी र 3,444 नेपालीको हवाई उद्धार गरिएको छ, जसमा भदौ 14 गते हाइड्रो पावरबाट 15 जना चिनिया र 7 जना भारतीय नागरिक रहेका छन्। सरकारले रसुवालाई 1 करोड़, नुवाकोटलाई 1 करोड़, धादिङलाई 50 लाख र प्रभावित 15 पालिकालाई 6 करोड़ 75 लाख रूपियाँ राहत उपलब्ध गराएको छ। 37 ट्रक र 35 बोलेरो मार्फत खाद्यान्न पनि पठाइएको गृह मन्त्रालयले जनाएको छ।
1: रसुवाको भटेकोसी बाढ़ीबाट त्रिशुली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये शनाखत हुन नसकेका 199 व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका एक देवघाट जंगलमा ती शवको गैरातीसम्म व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका 272 शवमध्ये 199 व्यवस्थापन गरिएको छ भने 12 शनाखत भएको छ। शवहरूको डीएनए नमूना सुरक्षित राख्दै जंगलमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। शनाखत भएका शव परीक्षणको लागि परिवारले बुझेर लगेका छन्। डीएनए परीक्षण बेपत्ता भएकाको परिवारसँग मिलेमा राखिएको ठाउँबाट दिन मिल्ने गरी संकेत चिन्ह राखेर शव व्यवस्थापन गरिएको छ। यस्तै हालसम्म फेला परेका 272 शवमध्ये 110 पुरूष, 62 महिला, 7 बालक, 6 बालिका र 87 अन्य अवशेष रहेका छन्। नदी किनारमा शव फेला पर्ने क्रम जारी रहेकोले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ। यस्तै बाढ़ीका कारण मृत्यु भई विभिन्न स्थानबाट फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएका मध्ये हिजोसम्म 15 शव पहिचान गरी आफन्तले बुझेका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार शवको पहिचान कानूनी प्रक्रिया तथा पोस्टमार्टम सम्पन्न भएपछि आफन्तलाई बुझाइएको हो। प्रतिष्ठानमा ल्याइएका शवमध्ये हालसम्म 57 पोस्टमार्टम सकिएको अस्पताल प्रशासनले जनाएको छ। रसुवाको भोटेकोसी बाढ़ीमा गत बुधबार आएको परेर ज्यान गुमाएका मध्ये 94 जनाको शव शिक्षण अस्पताल महाराजगंजमा ल्याएर राखिएको छ। अस्पतालमा ल्याइएका 94 मध्ये 48 जनाको पोस्टमार्टम भइसकेको र 37 जनाको पोस्टमार्टम गर्न बाँकी रहेको अस्पतालले जनाएको छ। अस्पताल ल्याइएका 94 मध्ये 9 जनाको शव मात्र पहिचान गरी परिवार तथा आफन्तलाई जिम्मा लगाइएको छ।
0: सरकारले बाढ़ी प्रभावित क्षेत्रमा हेलिकप्टरको जथाभावी माग नगर्न अनुरोध गरेको छ। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित क्षेत्रहरूमा उद्धार कार्यलाई थप व्यवस्थित बनाउनु परेको भन्दै हेलिकप्टरको अनावश्यक माग नगर्न अनुरोध गरेको हो। वैकल्पिक सड़कहरू सञ्चालनमा आइसकेको भन्दै उपलब्ध वैकल्पिक सड़क मार्गको प्रयोग गर्न सर्वसाधारणमा अनुरोध गरिएको छ। न्यून प्रभावित
1: आफन्तलाई जिम्मा लगाइएको छ।
0: सरकारले बाढ़ी प्रभावित क्षेत्रमा हेलिकप्टरको जथाभावी माग नगर्न अनुरोध गरेको छ। गृह मन्त्रालय अन्तर्गत

0: धादिङका लागि धादिङ बेसी, परेवा टार, नेपाल टार, गजुरी टार, पिपल टार, अदम टार, बेलिन टार, केउरिनी टार हुँदै माइस्टार पृथ्वी राजमार्गसम्म, रसुवाका लागि विदुर, ढिकुरे, चौघडा, आप्र, नार्जा, लाच्याङ, सरमर्थले, पार्टी खर्क हुँदै बोगट्टी टार, पासाङ लामो राजमार्ग रसुवा, कालिकस्तान धुन्चे जाने बाटो चारचक्के तथा साना सवारी साधन सञ्चालन हुने गरी सुचारू रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
1: गोर्खाको चुम्नोब्री गाउँपालिका सात स्थित छेकामपारमा पहिरो गएको छ। आज बिहान चौरी खर्क पारीको भीरमा गुबड़ी गण्डकीको सहायक नदी स्यार खोलामा पहिरो गएको हो। पहिरोले केही बेर खोला समेत थुनिएको थियो, तर अहिले भने थुनिएको खोला खुलिसकेको र अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिरो खसेको स्थानभन्दा तलतिर रहेका जगत घट्टे खोला सलेरी लगायतका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न भने आग्रह गरिएको छ। स्यार खोलाको बहावमा पुनः अवरोध आउन सक्ने भएकोले नदी आसपासका बस्तीमा सतर्कता अप्नाउन आग्रह गरिएको हो।
0: सप्तकोशीमा पानीको बाह बढ़ेपछि ब्यारेजका 21 ढोका खोलिएका छन्। सप्तकोशी नदीमा जलस्तर निरन्तर बढ़ेपछि आज बिहान ब्यारेजका 25 ढोका खोलिएकामा अहिले पानीको बाह कम भएसँगै 21 ढोका खोलिएका हुन्। पछिल्लो जलस्तर मापनमा आज बिहान कोशी ब्यारेजमा प्रति सेकेण्ड 2,19,505 क्यूसेक पानी पुगेको थियो, अहिले भने घटेर 1,98,845 क्यूसेक कायम गरिएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार कोशी ब्यारेजमा पानीको प्रवाह 1,50,000 क्यूसेक नागेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको संकेत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन नगर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचना मार्फत हिजोदेखि आग्रह गर्दै आएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाली कांग्रेस संसद दलको बैठक शुरू भएको छ। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा शुरू बैठकमा रसुवा बाढ़ी पछिको राहत उद्धार लगायतका विषयमा छलफल भइरहेको छ। प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी समेत रहेको कांग्रेसले बाढ़ी पछिको उद्धार र राहतमा सरकारले परिपक्व काम गर्न नसकेको बताइरहेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बे र प्रमुख सचेतक वासना थापा बाढ़ी प्रभावित जिल्ला नुवाकोटको स्थलगत अनुगमन गरेर फर्किएपछि बैठक बोलाउनु भएको हो। हिजो बसेको पार्टी बैठकले बाढ़ी प्रभावित क्षेत्रमा राहत र उद्धारका क्रममा संघीय सरकार, प्रदेश र स्थानीय सरकार बीच प्रभावकारी समन्वय हुन नसकेको निष्कर्ष निकालेको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुईवटा इरानी सैन्य अखडालाई निशाना बनाएर आक्रमण गरेको छ। अमेरिकाले जुलाईपछि पहिलो पटक इरानमाथि घोषित आक्रमण गरेको हो। अमेरिकाको सीबीएस न्यूजका अनुसार अमेरिकी सेन्ट्रल कमाण्डका प्रवक्ता टिम हकिन्सले इरानी रेभोल्युसनरी गार्डसलाई हर्मुज जलमार्गमा समुद्री बारूदी सुरुङहरू प्रयोग गरेर रकेट प्रक्षेपण गर्ने तयारी गरिरहेको अवस्था देखिएपछि आक्रमण गरेको बताउनु भएको छ। इरानी सेनाले अमेरिकी आक्रमणमा कयौं मानिस मारिएको र घाइते भएको जनाएको छ। उसले उक्त आक्रमणको जवाफमा प्रतिशोधात्मक कार्यवाही गर्ने चेतावनी दिएको छ। इरानी सरकारी संचार माध्यमले इरानी सेनाले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडासँग आक्रमण गरिएको बताएका छन्। उता जोर्डनको सेनाले आफूले 8 इरानी क्षेप्यास्त्र खसालेको जनाएको छ। गत जुलाईको अन्त्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्धको सैन्य अभियान रोक्ने घोषणा गर्नु भएको थियो। त्यसपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात आक्रमण हो।
1: र अब खेल समाचार। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको वाईएसडी ओभल

0: भंगीमा केवी र अघि सकिएको खेलमा नेपालले बहरानलाई 7 विकेटले पराजित गरेको हो। 88 रनको लक्ष्य पछ्याएको नेपालले 21 ओभरमा 3 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालका लागि ओपनर अर्जुन कुमारले अभिजित 36 तथा रोहित पौडेलले अभिजित 19 रन जोड़े। आसिफ शेखले 18 तथा दीप खनालले 10 रनको योगदान गरे। बहरानका इमरान जाभेत अनुवारले 2 विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङमा आएको बहरानले 36.2 ओभरमा पूरै विकेट गुमाएर 87 रन जोड़ेको थियो। उसका लागि फैज अहमदले सर्वाधिक 15 र मुहम्मद वासिमले 13 रन बनाए। नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक 5 तथा ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिए। अर्को खेलमा युएले कतार सामु 264 रनको लक्ष्य दिएको छ। नेपालले अब 3 सेप्टेम्बरमा मलेसिया, 6 सेप्टेम्बरमा साउदी अरब र 8 सेप्टेम्बरमा हङकङ चाइनासँग खेल्नेछ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: भटेकोशी बारीमा परि मृत्यु हुनेको संख्या 900 नाग्यो। 4200 बेपत्ता रहेको प्राधिकरणको तथ्याङ्क। 10,000 बढ़ीको उद्धार।
1: पहिचान हुन नसकेका झण्डै 200 शव व्यवस्थापन। सम्भावित क्षेत्रमा जथाभावी हेलिकप्टर माग नगर्न स्थानीयलाई सरकारको आग्रह।
0: गोर्खाको चुम्नुब्रीमा गएको पहिरोले बाढ़ीको जोखिम नरहेको स्थानीय प्रशासनको भनाई। सप्तकोशीमा पानीको बहाव घट्दो, ब्यारेजका 21 ढोका खुल्ला।
1: इरानको लाराक द्वीपमा रहेका सैन्य केन्द्रमा अमेरिकी आक्रमण। खाड़ी राष्ट्रहरूमा इरानको जवाफी हमला।
0: र एसीसी प्रिमियर कपमा नेपालको प्रभावशाली जीत, बहरान 7 विकेटले पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
3: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
4: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087769142।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
8: आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
9: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न
8: दीक्षा ब्युटी पार्लर रे
9: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
8: हो र त्यस्तो के हुन्छ र त्यहाँ
9: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आई ल्यासिङ पनि गरिन्छ
8: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
9: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
8: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
9: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
8: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आई लेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
9: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्लागण्डकी नगरपालिका दुई कोत्रे तल हो प्रोप्राइटर निशा लामा सम्पर्क 97090343335
8: टिकुली माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाऊ नयाँ नयाँ डिजाइनको कपडा किन्न
10: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
8: हो र कहाँ छ र त्यस्तो
10: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
11: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
9: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
11: कालिका फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
9: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
11: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है हेलो बा
12: कति बन्यो घर अनि ढलान भयो त
13: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि
12: ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
13: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
8: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
11: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
8: प्रोप्राइटर राम भुजेल सम्पर्क 9091950630 र 9746680681
11: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
9: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
11: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
9: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
11: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
9: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
11: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
9: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
9: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
14: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन के आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: कमला घाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरूरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र सदस्य गरी 8 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गते शुक्रबार बिहान 11 बजेबाट अपराह्न 2 बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
2: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
5: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
6: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
7: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
8: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
9: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
10: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
9: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रसन्न आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भोज बहादुर सुनार,
5: मोबाइल 98058 35537 र 98066 15899।
12: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
6: आऊ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल। प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142 34 र 98 171 56 606।
13: 30 का गीत, संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
13: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
1: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
13: द्वितीय पुरस्कार रु 15,000,
1: तृतीय पुरस्कार रु 10,000,
13: सान्त्वना पुरस्कार रु 5,000।
1: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
13: द्वितीय पुरस्कार 5,000
1: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7।
13: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
1: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856031937।
13: सुरेन्द्र श्रेष्ठ 9856036136।
1: रविन्द्र राज पौडेल 9856062888।
14: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9560878302 र 9460878302।
15: फुक्कै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
16: यो हो बोनस चाउचाउ।

大户人。

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: एपी स्टोर दुलेगौडा सिर्जना टोल बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9781107090।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 95 23└ 420 9││ 41││ 54││ 74││││ र 9││││ 23││││ 420││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================װ││││││││================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================
5: खुलै वडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
3: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
7: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: नेल र धनीलाई तेल दिएको छु भने ठोक गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आम्ने सामने भएर वार गर, अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो दर्शक, नमस्ते, नमस्कार, वेलकम छ प्रोग्राम फिल्मी संसारमा सम्पूर्ण श्रोता साथीहरूलाई पनि म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ रहेको छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा कार्यक्रममा जोडिएको छु। यहाँले अब हामीलाई ठिक 1 बजेदेखि 2 बजेको टाइम चेकसम्म साथमा सुन्न सक्नुहुनेछ भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ढोरपाराही 103.8 मेगाहर्ज अन्त मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorparahi.com टाइमपी लगइन गरेर पनि विश्व भएरकै साथ रहेर हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी, हाम्रो गर्दछौ हप्ताको 6 दिन फरकबार फरक श्रृंखलाको साथमा भने फरक श्रृंखलाको साथमा आउँदै गर्दा आजको एपिसोडमा रहेर हिट आइटम मूवी संघलाई कार्यक्रम स्थान दिन्छौ र सँगसँगै मोस्ट भ्यूड संघलाई पनि कार्यक्रम स्थान दिन्छौ भने कार्यक्रमको पहिलो ओपनिङ स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर संघ राख्नतर्फतिर लागिरहेको छ र निकै नै चर्चित भाका पनि रहेको छ, चर्चित संघ पनि रहेको छ र श्रोता साथी गीतको टाइटल रहेको छ रुकुमै कोच, सुमधुर संघ रहेको स्वीकार्नुहोला यो मिठो सङलाई है त।

श्री परियारको भने सम्पूर्ण श्रोत साथीले पक्कै पनि स्वीकार्नु भयो होला। त्यसै गरी श्रोत साथी अहिलेको लागि भने यहाँको लागि कार्यक्रममा फेरि पनि आउँछ अर्को सुमधुर संगलाई राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ ओ चमेली, स्वीकार्नु होला र माइलो संगलाई है त।

हजुर श्रोत साथी, चमेलीको पोइ मुभीबाट रहेको ओ चमेली टाइटलमा सजिएको यो सुमधुर संगलाई पनि कार्यक्रम स्थान दिइसकेको छु, जसमा आवाज रहेको छ राजु राशिवाकोटी अनि इन्द्र जोशीको। भने पक्कै पनि सम्पूर्ण श्रोत साथीले स्वीकार्नु भयो होला। र श्रोत साथी, अहिलेको लागि भने यहाँको लागि एउटा निकै नै सुमधुर आइटम सङ राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ तिमीकै चोरी। यो सुमधुर संग राख्दै जाँदैछु प्रोग्राम को पहिलो व्यावसायिक विश्राममा। विश्राम पछि हाम्रो पुनः भेट।

0: This is Radio Dhor Barahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
2: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
5: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
6: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
7: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: साथै यही भाद्र 17 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा आउनुहुने सहर्ष जानकारी गराइन्छ यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
7: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
8: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9850631053
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 0165901625963
12: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
13: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
14: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
16: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
17: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
16: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
17: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
18: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
19: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
18: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648383522।
20: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
21: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
20: ओके, लेट्स डन।
22: हजुर, सिक्टेल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
20: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
22: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285543 र 9847000787।
23: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
24: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर श्रोता साथी, केही छिनको विश्राम लगतै फेरि पनि सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम फिल्मी संसारमा पुनः स्वागत गर्दछु भन्ने श्रोता साथी यहाँहरूसँग अब हामी ठिक दुई बजीको टाइम चेकसम्म साथमा रहनेछौ। र आजको एपिसोडमा रहेर हामीहरू हिट आइटम नेपाली मुभी सँगलाई कार्यक्रम स्थान दिनेछौ र साथसाथै मोस्ट भ्युज सँगलाई पनि कार्यक्रम स्थान दिन्छौ भने अहिलेको लागि भने प्रोग्राममा फूलो होइन टाइटलमा सोझिएको मिठो सङ राखिरहेको छु र यो मुभी चाहिँ रोज मुभीबाट रहेको सङ रहेको छ, स्वीकार्नुहोला।

हजुर साथीहरू, निकै नै सुमधुर सङ्गलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि कार्यक्रममा स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथीहरूको लागि भने यहाँहरूको लागि तिम्रो पिक्चर हिट टाइटलमा सजिएको सङ्ग राखिरहेको छु, स्वीकार्नु होला है त।

0: पिक्चर ही।
1: हजुर श्रोता साथी, पिक्चर तिम्रो पिक्चर हिट टाइटलमा सजिएको किस्मत टू मुभीबाट रहेको संघलाई पनि कार्यक्रम स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पनि स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथीहरूको लागि भने यहाँको लागि फेरि पनि आउँछ अर्को सुभदुर मोस्ट भ्यू संघलाई कार्यक्रम स्थान दिनतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ पूर्व पश्चिम रेल। स्वीकार्नुहोला यो सुमधुर संघलाई जुन चाहिँ छक्का पञ्च मुभीबाट रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, पूर्व पश्चिम रेल टाइटलमा सजिएको यो निकै नै रमाइलो सङ्गलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। छक्का पञ्जा मूलबाट रहेको सङ्ग रहेको थियो भने सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथीहरूको लागि भने हामी फेरि पनि विज्ञापनतर्फ जानुपर्ने बेला चाहिँ भइसकेको छ। र विज्ञापन पूर्व जानु अघि चाहिँ प्रोग्राममा तिम्रो घरको वरिपरि टाइटलमा सजिएको मिठो सङ्ग राखिरहेको छु। म यस्तो गीत गाउँछु टु मूलबाट रहेको सङ्ग रहेको छ। यो सुमधुर सङ्गलाई राख्दै जाँदैछु विज्ञापनतर्फ। स्वीकार्नु होला यो मिठो सङ्गलाई। हाइका

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: लर्न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0065414008

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Kandaki Char Tulegora, Wat in Department Bowen Sangai, Mobile, Antanabe Pansati, Bottis Charsi, Tiranabe, Ro Antanabe Pansati, Artis Junior Tirata.
2: सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
5: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
4: ठाक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेदी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860705
8: र रामचन्द्र महत 9841616878
9: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
10: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
9: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
10: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौंडा
3: प्रोपाइटर रबिन थापा सम्पर्क 9855033398 र 9465610950
12: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
13: हजुर श्रोता साथी केही छिनको विश्राम लगतै फेरि पनि यहाँहरू सम्पूर्णलाई कार्यक्रममा पुनः उपस्थित गर्दछु भने श्रोता साथी अहिलेको लागि भने कार्यक्रमको हामी अन्त्यतर्फ आइसकेका छौँ कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र श्रोता साथी जाँदा जाँदै कार्यक्रममा फेरि पनि यहाँको लागि एउटा सुमधुर सङ्ग राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ उम्लियो भने पोखिन्छ जय भोले पूर्वबाट रहेको सङ्ग रहेको छ भने यो मिठो सङ्गलाई राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुता श्रीया गुरुङ बिदा हुने आज्ञा चाहन्छु नमस्ते नमस्कार।

0: This is Radio Dhor Barahi 103.8 MHz. सधैँझै यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा यही भदौ 20 गते तेस्रो शनिबार
1: हलियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
3: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0652414233
2: र 9968161887
4: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
5: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
4: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम त्यहीबाट ल्याएको
4: ए त्यसो भए त म गइहाले
5: चिया त पिएर जाऊ
4: अहिले हतार छ पछि आउँदै गरौला है
6: दीर्घायु फर्निचर सोरुम
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
0: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौंडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846061268 र 9560602068 मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
8: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
8: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
7: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा
1: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846656999 छ
9: एक सय 3.8
10: अन्तर्मनको आवाज
11: स्टुडियो साइन अहिले दिउँसोको 2 बज्यो
12: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
10: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
4: नमस्कार, रेडियो ढोरबाराही 103.5 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीको बाटीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ। शाहले केही बेर अघि प्रधान सेनापति अशोक राज सिग्देलसँग हालसम्म भएका खोज उद्धार राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अहिले केही बेरमा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलसँग साथै नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीसँग पनि आज ब्रिफिङ दिने बताएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार रहेको बाढ़ीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत आयोजनाको सुरुङभित्र खोजी कार्य पूरा भएको छ। त्यहाँ खोजी गर्दा कोही पनि मानिस फेला नपरेका नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङ झण्डै 250 मिटर लम्बाईको रहेकामा खोजी टोली 225 मिटरसम्म भित्र पुगेको थियो, तर सुरुङमा कोही नभिटिएपछि उद्धार टोली फर्किएको छ। टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो। सुरुङभित्र कोही पनि मानिस फेला नपरेपछि सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्चे फर्किएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि जानकारी गराएको छ। भोटेकोशी बाढ़ीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेका व्यक्तिको खोज तथा उद्धार कार्य भइरहेको छ। त्रिशुली 3B को सुरुङमा विज्ञ सहितको टोली खटिएर खोजी तथा उद्धार गरिरहेको छ। त्रिशुली 3A मा गैराती विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खोल्ने काम गरिएको थियो। त्यसै विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले चिनिने जलविद्युतको सुरुङभित्र झण्डै 100 मिटर प्रवेश गरी हराइरहेका व्यक्तिको खोजी गरिरहेको छ। भोटेकोशीको भीषण बाढ़ीमा परि विपत्ता व्यक्तिमध्ये हालसम्म 903 जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणले जारी गरेको आज सोमबार बिहान 9 बजेसम्मको विवरण अनुसार अझै 4,247 जना सम्पर्कविहीन रहेका छन्। विपद प्राधिकरणका अनुसार हालसम्म रसुवामा 24, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 62, नवलपरासी पूर्वमा 207, नवलपरासी पश्चिममा 151, तनहुँमा 37 र चितवनमा 272 वटा शव फेला परेका हुन्। यसै सम्पर्कविहीनमा नेपाल प्रहरीका 25 जना, नेपाली सेनाका 45 जना, सशस्त्र प्रहरी बल नेपालका 13 जना, भन्सार कार्यालयका 15 जना, अध्यागमन कार्यालयका 3 जना, रसुवाका 865 जना, नुवाकोटका 1558 जना, जलविद्युत आयोजनाका 933 जना, मकवानपुरका 65 जना रहेका छन्। यसै गरी विदेशी नागरिक 592 जना, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली 127 जना, लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना र क्वारेन्टाइन कार्यालयका 3 जना पनि अहिलेसम्म सम्पर्कविहीन रहेका छन्। यस्तै आज 10,451 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। अमेरिकाले नेपालको आकस्मिक स्वास्थ्य सेवा र अन्य स्वास्थ्य सेवाको उपलब्धताको बारेमा प्रश्न उठाएको छ। नेपाल स्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई जारी गरेको ट्राभल एडभाइजरीमा नेपालको स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाको उपलब्धता बारे प्रश्न उठाउँदै आफ्नो नागरिकलाई सचेत गराएको हो। अमेरिकाले जारी गरेको उक्त ट्राभल नेपालका स्वास्थ्य संस्थाहरूमा नियमित तथा आकस्मिक स्वास्थ्य सेवा व्यवस्थापन गर्ने क्षमता सीमित रहेको उल्लेख गरिएको छ। विशेष गरी गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएका आवश्यक उपचार तथा उपलब्ध नहुन सक्ने भन्दै यात्रुहरूलाई सावधानी अपनाउन सुझाव दिएको हो। नेपाल संघको सीमावर्ती क्षेत्रमा गत साता आएको विनाशकारी बाढ़ी पारे अनलाइनमा गलत सूचना फैलाएको आरोपमा चीनमा कम्तीमा 12 जनामाथि कार्यवाही गरिएको छ। चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सोमबार जारी गरेको सूचना अनुसार विपदका विषयमा जनतालाई भ्रमित पार्ने उद्देश्यले झुटा सूचना सृजना तथा प्रसार गरेको आरोपमा 10 जनालाई प्रशासनिक कार्यवाही गरिएको हो। अधिकारीहरूले ती व्यक्तिहरूले सामाजिक सञ्जालमा फैलाएको भनिएको गलत सूचनाका उदाहरण समेत सार्वजनिक गरेका छन्। तीमध्ये अधिकांश तिब्बतको जिरोङ बन्दरगाहमा बाढ़ीबाट मृत्यु भएका र बेपत्ता भएकाहरूको आधिकारिक संख्यालाई लिएर गरिएको अनुमान तथा दावी गरिएको थियो। एउटा पोस्टमा आधिकारिक रूपमा सार्वजनिक गरिएको भन्दा निकै ठूलो संख्यामा मानिसको मृत्यु तथा बेपत्ता भएको दावी गरिएको थियो। आइतबार सार्वजनिक गरिएको पछिल्लो विवरण अनुसार चीनी अधिकारीहरूले बाढ़ी तथा पहिरोमा हालसम्म 16 जनाको मृत्यु भएको र 546 जना बेपत्ता रहेको बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ठुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकाले अनावश्यक काममा माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो। कम प्रभावित अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको हो। भोजिकोशी पार्टीबाट रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3344 नेपाली गरी 3596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणले तथ्याङ्क प्रस्तुत गरेको छ। प्राधिकरणले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ। धादिङ बेसी परेवा चार नेपाल चार गजुरी चार पिपल चार आदम चार बेलिन चार र किरेनी चार हुँदै मास्टर भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। देवघाटी स्थित त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन ब्यास नगरपालिका 5 स्थित चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ। परेकोशी बाढ़ीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागि हो। तनहुका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापन अघि कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकेको जानकारी दिनुभएको हो। उहाँले शव पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन ब्यास नगरपालिका 5 स्थित चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ। परेकोशी बाढ़ीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शव

0: भेटिएकामा 2400 पोखरा पठाइएको छ भने 1400 प्रदेश अस्पताल धमोलीमा राखिएको छ। आवश्यक विवरण र नमूना सुरक्षित राखिने प्रशासनले जनाएको छ। सब व्यवस्थापन कार्य संवेदनशील भएकाले स्वास्थ्य सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढ़ाएको छ। रसुवाको भोटेको सीमा गएको बुधबार आएको बाढ़ीमा परेर ज्यान गुमाएकाहरूको पशुपति आर्यघाट एवं भस्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढ़ीमा परेर ज्यान गुमाएकाहरूको निशुल्क दाह संस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकासको संचालक परिषदका सदस्य केदारमान भण्डारीले जानकारी दिनुभएको हो। निशुल्क दाह संस्कारका लागि शरद राज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ। अन्य थप जानकारी आवश्यक परेमा कोषको कार्यालयमा सम्पर्क गर्न सकिने संचालक परिषदका सदस्य भण्डारीले बताउनु भएको हो। गोर्खाको चुम्रुबी गाउँपालिका साथ छेकमपार चौरी खड्का पारी जंगलमा पहिरो खस्दा स्यार खोला आज बिहान केही बेर थुनिएको छ। स्यार खोला बुढ़ी गण्डकीको सहायक खोला हो। पहिरो खस्दा झण्डै आधा खण्ड स्यार खोलामा पानी कम बगेको थियो। अहिले खोलामा पहिले जस्तै पानी बगेको छ, तर ससाना पहिरो खसिरहेको छ। जोखिम कम भए पनि तल्लो क्षेत्रमा रोहेकालाई चनाखो रहन चुम्रुबी गाउँपालिकाले आग्रह गरेको छ। सुनको भाव आज पनि घटेको छ। आज सुनको भाव तोलामा 3000 रूपियाँले घटेको हो। हिजो एकै दिन 9500 रूपियाँले घटेको सुनको भाव आज पनि 3000 रूपियाँले घटेर तोलाको 3,06,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 3,09,000 रूपियाँ रहेको थियो। गएको मंगलबारदेखि लगातार सुनको भाव घट्दै गएको छ। आज चाँदीको भाव भने स्थिर रहेको छ। हिजो तोलामा 185 रूपियाँले घटेको चाँदीको भाव आज तोलाको 4,780 रूपियाँ नै कायम रहेको महासंघले जनाएको छ। इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेको दावी गरेको छ। पछिल्लो घटनाले 6 महिनादेखि जारी अमेरिका इरान द्वन्द्वमा पुनः तनाव बढ़ाएको छ। इरानको शक्तिशाली इस्लामिक आईआरजीसीले जोर्डनमा रहेका दुई अमेरिकी हवाई अखडालाई लक्षित गरी क्षेपास्त्र प्रहार गर्दा ठूलो क्षति पुगेको दावी गरेको छ। यद्यपि जोर्डनको सेनाले 8 क्षेपास्त्रलाई लक्ष्यमा पुग्न अघि नै निष्क्रिय पारेको जनाएको छ। यसअघि आइतबार अमेरिकाले हर्मुजल सन्धिमा रहेको एउटा सानो टापुमा इरानी रकेट प्रक्षेपण केन्द्रलाई लक्षित गरी सैन्य कार्यवाही गरेको थियो। अमेरिकी सेन्ट्रल कमाण्ड का अनुसार जलसन्धिमा तत्काल खतरा उत्पन्न गरिरहेका आईआरजीसीका समुद्री बारूदी सरूद बिछ्याउने फौज विरूद्ध सीमित र सटीक कार्यवाही गरिएको छ। अमेरिकी सेनाका अनुसार हर्मुज जलसन्धिको अन्तर्राष्ट्रिय जलमार्गमा बिछाइएका समुद्री बारूदी सुरुङ हटाउने काम गत साता पूरा भएको थियो। इरानलाई पुनः त्यस्ता सुरुङ बिछाउनबाट रोक्ने उद्देश्यले पछिल्लो कार्यवाही गरिएको अमेरिकी पक्षको भनाइ रहेको छ। हस्त दिउँसो 2 बजेको ठोरबाट हेलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा छ। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
4: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको

0: पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
1: ए हो र, हस् दाइ म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकलेटोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो तुष्टि, जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
6: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
6: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
3: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ,
9: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
3: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807172।
10: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
11: म्याडम, धुम्रपान भनेको के हो?
10: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो, चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
10: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
12: ए सबिना, यसको हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
12: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
13: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
14: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
15: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
14: ए हो र, ल त ल,
13: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654142 र 9850621692।
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुत्र बैङ्कको ठिक पारिपट्टि, फोन 0635930369।
3: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
4: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
3: हो र, कहाँ छ र त्यस्तो?
4: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल।
5: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
5: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
6: कमला घाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरुरी सूचना: यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र सदस्य गरी 8 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गति शुक्रबार बिहान 11 बजेबाट अपराह दुई बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
7: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
8: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
7: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
9: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
10: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
11: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
11: मलाई, पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
11: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
12: हजुर, हामी कहाँ कुटानी, पिसानी मिल, हाते, ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
13: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
14: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020445।
15: हेलो बा,
16: कति बन्यो घर? अनि ढलान भयो त?
17: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
16: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
17: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
18: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
19: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
18: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9811905630 र 9746680681।
20: मम्मी, भोक लाग्यो, खाजा खाम न।
21: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
20: हस् मम्मी।
22: मैले सुने छोरी, ल जाम हिँड।
21: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
19: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
21: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
19: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
23: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला र?
24: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
23: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0564141042, 9560231128, 9462614726।
24: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
25: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9805800008 र 9460769246।
26: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98164334372।
3: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिरिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
4: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
3: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
4: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
3: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
4: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
3: पार्वती रिमाल दुलेगौडा रु 10,100,
4: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
3: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
4: ठाकुर प्रसाद भट्टराई डोर फिर्दी उत्तम टोल रु 55,555,
3: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोर फिर्दी हिमाली टोल रु 10,120,
4: खिमलाल पौडेल ढोर फिर्दी हिमाली टोल रु 10,005,
3: धनमाया भट्टराई ढोर फिर्दी हिमाली टोल रु 50,000,
4: रेशम बहादुर थापा ढोर फिर्दी हिमाली टोल रु 11,111,
3: भीम प्रसाद वाग्ले ढोर फिर्दी हिमाली टोल रु 10,155। हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
0: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
3: ओके, ल डन।
0: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560285343 र 98417007087।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
6: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171556606।
8: 30 का गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083,
8: मिति यही भाद्र 29 गते, स्थान खैरिनी 4 बजार।
3: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
8: द्वितीय पुरस्कार रु 15,000,
3: तृतीय पुरस्कार रु 10,000,
8: सान्त्वना पुरस्कार रु 5,000।
3: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
8: द्वितीय पुरस्कार 5,000
3: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7,
8: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
3: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 98560 31937।
9: सुरेन्द्र श्रेष्ठ 9856036136
10: रविन्द्र राज पौडेल 9856062888
11: कहाँ जाने
12: सिधै मयम चिसापानीबाट काठमाडौँबाट
11: मयम चिसापानी अनि बीचमा नझर्ने
12: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
11: ए हो र यस्तो सुविधा पनि आइसक्यो र जाम जाम
13: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9846161678 र दुलेगुडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
11: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
14: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
11: अनि बन्छ त दाई
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
15: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
16: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
15: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
16: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062029
11: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
17: ए दाई पनि घरै हुनुहुँदो रहेछ त खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
18: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीबाट ल्याएको
11: ए हो र हस् दाई म आजै जान्छु
19: हजुर यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
20: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
21: 103.8 अन्तर्मनको आवाज
22: सेक्सन 1 स्टुडियो टाइटेन
23: अहिले दिउँसोको 3 बज्यो
24: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
25: खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार
26: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ
25: शुरूमा मुख्य समाचारका शीर्षकहरू
26: भोटेको सिवाडीबाट बेपत्ता भएकाको संख्या यकिन गर्न अझै मुस्किल र स्वागढ़ी जलविद्युतको सुरुङमा मानिस नभेटिएपछि सेनाको उद्धार टोली धुन्चे फर्कियो
25: प्रधानमन्त्री शाह सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै कंग्रेसका सांसदले आधा महिनाको तलब बाढ़ी पीड़ितलाई दिने
26: नेपालमा रहेका आफ्ना नागरिकका लागि अमेरिकाको ट्राभल एडभाइजरी जारी देवघाट स्थित त्रिशुली नदीमा फेला परेका शवहरूको व्यवस्थापन चैनपुर जंगलमा गरिने
25: भारतको उत्तर प्रदेश स्थित पटाका कारखानामा विस्फोट 5 जनाको मृत्यु 25 जना घाइते
26: र एनभीएल उद्घाटन खेलको टिकटबाट प्राप्त रकम बाढ़ी प्रभावितलाई प्रदान गरिने
27: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्रणाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
25: समाचार विस्तारमा, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढ़ीका कारण बेपत्ताहरूको यकिन तथ्याङ्क नरहेको जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपदबाट बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न अझै कठिन रहेको बताउनुभयो। उहाँले हाल स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हैटो आयोजना लगायत सम्बन्धित निकायबाट विवरण संकलन गर्ने काम भइरहेको बताउनुभयो। उहाँका अनुसार आज बिहान 9 बजेसम्मको आधिकारिक निकायबाट प्राप्त विवरण अनुसार 4202 जना बेपत्ता छन्। हालसम्म रसुवा बाढ़ीबाट परिज्यान गुमाएका 903 जनाको शव फेला परेको छ। 10,000 बढ़ीको उद्धार गरिएको छ भने 267 जना घाइतेको उपचारपछि घर फर्किएका छन्। सम्पर्क पिनहरूको खोजीका लागि 20,819 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रवक्ता महतका अनुसार उद्धार तथा खोजी कार्य जारी रहेकाले यस संख्या अझै घटबढ हुन सक्नेछ। विभिन्न हाइड्रो पावर आयोजना तथा सुरुङबाट उद्धार कार्य जारी रहेको छ। हाइड्रोको सुरुङबाट मात्रै 289 जनाको उद्धार गरिएको छ। हिजो चिनिया 15 र भारतीय 7 गरी थप 22 जनालाई हाइड्रो क्षेत्रबाट उद्धार गरिएको थियो भने आज पनि उद्धार जारी रहेको छ। रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली झुन्से फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फँसेको आशंका गरिएपछि सेनाको टोली, इन्जिनियर र ड्रोन सहित खोजीमा जुटेको थियो। उक्त सुरुङको भित्री भाग अर्थात अन्तिम बिन्दुसम्म पुगेर ड्रोन समेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको भन्दै उद्धार टोली फर्किएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। नेपाली सेनाका अनुसार सुरुङ करिब 250 मिटर लम्बाईको रहेकोमा खोजी टोली 225 मिटरसम्म भित्र पुगेको थियो।
26: विपदबाट अवरूद्ध सड़क तथा संचार सेवा पनि अधिकांश क्षेत्रमा सुचारू भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले वैकल्पिक मार्ग पहिचान गरी सड़क आवागमन सहज बनाइएको जानकारी दिनुभयो। विपदका कारण 10,000 भन्दा बढ़ी पुल बगाएका छन्। आवागमन पुनः संचालनका लागि नेपाल सरकार र नेपाली सेनासँग उपलब्ध बेली ब्रिज प्रयोग गरिने तथा चीन र भारतबाट थप बेली ब्रिज ल्याउने प्रक्रिया अघि बढ़ाइएको छ। साथै क्षतिग्रस्त नेपाल टेलिकम तथा एनसेलका टावर पनि लगभग सबै सुचारू भइसकेका छन्। पुनः बाढ़ी आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै गल्छी र रसुवाको टिमरेमा हाइड्रोलोजिकल स्टेशन स्थापना गरिएको छ। ती स्टेशनबाट बाढ़ीको रियल टाइम डेटा प्राप्त गर्न सकिने र थप स्थानमा पनि स्टेशन जडान गर्दै जाने तयारी रहेको प्राधिकरणकी प्रवक्ता महतले बताउनुभयो। विपद व्यवस्थापनका लागि प्राधिकरणले करिब 14 वटा छुट्टा छुट्टै कार्यदल गठन गरी परिचालन गरेको छ। उद्धार, राहत, हेलिकप्टर व्यवस्थापन, सब व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहायता र समन्वय लगायतका लागि छुट्टा छुट्टै कार्यदल बनाएर बिहिबारदेखि नै काम अघि बढ़ाइएको थियो। विशेषज्ञ सहितको सब व्यवस्थापन टोली विभिन्न क्षेत्रमा परिचालित रहेको छ। सब व्यवस्थापन तथा संक्रमणको जोखिम न्यूनीकरणका विषयमा काम भइरहेको उहाँले बताउनुभयो।
25: प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ीका कारण निम्तिएको संकट समाधान गर्न देशका प्रमुख सुरक्षा निकायसँग छलफल गर्नुभएको छ। शाहले प्रधान सेनापति अश्वराज सिद्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत र व्यवस्थापनका मामिलामा आज ब्रिफिङ दिनुभएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायतसँग पनि छुट्टा छुट्टै ब्रिफिङ लिने कार्यक्रम छ। भोटेकोशी बाढ़ीको 5 दिन बितिसक्दा पनि उद्धार प्रभावकारी बन्न सकिरहेको छैन। पीड़ितहरूले सरकारप्रति नै आक्रोश पक्न थालेपछि प्रधानमन्त्री सुरक्षा निकायका प्रमुखसँग छलफलमा जुट्नु भएको हो।
26: नेपाली कंग्रेसका सांसदहरूले आधा महिनाको तलब बाढ़ी पीड़ितलाई दिने भएका छन्। आज सिंहदरबारमा बसेको कंग्रेस संसदीय दलको बैठकबाट बाढ़ी पीड़ितको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन सांसदहरूले आधा महिना बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय भएको प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयो। बाढ़ीबाट क्षतिग्रस्त सड़क, पुल, विद्युत संचार लगायत अत्यावश्यक पूर्वाधार द्रुत गतिमा पुनर्निर्माण गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन कंग्रेसले सरकारसँग आग्रह समेत गरेको छ। मुख्य लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्ग अवरूद्ध हुँदा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव मूल्य वृद्धि कालोबजारी हुन सक्ने भन्दै कंग्रेसले बजार अनुगमन कड़ा बनाउन र सहज आपूर्ति सुनिश्चित गर्न पनि माग गरेको छ। विपदको घड़ीमा अहोरात खटिने स्थानीय प्रशासन सुरक्षा निकाय स्वयंसेवक तथा संचार माध्यमलाई धन्यवाद दिँदै उद्धार र पुनर्स्थापनामा एकजुट हुन सम्पूर्ण राजनीतिक दल निजी क्षेत्र र नागरिक समाजलाई कंग्रेसले अपील गरेको छ।
25: सरकारले बाढ़ीका कारण प्रभावित 38 देशका विदेशी नागरिकको अवस्थाबारे विवरण संकलन भइरहेको जनाएको छ। आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सम्बन्धित देशका दूतावाससँगको समन्वयमा तथ्याङ्क अध्यावधि गर्ने काम भइरहेको बताउनुभयो। प्रवक्ता पौडेल छेत्रीका अनुसार सरकारले विपदपछिको उद्धार राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग स्पष्ट रूपमा प्राविधिक सहयोग मागेको छ। सुरक्षित राख्न थप फ्रिजरको आवश्यकता रहेकाले केही फ्रिजहरू प्राप्त भइसकेको र केही आउने क्रममा रहेको पनि उहाँले बताउनुभयो। मृतकको पहिचानका लागि फोरेन्सिक सहयोग, डीएनए परीक्षण गर्ने उपकरण र आवश्यक किट सहितको प्राविधिक सहयोग समेत माग गरिएको छ। राहत वितरणका लागि केही सामग्रीहरूको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले दीर्घकालीन पुननिर्माण तथा पुनर्स्थापनाका लागि विपदपछिको आवश्यकता मूल्याङ्कन सम्पन्न भएपछि मात्र थप सहयोगको खाका तय गरिने स्पष्ट पार्नुभयो। प्राप्त भइसकेको र के आउने क्रममा रहेको पनि उहाँले बताउनुभयो। मृतकको पहिचानका लागि फोरेन्सिक सहयोग, डीएनए परीक्षण गर्ने उपकरण र आवश्यक किट सहितको

0: मार्बल का सीपीवीसी प्रोडक्ट अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथै मार्बल का यूपीवीसी प्रोडक्ट लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
1: सुरक्षा गर्को साथ जीवन गर्को
2: यो हो हाँ संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। अमेरिकी सरकारले नेपालमा रहेका आफ्ना नागरिकहरूका लागि ट्राभल एडभाइजरी जारी गरेको छ। गत बुधबार आएको रसुवाको बाढ़ीपछि नेपालका विभिन्न भागमा यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरिएको हो। लेभल 4 अर्थात यात्रा गर्न नहुने एडभाइजरी जारी गर्दा रसुवागढ़ी टिमोरे स्याप्रोबेसी लगायतका क्षेत्रमा यात्रा नगर्न भनेको छ। नेपाल स्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको सूचनामा भोटेकोशी कोशी त्रिशुली तथा नारायणी नदी क्षेत्रमा समुदाय बाढ़ीले पीड़ित भएको उल्लेख गरिएको छ। भत्किएका पुल नदी किनार होचो स्थान र अस्थिर भिरालो भएको क्षेत्रमा नबस्न अमेरिकाले आफ्ना नागरिकलाई सूचना जारी गरी भनेको छ। यस्तै दूतावासले गत वर्ष शुरू भएका देशव्यापी प्रदर्शनहरू अहिले रोकिएको भए पनि शहरका विभिन्न क्षेत्रमा प्रदर्शन तथा स्थानीय स्तरको अशान्ति पूर्ण हुन सक्ने समेत दावी गरेको छ। अबको 8 दिनपछि जेएनजी आन्दोलन भएको 1 वर्ष पुग्दैछ। दूतावासले प्रदर्शनहरू छोटो सूचनामै शुरू हुन सक्ने र हिंसात्मक रूप लिन सक्ने चेतावनी दिँदै ठूलो भीड़बाट टाढा रहन तथा स्थानीय प्रशासनको निर्देशन पालना गर्न सुझाव दिएको छ।
3: देवघाट स्थित त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन तनहुँको ब्यास नगरपालिका 5 स्थित चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ। भोटेकोशी बाढ़ीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागेको हो। तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापन अघि कानूनी र वैज्ञानिक प्रक्रिया पूरा गरिसकिएको जानकारी दिनुभयो। उहाँले शव पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने बताउनुभयो। तनहुँ क्षेत्रमा 37 शव भेटिएकोमा 24 पोखरा पठाइएको छ भने 14 शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ। आवश्यक विवरण र नमूना सुरक्षित राखिने प्रशासनले जनाएको छ। शव व्यवस्थापन कार्य संवेदनशील भएकाले स्वास्थ्य सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढ़ाइएको छ।
4: भोटेकोशी बाढ़ीमा परेर घाइते भएकाहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। काठमाडौँको ट्रामा सेन्टरमा हालसम्म 49 जनाको उपचार गरिएको छ। त्यसमध्ये 34 जना उपचारपछि डिस्चार्ज समेत भइसकेको अस्पताल प्रशासनले जनाएको छ। बाँकी घाइते मध्ये 1 जनाको उपचारका क्रममा मृत्यु भएको र 1 जनालाई अन्यत्र रेफर गरिएको अस्पतालका वरिष्ठ मेडिकल रेकर्डर अधिकृत करम सिंह राणाले जानकारी दिनुभयो। अन्य घाइतेको अहिले पनि उपचार जारी छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर प्रदेशमा पटका कारखानामा विस्फोट हुँदा 5 जनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेश स्थित प्रयागराज कौशाम्बी सीमामा रहेको पटका कारखानामा आज विस्फोट भएको हो। घटनामा परि 5 जनाको मृत्यु भएको छ भने 25 जना घाइते भएको भारतीय संचार माध्यमले जनाएका छन्। दुर्घटनाको समयमा कारखानामा 25 जना कामदार काम गरिरहेका थिए। नजिकैका घरहरूमा रहेका केही मानिस पनि घाइते भएका छन्। कौशाम्बी जिल्लाको मोहम्मदपुर गाउँमा आज दिउँसो करिब 12:30 बजे उक्त विस्फोट भएको थियो। प्रहरीका अनुसार विस्फोटबाट 50 मिटरको दायराभित्र रहेका नजिकैका 5 देखि 7 घरहरू पनि ध्वस्त भएका छन्। विस्फोटसँगै पटका कारखानामा आगलागी भएपछि झन ठूलो विस्फोट हुँदा धुवाको मुस्लोले उक्त क्षेत्रलाई ढाकेको थियो।
4: अब खेल समाचार। नेपाल भलिबल लीग एनभीएलले उद्घाटन खेलको टिकट बिक्रीबाट प्राप्त हुने सबै रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताएको छ। एनभीएलले आज विज्ञप्ति जारी गर्दै भटेकोशी बाढ़ी पीड़ितको सहयोगार्थ पहिलो दिनको टिकट बिक्रीबाट प्राप्त हुने रकम उद्धार कोषमा जम्मा गर्ने जनाएको हो। एनभीएल आगामी शुक्रबारदेखि शुरू हुँदैछ। एनभीएलको पहिलो दिन मध्ये वारियर्स र सगरमाथा स्मार्स तथा अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज

0: भिड्दैछन्। एनभिलको सबै खेलको टिकट आईएमई खल्ती लिमिटेडबाट खरिद गर्न सकिनेछ। टिकट बुकिङ खुल्ला भइसकेको एनभिएलले जनाएको छ। एनभिएल काठमाडौँको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुनेछ।
1: दिउँसो तीन बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: भोटेको सिवाड़ीबाट बेपत्ता भएकाको संख्या यकिन गर्न अझै मुस्किल। रसुवागढ़ी जलविद्युतको सुरुङमा मानिस नभेटेपछि सेनाको दारटोली धुन्चे फर्कियो।
1: प्रधानमन्त्री शाह सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै कंग्रेसका सांसदले आधा महिनाको तलब बाढ़ी पीड़ितलाई दिने।
0: नेपालमा रहेका आफ्ना नागरिकका लागि अमेरिकाको ट्राभल एडभाइजरी जारी। देवघाट स्थित त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन चैनपुर जंगलमा गरिने।
1: भारतको उत्तर प्रदेश स्थित पटक्का कारखानामा विस्फोट, पाँच जनाको मृत्यु, 25 जना घाइते।
0: र एनबीएल उद्घाटन खेलको टिकटबाट प्राप्त रकम बाढ़ी प्रभावितलाई प्रदान गरिने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबर सकियो। दिनेश र जगत बिदा हुन्छौ। नमस्कार।

0: 103.8
1: अन्तर्मनको आवाज।
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
2: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
4: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
4: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
6: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
8: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना।

0: र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
1: ठाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
2: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
3: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
4: र रामचन्द्र महत 9841616878।
5: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोपाइटर रमेश भुजेल, फोन 9855-32475 र 9801-32475।
8: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेकौड़ा, भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाह का सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रसन्न आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
11: मोबाइल 9800585537 र 9800615899।
12: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
8: तपाईंको घर आँगनमा घन्किने मादलुका तालसँगै वनपाखा, मेलापात, उकाली ओरालीमा सुसलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुनसँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
10: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 9805535537।
6: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

दर्शन अवस्थ नमस्कार, स्वागत छ कार्यक्रम ओम प्रश्न अवसन रोगसूचीको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.5 मेगाहर्ज जन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा र श्रोत साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ प्रसन्न आभूषण सुनसादी पसलले। रे पसल दुरेगोडाको भित्री बजारमा रहेको छ। सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा, कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि कारोबारहरू यहाँले गर्न सक्नुहुनेछ। र त्यसै गरी श्रोत साथी, आजको श्रृंखलामा रहेर नयाँ लोक भाकालाई कार्यक्रम स्थान दिनेछौ, सँगसँगै नयाँ तीज भाकालाई पनि कार्यक्रम स्थान दिन्छौ भने कार्यक्रमको पहिलो संगीतिक कोशी स्वरूप यहाँको लागि अझ निकै नै सुमधुर रमाइलो भाका राखिरहेको छु। नक्कली फिनाजु गीतको बोलमा सजिएको मिठो तीज भाका रहेको छ, जसमा आवाज रहेको छ विशाल रायमाझी, हरिमाया रायमाझी अनि शर्मिला रायमाझीको भनी लयर संगीत सजिएको छ विशाल रायमाझीकोमा। स्वीकार्नुहोला सुमधु भाकालाई हल्का।

हजुर श्रोता साथी, नक्कली भिना जो गीतको बोलमा सजिएको रमाइलो भाकालाई पनि कार्यक्रमको पहिलो सांगीतिक कोशीले स्वरूप कार्यक्रम स्थान दिइसकेको छु भने अहिलेको लागि भने श्रोता साथी माकुरी गीतको बोललाई राखिरहेको छु। तीज भाका रहेको छ, जसमा आवाज रहेको छ राजेश भण्डारी अनि अञ्जिता विश्वकर्माको, भने स्वीकार्नुहोला है।

हजुर श्रोता साथी माकुरी गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। अञ्जिता विश्वकर्मा अनि राजेश भण्डारीको आवाजमा सजिएको मिठो भाका रहेको थियो र त्यसै गरी लैरहेको थियो राजेश भण्डारी अनि रशी रिजालकोमा भने सुमधु भाका रहेको थियो। त्यस भाका यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला र त्यसै गरी श्रोता साथी अहिलेको लागि भने एक वर्षमा एकचोटि गीतको बोललाई राखिरहेको छु, स्वीकार्नु होला।

हजुर श्रोत साथी, यो सुमधुर तीज भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण श्रोत साथीहरूले पनि कार्यक्रममा स्वीकार्नु भयो होला र अहिलेको लागि भने कुरै नगर गीतको बोल राखिरहेको छु, स्वीकार्नु होला है त।

हजुर श्वेता साथी कुरै नगर गीतको बोला पनि कार्यक्रम स्थान दिइसकेको छु र अहिलेको लागि भने हामी कार्यक्रम अन्त्यतर्फ आइसकेका छौँ भने जाँदा जाँदै कार्यक्रममा फेरि पनि एउटा सुमधुर भाकालाई राखिरहेको छु। आमा माइती घर गीतको बोला राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार।

0: का गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
0: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
1: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
0: द्वितीय पुरस्कार रु 15,000
1: तृतीय पुरस्कार रु 10,000
0: सान्त्वना पुरस्कार रु 5,000
1: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
0: द्वितीय पुरस्कार 5,000
1: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
0: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
1: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9856039337
0: सुरेन्द्र श्रेष्ठ 9856036136
1: रविन्द्र राज पौडेल 9856062888
2: कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
3: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
3: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856057731 9806057731
5: हेलो बा
6: कति बन्यो घर अनि ढलान भयो त
7: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नुपर्ने छ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
6: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
7: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
8: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
8: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891506630 र 9746680681
9: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
10: स्टुडियो टाइम अहिले दिउँसोको 4 बज्यो
11: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9116095301

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
0: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
3: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: साथै यही भाद्र 17 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा आउनुहुने सहर्ष जानकारी गराइन्छ। यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
6: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
6: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
0: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61220। कमला घाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरूरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र सदस्य गरी 8 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गते शुक्रबार बिहान 11 बजेबाट अपरान्ह 2 बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
9: कहाँ जाने?
10: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
9: अनि बीचमा नझर्ने।
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
9: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 98461 16878 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 98235 52663।
11: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार, 98253 59 122, 98058 28008 र 98460 69 246।
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
13: हाड़ जोड़ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पवीन थापा र हाड़ जोड़ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
13: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
13: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
13: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
13: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
14: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
15: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
16: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
17: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
18: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 98-164-34-372।
19: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक, इट्टा, ढुंगा, गिटी, बालुआ, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
2: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
3: इस चरक मेमोरियल हॉस्पिटल में कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहूलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
2: घातक रोग जस्ते मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रम में चाहिने जानकारी
2: संचय कोष में दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नंबर
3: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 0615524 95 5524 94 582 7178।
4: सुवर्ण अवसर।
5: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार होने रोग,
5: पेट संबंधी समस्या, गैस्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुखने, पोल्ने, अमिलो पानी आने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाक को एलर्जी, नाक में मासु पलाएको,
4: मृगौला को पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट संबंधी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गड़बड़ी, सेतो पानी बग्ने, निसंतान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बात संबंधी रोग, ढाड़ कम्बर को दुखाई, घुड़ा खिएको तथा अन्य संपूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हाथ खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: सूचना यस तनहु सेवा हॉस्पिटल दुलेगौड़ा बीपी चोक में यही भदौ 20 गते शनिवार पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत पेट, मुटु, छाती, सुगर तथा थायराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत एनिमल स्कैन, थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर संतोष बराल, पोखरा का हाड़ जोड़ने तथा नशा रोग विशेषज्ञ,
7: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला, यौन, कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
6: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
8: तनहु सेवा अस्पताल दुलेगौड़ा, फोन 0654143177, मोबाइल 9956443043।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
10: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
11: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: सधैँझै यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 20 गते तेस्रो शनिबार
1: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुखभित्रको घाउ खटिरा थाइरोइड ग्रन्थी सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
3: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142333
2: र 9678168087
5: 103.8 अन्तर्मनको आवाज
6: स्टुडियो टाइमचेक अहिले साँझको 5 बज्यो
7: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
8: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
9: धोरबाराही हाइलाइट्स को साथ में
10: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
11: नमस्कार रेडियो ढोरपाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ढोरपाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् भारी पहिरोको कारण ज्यान गुमाएर पोखरा डाइरहेका 102 जना मध्ये 87 जनाको पोस्टमार्टम सम्पन्न भएको छ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएका शवहरूको विज्ञ चिकित्सकको टोलीले पोस्टमार्टम गरेको हो गएको 10 भदौमा रसुवा नुवाकोट र थादिन लगायतका जिल्लामा आएको आकस्मिक बाढीमा परि यी व्यक्तिहरूले ज्यान गुमाएका थिए प्रतिष्ठानले 11 भदौदेखि नै शवहरूको परीक्षण पहिचान र पोस्टमार्टम गरी परिवारलाई बुझाउने कार्य शुरू गरेको थियो प्राप्त शवहरूमध्ये अब 15 जनाको मात्र पोस्टमार्टम हुन बाँकी रहेको अस्पताल प्रशासनले जनाएको छ बाढीमा परि ज्यान गुमाउनेहरूमा सबैभन्दा धेरै गैराकोट क्षेत्रका रहेका छन् अस्पतालको तथ्याङ्क अनुसार गैराकोटबाट 41 जनाको शव पोखरा ल्याइएको थियो यस्तै थादिङबाट 27 तनहुँबाट 23 र गोर्खाबाट 11 जनाको शव प्राप्त भएको छ यी शवहरू 11 भदौको बिहान 2:45 बजेदेखि 11:33 बजेको बीचमा अस्पताल आइपुगेका थिए अस्पतालले शव पहिचानमा सहज होस् भनेर गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको परिसरमा हेल्प डेस्क समेत स्थापना गरेको छ त्यहाँ परिवारका सदस्यले मृतकको तस्विर हेरेर पहिचान गर्न सक्ने व्यवस्था मिलाएको छ पहिचान भएका शवहरूलाई कानूनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाउने गरिएको छ पोस्टमार्टम सम्पन्न भएका मध्ये 9 जनाको शव परिवारलाई बुझाउने प्रयोजनका लागि मणिपाल शिक्षण अस्पताल पठाएको छ देवघाटको त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन ब्यास नगरपालिका 5 रहेको जैनपुर जंगल क्षेत्रमा गरिने भएको छ भोटेगोष्ठी बाढ़ीका कारण ज्यान गुमाएका तथा अहिलेसम्म पहिचान हुन नसकेका शवहरूको विषयमा समेत पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागि हो तनहुका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले स्वव्यवस्थापन अघि कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकेको जानकारी दिनुभएको छ। उहाँले स्वपहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र स्वव्यवस्थापन गरिने बताउनु भएको हो। तनहु क्षेत्रमा 37 वटा सब भेटिएकामा 25 सब पोखरा पठाएको छ भने 14 सब प्रदेश अस्पताल दमौलीमा राखिएको छ। गुल्मी क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य गोविन्द पन्थीले विपदको समयमा तत्काल उद्धार कार्यलाई तीव्रता दिनुका साथै दीर्घकालीन पूर्व तयारीमा जोड़ दिनुपर्ने बताउनु भएको छ। आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै सांसद पन्थीले विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाउन 7 बुझे सुझाव प्रस्तुत गर्नुभएको हो। संकटको समयमा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन जीवितको उद्धार, घाइतेको उपचार, खाद्यान्न पहुँच सुरक्षा कायम गर्न सबै सुरक्षा निकाय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बीच एकीकृत कमाण्ड, सूचना आदान प्रदान र स्रोत साधनको बलियो समन्वय हुनुपर्ने उहाँको भनाइ रहेको छ। दुर्गम क्षेत्रमा हुने उद्धारको कठिनाई र खाद्यान्न अभावलाई ध्यानमा राख्दै हेलिकप्टर मार्फत खाद्यान्न, औषधि तथा अत्यावश्यक राहत सामग्री संकलन पुर्याउनु पर्ने र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकता दिनुपर्नेमा सांसद पन्थीले जोड़ दिनुभएको हो। विपदका बेला अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र प्रहरी टोलीको सुरक्षा सामग्री, आवास, स्वास्थ्य सुरक्षा र आवश्यक प्रोत्साहनको सुनिश्चितता गरिनुपर्ने उहाँले उल्लेख गर्नुभएको छ। यस्तै बाढ़ीको जोखिम घटाउन जल तथा मौसम सम्बन्धी पूर्व सूचना प्रणालीलाई स्थानीय तहसम्म प्रभावकारी बनाउनु पर्ने, हाइड्रोमेट्रिक स्टेशनको विस्तार गर्ने र भारतसँगको समन्वयमा नयाँ स्टेशन स्थापनाको काम शीघ्र टुंगाउनु पर्ने आवश्यकता उहाँले औलाउनु भएको छ। विपदपछिको महामारी रोक्न सुरक्षा निकायको नेतृत्वमा स्वास्थ्य टोली सहित अन्य स्वास्थ्यकर्मी परिचालन गरी क्याम्प बनाएर काम गर्नुपर्ने सांसद पन्थीको सुझाव रहेको छ। विमात बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो 20 औं स्थापना दिवस विभिन्न कार्यक्रम समेत मनाएको छ। स्थापना दिवसको अवसरमा संस्थाका अध्यक्ष काजीमान श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। यसै अवसरमा भीमाद बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवारले बाढ़ीबाट पीड़ित तथा प्रभावित परिवारको सहयोगका लागि 55,555 रूपियाँ प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। कार्यक्रममा संस्थाका अध्यक्ष काजीमान श्रेष्ठ र मुख्य प्रबन्धक संजीव श्रेष्ठले रसुवाको फोटेकोशी नदीमा चीनको तिब्बतर्फबाट आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायत त्रिशुली नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको प्रति दुःख व्यक्त गर्नुभएको थियो। उहाँहरूले बाढ़ीमा परि ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो। साथै विपदको यस कठिन घड़ीमा पीड़ित तथा प्रभावित परिवारको सहयोगका लागि सबै पक्षबाट आवश्यक सहयोग र सहकार्य हुनुपर्नेमा जोड़ दिनुभएको थियो। संस्थाले आफ्नो स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै बाढ़ी पीड़ितका लागि सहयोग उपलब्ध गराएको जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका न्याच्याङ स्थित 8,091 मिटर अग्लो अन्नपूर्ण पहिलो हिमालको फेदीमा रोहेको पञ्चकुञ्ज हिमाल पछिल्ला वर्षमा विस्तार हुँदै गएको छ, तर यसको सम्भावित जोखिमबारे हालसम्म विस्तृत अध्ययन हुन सकेको छैन। जलवायु परिवर्तनका कारण हिमनदी तीव्र गतिमा पग्लदै तालको आकार बढ़दै गएको अवस्थामा यसको गहिराई, बाँधको अवस्था, तालमा रोहेको पानीको परिणाम र परिमाण तथा सम्भावित जोखिमबारे तत्काल अध्ययन र नियमित अनुगमन आवश्यक देखिएको छ। हालै मात्र भोटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि यस तालको जोखिमका बारेमा पनि चर्चा हुन थालेको हो। यो ताल कालीगण्डकी नदीको सहायक खोला मिश्री खोलाको उद्गम स्थल हो। मिश्री खोला अन्नपूर्ण मौरिस हर्जोक पदमार्ग हुँदै न्याचङको बेसी गाउँमा आएर कालीगण्डकी नदीमा मिसिन्छ। कालीगण्डकीदेखि तालसम्मको भूभाग अत्यन्तै भिरालो रहेको छ। समुद्री सतहदेखि 4050 मिटरको उचाइमा रहेको निलो ताललाई स्थानीयले पञ्चकुण्ड ताल भनेर नामकरण गरेका छन्। तनहुमा ग्यास अभावको समस्या बढ्दै जाँदा रिसेन्ट गाउँपालिका एक झापुटार स्थित शुक्ला माध्यमिक विद्यालयको क्यान्टिन समेत बन्द भएको छ। विद्यालय प्रशासनले सूचना जारी गर्दै ग्यास अभावका कारण 2083 भदौ 16 गते सोमबारदेखि विद्यालयमा सञ्चालन हुँदै आएको क्यान्टिन बन्द गरेको जनाएको छ। अर्को सूचना जारी नभएसम्म विद्यार्थीका लागि घरबाटै खाजाको व्यवस्था गरिदिन अभिभावकलाई आग्रह गरिएको छ। ग्यास अभावका कारण क्यान्टिन बन्द भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन्। विद्यालय प्रशासनले यसबाट विद्यार्थी अभिभावक तथा शिक्षक कर्मचारीमा पर्न जाने असुविधा प्रति क्षमा याचना गरेको छ। तनहुका विभिन्न क्षेत्रमा पछिल्लो समय ग्यासको अभाव देखिँदा दैनिक उपभोगसँगै विद्यालयको क्यान्टिन सञ्चालनमा समेत असर पर्न थालेको छ। बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको 16 अन्तर्राष्ट्रिय दिवसका अवसरमा म्याग्देका सामाजिक संस्था तथा द्वन्द पीड़ितहरूले संक्रमणकालीन न्याय प्रक्रियालाई पुनर्जीवित गर्न सरकारसँग माग गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रतिनिधिले सोमबार जिल्ला प्रशासन कार्यालय म्याग्देका निमित्त प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सत्य न्याय परिपूरण र जवाफदेहिताको सुनिश्चितता गर्न तत्काल कदम चाल्न माग गरेका हुन्। ज्ञापन पत्रमा 10 वर्ष लामो सशस्त्र द्वन्द अन्त्य भएको दुमा म्याग्देका सामाजिक संस्था तथा द्वन्द पीड़ितहरूले संक्रमणकालीन न्याय प्रक्रियालाई पुनर्जीवित गर्न सरकारसँग माग गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक

0: अप्राप्य तथ्य थाहा पाउन नसकेको उल्लेख गरिएको छ। तत्कालीन सरकार र नेपाल कम्युनिष्ट पार्टी माओवादी बीच 2063 मंगसिर 5 गते भएको विस्तृत शान्ति सम्झौतामा बेपत्त पारिएका व्यक्तिको अवस्था 60 दिनभित्र सार्वजनिक गर्ने प्रतिबद्धता गरिए पनि पीड़ित परिवार अझै न्यायको प्रतीक्षामा रहेको जनाएको छ। ज्ञापन पत्रमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पटक पटक गठन भए पनि पीड़ितले अपेक्षित न्याय पाउन नसकेको उल्लेख गरिएको छ। पटक पटक पदाधिकारी नियुक्ति भए पनि आयोगहरूले प्रभावकारी रूपमा आफ्नो कार्य देश पूरा गर्न नसकेको भन्दै अब बन्ने संयन्त्रमा द्वन्द पीड़ितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गरिएको छ। विभिन्न कोषबाट बागलुङको देउराली प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई शैक्षिक सामग्री र छात्रवृत्ति दिएको छ। बागलुङ नगरपालिका वडा नम्बर 4 को देउराली प्राविमा स्थापित स्वर्गीय नन्दप्रसाद नन्दकली उपाध्याय आचार्य स्मृति छात्रवृत्ति कोष मार्फत उक्त सहयोग गरिएको हो। कोषका संस्थापकहरू शिवराम आचार्य, पशुपति आचार्य, यज्ञ बलवम शर्मा र राजेन्द्र आर्य आचार्यले राखेको 3,01,111 रूपियाँको कोषबाट अध्ययनरत 19 जना बालबालिकालाई विद्यालय झोला, स्टेशनरी र अन्य सामग्री सहयोग गरिएको हो। संस्थापकको तर्फबाट शिवराम आचार्यले सामग्री हस्तान्तरण गर्दै बालबालिकाको उज्जवल भविष्यका लागि कोषबाट मात्र नभई आफ्नो क्षेत्रबाट साथ दिने बताउनु भएको छ। उहाँले बालबालिकाले रमाएर पढ्ने वातावरण बनाउन आफ्नो परिवारले सहयोग गर्ने पनि बताउनु भएको हो। शेयर बजार लगातार 6 कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक निप्से आज 43.89 अंकले घटेर 2,513.42 बिन्दुमा छरेको छ। नेप्से भदौ 4 गते यता खटिरहेको छ। आज उत्पादन र प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेकोमा निर्जीवन बीमा समूह 5% ओह्रालो लागेको छ। रसुवाको फोटेको सीमा आएको बारीले जलविद्युत आयोजन तथा ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्याएसँगै यसको असर निर्जीवन बीमा क्षेत्रमा देखिएको छ। आज 2053 कम्पनीको शेयर घटेकोमा 21 बढ़ेको छ। यस्तै 4 कम्पनीको शेयर भने घटबढ भएको छैन। आज मैलुङ खोला जलविद्युतको शेयर 15% घटेको छ। बजार उच्च अंकले घटेको दिन उपकार लघुवित्तको शेयर 13% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको बिहिबार 3,78,00,00,000 कारोबार भएकोमा आज 347 कम्पनीको 93,22,000 कित्ता शेयर 3,64,00,00,000 रूपियाँमा किनबेच भएको छ। हस्त साझ 5 बजेको ढोलबडा हाइलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रिया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र

0: सूर्य गहतराज मोबाइल 9846078528 र 9800286142।
1: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर एलर्जीले मेरो अनुहार नै।
2: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
3: कहाँ?
2: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
2: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
4: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
1: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903669, मोबाइल 9840826926।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846056999 छ।
9: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै?
10: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
9: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
10: त्यसो भए कहाँ जाने त कान्छा?
9: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
10: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
11: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
4: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
1: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556011445 र 9556020445।
12: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
13: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन,
3: हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
13: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
12: खाकैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
14: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
15: सम्पर्क संयोग कटेज एण्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860715
16: र रामचन्द्र महत 9841168778
17: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
12: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोश चौकोश अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
17: कहाँ बनाए छन्द्र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
12: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो रे बनाएको पनि
16: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोपाइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
18: This is Radio Dhorbarahi 103.8 MHz.

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: अफिसबाट अमित सरको फोन।
3: हस्, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
4: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
5: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
6: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
7: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि,
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
7: एपी स्टोर, दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
12: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
7: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
12: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
7: फोन नम्बर 0564143121,
12: मोबाइल 9805678634 र 9701107090।
13: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
14: म्याडम, धुम्रपान भनेको के हो?
13: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
14: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
13: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
14: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
13: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
15: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
16: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिलेकाहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090-34335।
2: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अर्थो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9961-53-507।
5: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त, तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ, कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
6: लौ, के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको, त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
7: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
5: खाक्कैमा दिमागलाई भारी गराएछ, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
8: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 9825-57763 र 9860-7015 र रामचन्द्र महत 9861-16878। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ, हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा
9: जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
11: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
10: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
12: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9846078302।
13: बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
14: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: बाढ़ीबाट प्रभावितहरूको उद्धार र राहत वितरण प्रभावकारी नभएको विपक्षीको आरोप, संसद बैठक बोलाउन माग।
0: आज मात्रै भोटेकोशी बाढ़ीमा फँसेका 300 भन्दा बढ़ीको उद्धार, विपदमा परेका 591 जना पर्यटक अझै सम्पर्कविहीन।
1: उद्धारपछि अब पुनर्निर्माण र पुनर्स्थापनाको चरणमा प्रवेश गरेको सरकारको दावी, पाँचवटा छुट्टा छुट्टै कार्यदल स्टाक फोर्स गठन।
0: इरानको प्रमुख तेल केन्द्र ध्वस्त पारेको ट्रम्पको दावी, इरानद्वारा खण्डन। अमेरिका र इरान बीच द्वन्द बढ़ेपछि कच्चा तेलको मूल्य फेरि बढ़्यो।
1: र पोल्याण्डका एमिलियन स्मिटेकले कर्णालीबाट नेपाल भलिबल लीग खेल्ने।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। विपक्षी दलहरूले भोटेकोशी बाढ़ीबाट प्रभावितहरूको उद्धार र राहत वितरण प्रभावकारी नभएको भन्दै सरकारको आलोचना गरेका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसको आज बसेको संसदीय दलको बैठकपछि सचेतक निष्कर्षले सरकारको सक्रियता सामाजिक सञ्जालमा देखिएको जस्तो भूगोलमा नदेखिएको टिप्पणी गर्नुभयो। कंग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बे प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमा देखिएको अवस्था र स्थलगत वास्तविकता बीच फरक रहेको दावी गर्नुभयो।

0: सरकार अत्यन्तै सक्रिय बनिरहेको भनेर जुन हिसाबको सामाजिक सञ्जालमा कतिपय कुराहरू आए, तर वास्तविकता जुन हाम्रो संसदीय दलका नेता श्रीदेव विश्वास आङ्गम्बेज्यू पनि त्यहाँ फिल्डमा पुगेर आइसक्नु भयो। त्यसले गर्दाखेरि उहाँहरूले देख्नुभएको कुरा र अन्य त्यहाँका स्थानीय र स्थानीय तहका जनप्रतिनिधि र स्थानीय नागरिक विपदमा परेका नागरिकहरूको जो छ परिवारहरू जनबाट सम्पर्क भएर आइसक्दाखेरि चाहिँ त्यो भूगोलको वास्तविकता जुन सामाजिक सञ्जालमा उहाँले राख्नुभएको र भूगोलको वास्तविकता फरक देखिएको छ भनेर भनिएको छ। राहतको विषयमा जति पनि तपाईँको निडी मान्छेहरू छन् उहाँहरूले नपाइरहेको अवस्था छ। रात एक ठाउँ गएर तपाईँको डम्प भएको छ, त्यसको डिस्प्याचको मेकानिजम त्यति राम्रो ढंगबाट हुन सकिरहेको छैन भन्ने कुरा पनि आएको छ।
1: विपद व्यवस्थापनमा सबै पक्षबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो। कतिपय सांसदहरू फोटो भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नकै लागि बाढ़ी प्रभावित क्षेत्रमा जाने गरेको सचेतक राईले बताउनुभयो। कंग्रेसले बाढ़ी पहिरो पीड़ितहरूको उद्धार र राहतको लागि आवश्यक टोली पनि परिचालन गरेको छ। प्रमुख सचेतक वासना थापाले बाढ़ी प्रभावितको अवस्था र उद्धार र राहतबारे जानकारीका लागि समेत संसदको अधिवेशन तत्काल आह्वान गर्नुपर्ने बताउनुभयो। उहाँले यसबारे सभामुखसँग पनि छलफल गर्ने तयारी गरेको बताउनुभयो।
2: अब त सदन छिटो भन्दा छिटो चल्न पर्छ, किनभने हजुरको यही सदन मार्फत नै आम जनताहरू मार्फत हामीले के गरिरहेका छौँ भन्ने कुरा चाहिँ जनताहरूमा पुर्याउनु पर्ने जरुरी छ। र धेरै मिसिङहरू केसहरू छ जुन हामीलाई अहिले थाहा नभएको केसहरू चाहिँ गाउँहरूमा थाहा छ। यदि सदन चल्यो भने चाहिँ जिल्ला जिल्लाबाट मिसिङ केसहरू चाहिँ हामीसम्म चाहिँ आउँछ र हामीले त्यो सदनमा राखेपछि आम जनताहरू माग पुग्छ भन्ने कुराहरू पनि भन्नको लागि पनि यो सदन खुल्न पनि जरुरी छ। यो सदन खुलेपछि धेरै समस्याका समाधानहरू पनि त्यही सदनमा छलफल भएर अगाडि बढ्छ भनेर हामीले सदन खुलाउनको लागि चाहिँ हामी सभामुखसँग कुरा गर्ने पनि कुरा गर्यौं।
3: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बाढ़ी पहिरो पछि सरकारले खोज उद्धार र राहतको काम प्रभावकारी रूपमा गर्न नसकेको आरोप लगाउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीबाट बाढ़ी पीड़ितलाई हस्तान्तरण गरिएको 10 लाखको चेक ग्रहण गर्दै उहाँले सरकार हेलिकप्टरमा मात्र देखिएको टिप्पणी गर्नुभयो।
4: अस्ति एउटाले लेखेको देखे मैले, धन्न केपी ओलीको सरकार पोहोरै ढलेछ र हो, नत्र कस्तो कन्तविजोग हुन्थ्यो होला यी पीड़ितहरूको भनेर एउटाले भन्दै गरे। सोधे यस्ता प्रचार गर्नेहरू पनि छन्। सरकार कहाँ छ अहिले खोज्नुपर्छ। सरकार भन्नाले आम रूपमा केन्द्रीय सरकार बुझिन्छ, केन्द्रीय सरकार चाहिँ कहाँ छ भनेर कहिले कहिले हेलिकप्टरमा उडेको देखिन्छ।
3: राजसभाका सांसद र मन्त्रीका अस्वाभाविक गतिविधितर्फ लक्षित गर्दै ओलीले आफ्ना पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधि प्रभावित क्षेत्रमा खटिएको बताउनुभयो। एमाले भोटेकोशी बाढ़ी पहिरो पीड़ितको सहयोगार्थ 1,20,00,000 सहयोग गर्ने घोषणा गरेको छ। यसअघि कंग्रेसले 1 करोड़ नगद दिने बताएको थियो। आज बसेको कंग्रेस संसदीय दलले आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। सत्तारूढ राजसपाले भने 50,00,000 दिने निर्णय गरेको थियो।
1: सरकारले उद्धारपछि अब पुननिर्माण र पुनर्स्थापनाको चरणमा प्रवेश गरेको बताएको छ। सिंहदरबारमा आज आयोजित सरकारवाला निकायको बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवागले र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विपदबाट सिर्जित समस्याको समाधान र पुननिर्माणका लागि तीव्र रूपमा काम अघि बढ़ाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ। अर्थमन्त्रीका अनुसार उद्धार राहत र पुननिर्माणलाई थप व्यवस्थित बनाउन 5 वटा छुट्टा छुट्टै कार्यदल गठन गरिँदैछ। अर्थमन्त्री वाग्ले भौतिक पूर्वाधार सड़क पुल झोलुङ्गे तुइन र बेलीब्रिज खानेपानी र सरसफाई र सुरुङ मार्ग उद्धारका लागि तत्काल कार्यदलहरूले काम गर्ने बताउनुभयो। सुरुङ मार्गमा हुन सक्ने जोखिम र उद्धारका लागि नेपाली सेना र नेपाल विद्युत प्राधिकरणको समन्वयमा विशेष टोली परिचालन गरिने उहाँले बताउनुभयो। अझै पनि सुरुङमा फँसेकाहरू जीवित रहेको हुन सक्ने अनुमान गर्नुभयो।
5: भारतीय चिनिया सहयोग पनि हामीले लिइराखेका छौं। सो यसमा चाहिँ टनलमा चाहिँ अलिकति अर्जेन्सीका साथ 7 दिन 9 दिन 16 दिनसम्म पनि मान्छे उद्धार गरिएका उदाहरणहरू छन्। यही नेपालकै 15 भूकम्पमा पनि बालाजुबाट कति 7 दिनमा उद्धार गरेको डेब्रीहरूबाट क्लियर गरेर त्यो अनुभवहरू छन्। यसमा अझै पनि आशाका साथ चाहिँ अगाडि जाउँ भन्ने मेरो रिक्वेस्ट हो।
1: विपद व्यवस्थापन कोषमा रकम जम्मा भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको जनगुनासोप्रति सजग हुँदै अर्थमन्त्री वाग्ले कर्मचारी तन्त्रीय ढिला सुस्त नगरी तत्काल कोष परिचालन गर्न निर्देशन दिनुभएको छ। उहाँले स्थानीय तहलाई रकम हस्तान्तरण गर्ने प्रक्रियालाई कानूनी दायराभित्र रहेर सहज र द्रुत बनाइने बताउनुभयो। मन्त्री वाग्लेले विपदपछिको आवश्यकता आकलन पीडीएनए दुई चरणमा गरिने पनि बताउनुभयो। पहिलो चरणमा सार्वजनिक र निजी क्षेत्रको अति तथा नोक्सानीको विवरण संकलन गरिनेछ भने दोस्रो चरणमा भविष्यको विकास रणनीति र पुनर्स्थापनाको खाका तयार पारिनेछ। थाहा संचार नेटवर्कमा शेयर बजारमा आज पनि ओह्रालो यात्रा कायम। लगायतका थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
7: गुणस्तरीय प्लम्बिङको पर्पजको नाम
8: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन भरको।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। नेपाल प्रहरीले रसुवा पहाड़ीमा बेपत्ता भएका आफन्तहरूलाई डीएनए परीक्षणका लागि आउन आग्रह गरेको छ। प्रहरीले पहाड़ीमा बेपत्ता भएका आफन्तको खोजीमा रहेकाहरूलाई डीएनए जाँचका लागि नमूना दिन सक्ने जनाएको हो। फेला परेका शव तथा शरीरका अंग आफन्तको हो कि होइन भनी डीएनए परीक्षण।
1: थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। नेपाल प्रहरीले रसुवा पहाडीमा

0: आउन आग्रह गरिएको छ। परीक्षणका लागि दुई प्रति फोटो सहित डीएनए परीक्षणका लागि आमा, बुवा, छोरा वा छोरीलाई आउन भनिएको छ। डीएनए परीक्षण मार्फत फेला परेका सब वा शरीरका कुनै अंग भंगको पहिचान गर्न बाबु, आमा, छोरा वा छोरी मध्ये कम्तीमा एकजनाको फ्रेश ब्लड स्याम्पल आवश्यक पर्ने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हराइरहेका व्यक्तिका आफन्त विदेशमा भए उनीहरूले बाबु, आमा, छोरा र छोरी मध्ये कोही एकजनाको विदेशमै डीएनए प्रोफाइलिङ गरी पठाउन सकिनेछ।
1: नेपाली सेनाले आज मात्रै भोटेको सिबाड़ीमा फँसेका 300 भन्दा बढ़ीको उद्धार गरेको छ। सेनाको पछिल्लो तथ्याङ्क अनुसार हेलिकप्टर मार्फत 330 प्रभावितलाई सुरक्षित स्थानमा सारिएको, बारीका कारण जलविद्युत आयोजनामा सुरुङ टनेलमा फँसेकाको खोजी र उद्धारका लागि प्राविधिक तथा विज्ञ टोली परिचालन गरिएको छ। सेनाका अनुसार त्रिशुली 3 जलविद्युत आयोजनाको टनेलमा करिब पन्ध्र मिटर तल ओर्लेर टोलीले काम गरिरहेको छ। यस्तै त्रिशुली 3B को टनेलमा पनि सेनाको विज्ञ फौज सहितको टोलीले खोज र उद्धार कार्य जारी राखेको छ। रसुवागढ़ी हाइटोपावरको टनेलमा भने मानिस नभेटिएपछि फर्किएको थियो।
0: नेपाल पर्यटन बोर्डले भट्टेकोशी विपदका कारण अल्पत्र परेका 289 जना पर्यटकको उद्धार गरिएको बताएको छ। 591 जना अझै सम्पर्कविहीन रहेको बोर्डका प्रवक्ता सुनिल शर्माले बताउनुभयो। वहाँका अनुसार उद्धार गरिएका र सम्पर्कविहीन भएकाहरूमा स्वदेशी तथा विदेशी दुवै नागरिक रहेका छन्। पर्यटक प्रहरी र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा प्राप्त तथ्याङ्क अनुसार उद्धार गरिएका मध्ये सबैभन्दा बढ़ी 180 जना भारतीय नागरिक रहेका छन्। यस्तै चीनका 89 जना र अन्य विभिन्न देशका पर्यटकहरूको उद्धार गरिएको छ।
1: साताको पहिलो कारोबार दिन आज नेप्से परिसर घटेर बन्द भएको छ। पछिल्ला 5 कारोबार दिनदेखि घटिरहेको नेप्सेले आजलाई पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से परिसूचक 43.89 अंकले घटेर 2513 बिन्दुमा ओर्लिएको छ। नेप्सेसँगै आज कारोबार र कम्पनी घट्यो। गत बिहिबार 3.78 अर्ब रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 3.64 अर्ब करोड़को शेयर किनबेच भएको छ। आज 13 उपसमूह मध्ये 1 उपसमूहको परिसूचक मात्रै बढ़ेको छ भने 12 उपसमूहको परिसूचक घटेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानको प्रमुख तेल केन्द्र खार्ग द्वीप ध्वस्त पारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावीलाई इरानले खण्डन गरेको छ। ट्रम्पले सामाजिक सञ्जालमा खर्गलाई धुलोपिठो पारिएको एआईबाट बनाइएको भिडियो पोस्ट गर्दै त्यहाँ थप आक्रमण गर्न लागिएको उल्लेख गर्नुभएको थियो। तर इरानी अधिकारीले ट्रम्पको उक्त दावीलाई हास्यास्पद भन्दै खारेज गरिदिएका छन्। दुवै देशबीच जुलाई यता पहिलो पटक पुनः सैन्य द्वन्द शुरू भएको केही घण्टापछि ट्रम्पले उक्त भिडियो पोस्ट गर्नुभएको थियो। ट्रम्पको पोस्ट आएको केही घण्टापछि पनि खार्ग द्वीपमाथि आक्रमण भएको कुनै प्रमाण फेला नपरेको रोइटर्सले जनाएको छ। इरानको सरकारी स्वामित्वको नेशनल इरानियन आयल कम्पनीका प्रमुख कार्यकारी अधिकृत हामिद ओवार्डले ट्रम्पको पोस्टलाई हास्यास्पद भन्दै खार्ग द्वीपको अवस्था सामान्य रहेको बताउनु भएको छ। दुई देशबीचको द्वन्द बढ़ेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ़ेको छ। अमेरिका र इरानले एकअर्कालाई आक्रमण गरेपछि आज कच्चा तेलको मूल्य 2% भन्दा बढ़ीले बढ़ेको हो।
1: अब खेल समाचार। नेपाल भलिबल लीग एनबीएलको फ्रेन्चाइज टोली कर्णाली शिवराजले विदेशी खेलाड़ीका रूपमा पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई भित्राएको छ। कर्णालीले अनुबन्ध गरेका स्मेटेक टोलीका लागि पहिलो विदेशी खेलाड़ी हुन्। लीगका लागि टोलीलाई थप बलियो बनाउने क्रममा उनलाई अनुबन्ध गरिएको हो। सेटरको भूमिकामा रहने उनले टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। कर्णालीले विदेशी खेलाड़ी अनुबन्धनसँगै आगामी सिजनका लागि आफ्नो टोलीलाई थप मजबूत बनाएको छ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: बाढ़ीबाट प्रभावितहरूको उद्धार र राहत वितरण प्रभावकारी नभएको विपक्षीको आरोप, संसद बैठक बोलाउन माग।
1: आज मात्रै भोटेकोशी बाढ़ीमा फँसेका 330 जनाको उद्धार, विपदमा परेका 591 जना पर्यटक अझै सम्पर्कविहीन।
0: उद्धारपछि अब पुनर्निर्माण र पुनर्स्थापनाको चरणमा प्रवेश गरेको सरकारको दावी, 5 छुट्टा छुट्टै कार्यदल स्टाक फोर्स गठन।
1: इरानको प्रमुख तेल केन्द्र ध्वस्त पारेको ट्रम्पको दावी,

0: अमेरिका र इरान बीच द्वन्द बढेपछि कच्चा तेलको मूल्य बढ्यो
1: र पोल्याण्डका एमिलियन स्मेटेकले कर्णालीबाट नेपाल भलिबल लीग खेल्ने
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत बिदा हुन्छौ, नमस्कार।
2: एक सय 103.8 अन्तर्मनको आवाज।

0: connect your dream, connect your future, STEEL, connect your heart.
1: Connect our student education and visa services. Shukla Gandaki 4 Tulegaura, Wat in Department Bhavan Sangai, Mobile 98-562-493 or 98-562-3073.
2: कान्छी भोलि घर पूजा गर्नुपर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
3: हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
2: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
3: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
4: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
4: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 98-463-33-101 र 98-468-83-522
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
7: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
6: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
8: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
8: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 98-560-66-136 र 98-151-66-136
4: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
8: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
4: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
8: दुखाइबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98-461-96-769 र 98-461-15-644
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
9: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
10: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
9: ए हो र ल त ल
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564-14-222 र 98-560-21-692
12: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
10: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
12: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर शोरूम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
13: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
14: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26975।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
6: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253-9122, 98058-28008 र 98460-69246।
7: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
7: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
1: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
7: द्वितीय पुरस्कार रु 15,000,
1: तृतीय पुरस्कार रु 10,000,
7: सान्त्वना पुरस्कार रु 5,000।
1: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
7: द्वितीय पुरस्कार 5,000
1: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7।
7: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
1: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 98531-39,37,
7: सुरेन्द्र श्रेष्ठ 98560-36136,
1: रविन्द्र राज पौडेल 98560-62888।
8: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
8: ए, त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
10: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पातेसुन, बुलाकी, लाहुरे फुल, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुस्तिक, जापुस्तिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
11: युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सप, मुक्तिनाथ बैङ्कको एक घरमाथि दुलेगौडा, प्रोपाइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811403005।
12: मम्मी भोक लाग्यो, खाजा खाऊँ न?
13: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
12: हस् मम्मी।
14: मैले सुने छोरी, ल जाम हिँड।
13: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
14: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
13: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
14: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
15: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त? ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
13: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
16: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
15: ए हो र, हस् दाई म आजै जान्छु।
14: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
15: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
17: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
15: हो र, कहाँ छ र त्यस्तो?
17: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
14: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
18: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
14: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
18: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9401479716।
14: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
19: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9961653507।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
3: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
3: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
3: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
3: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
3: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
6: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
7: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
8: अनि बीचमा नझर्ने।
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
8: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाप्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9825552663।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
12: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
12: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।

नमस्कार, रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको साँझा 7 बजेको ध्वरबाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhurbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। ध्वरबाराही हेडलाइट शुरू गरौं आजका प्रमुख समाचारहरूबाट। प्रधानमन्त्री बालेन्द्र शाह र रासोपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा आज भेटवार्ता। बाढ़ीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका प्रयासबारे छलफल। पुनर्निर्माणको कार्य ढाँचा 3 दिनभित्रमा पेश गर्न मन्त्री लम्सालको निर्देशन। विपद व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको आग्रह। एमाले बाढ़ी पीड़ितका लागि 1,20,00,000 रूपियाँ दिने, तनहुमा भेटिएका सब जंगलमा व्यवस्थापन गरिँदै। कास्कीको रूपा गाउँपालिका स्थित हाँस पोखरीमा आज बस दुर्घटना, 11 जना घाइते। अमेरिकी हिरासतबाट मादुरोको पहिलो तस्विर सार्वजनिक। मादुरोको दम्पतिलाई लागू औषध ओसारपोसार र अवैध रूपमा बन्दुक राखेको आरोप। मादुरो दम्पतिद्वारा यी आरोपहरू अस्वीकार। र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई हराउँदै विजय शुरूआत गर्न सफल। अब पूरा समाचार सुन्नुहोस्। रसुवा स्थित भोटेकोशी नदीमा यही भदौको 10 गते बिहान आएको विनाशकारी बाढ़ीपछि प्रभावित भएका क्षेत्रबाट हालसम्म 10,451 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाली सेनाले 3,344 नेपाली र 252 जना विदेशी नागरिकको हवाई उद्धार गरेको हो। भदौको 14 गते मात्रै हाइड्रो पावर क्षेत्रबाट 15 चिनियाँ र 7 भारतीय नागरिकको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हालसम्म 411 पटक हवाई उडान गरिएको छ। उद्धार कार्यसँगै प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएकाहरूको खोजीलाई समेत तीव्रता दिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढ़ीमा परेर मृत्यु भएका मध्ये हालसम्म 903 जनाको सफेला परेको छ भने 4,247 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलपरासी पूर्व तथा पश्चिम, तनहु र चितवन लगायतका जिल्ला प्रभावित बनेको छ। खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा नेपाल प्रहरीका 7,894, नेपाली सेनाका 8,722 र सशस्त्र प्रहरी बल नेपालका 4,203 गरी 20,819 सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। प्रभावित नागरिकका लागि खाद्यान्न, गैर खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने काम पनि जारी रहेको प्राधिकरणका प्रवक्ता महतले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेबीचमा आज भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको भेटमा रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीका कारण प्रभावित क्षेत्रका सरकारद्वारा भइरहेको प्रयासबारे छलफल भएको प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। भेटमा खोज, उद्धार, राहत वितरण, प्रभावित नागरिकको पुनर्स्थापना लगायतका विषयमा छलफल भएको थियो। त्यसैगरी सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्नुभएको छ। भोटेकोशी बाढ़ीबाट भएको क्षति तथा उद्धार राहत लगायतका विपद प्रति कार्यमा भइरहेको कामको बारेमा लामिछानेले राष्ट्रपतिलाई ब्रिफिङ गर्नुभएको छ। भोटेकोशीले निम्त्याएको विपदको 5 दिन पछाडि सरकारले उद्धार र राहतलाई अन्तर्राष्ट्रिय समुदायसँग स्पष्ट रूपमा प्राविधिक सहयोगको माग गरेको छ। सुरुङ मार्गमा हुन सक्ने उद्धारका लागि सरकारले दक्ष टनेल उद्धार टोली पुरिएको फेला पार्न आईएसएफआर जस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजर माग गरेको हो। सोमबार सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले केही फ्रिजर प्राप्त भइसकेको र केही आउने क्रममा समेत रहेको जानकारी दिनुभयो। मृतकको पहिचानका लागि फरेन्सिक सहयोग, डीएनए परीक्षण गर्ने उपकरण र आवश्यक किट सहितको प्राविधिक सहयोग समेत माग गरिएको छ। भारतबाट आएको विशेष प्राविधिक टोली मैलुङ, त्रिशुली र स्याफ्रोवेशी क्षेत्रमा सुरुङ उद्धारमा परिचालन गरिएको छ। त्यस्तै थाइल्याण्डको टोली, माथिल्लो त्रिशुली 3A र दक्षिण कोरियाको टोली पनि
कार्यक्षेत्रमा खटिएका छन्। सिंगापुरबाट डिजास्टर भिक्टिम आइडेन्टिफिकेशन टोली ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ। नेपालले अमेरिका, चीन, जापान, संयुक्त अरब अमिरेट्स, यूएई लगायतका देशहरूबाट बेली ब्रिज प्रेसर जेनेरेटर, सोलर ल्याम्प, डीएनए टेस्टिङ किट र खाद्यान्न जस्ता अत्यावश्यक राहत सामग्री प्राप्त गरिसकेको छ। थप सहयोगका लागि चीनसँग उच्च क्षमताका ड्रोन र सिंगापुर तथा दक्षिण कोरियासँग थप प्राविधिक उपकरण माग गरिएको छ। अर्थमन्त्री डाक्टर सोडी मगरीले भोटेकुशी विपदबाट उत्पन्न समस्याको समाधान र पुननिर्माणका लागि सरकारले काम तीव्र रूपमा अगाडि बढ़ाउने बताउनु भएको छ। सिंहदरबारमा आज आयोजना गरिएको सरकारवाला निकायहरूको बैठकमा उहाँले उद्धार, राहत र पुननिर्माणलाई थप व्यवस्थित बनाउन पाँचवटा छुट्टा छुट्टै कार्यदल अर्थात टास्क फोर्स गठन गरिने जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले भौतिक पूर्वाधार, सड़क, पुल, खानेपानी तथा सरसफाई र सुरुङ मार्ग उद्धारका लागि तत्काल कार्यदलले काम शुरू गर्ने उल्लेख गर्नुभयो। साथै उहाँले विपद व्यवस्थापन कोषमा रकम जम्मा भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको गुनासोप्रति सजग रहेर ढिलासुस्ती नगरी तत्काल कोष परिचालन गर्न पनि निर्देशन दिनुभएको छ। पुननिर्माणका लागि छुट्टै प्राविधिक प्राधिकरण बनाउने वा मौजूदा कानून संरचनाबाट नै बढ़ने भन्ने विषयमा भने छलफल गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा, बाढ़ी, पहिरो र डुबान पीड़ितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट 1,20,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ। सोमबार ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा उहाँले सो जानकारी दिनुभएको हो। सो अवसरमा एमालेको बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटिका तर्फबाट 10,10,00,000 गरेर जम्मा 20,00,000 रूपियाँको चेक अध्यक्ष ओली हस्तान्तरण गरिएको छ। उक्त सहयोग ग्रहण गर्दै अध्यक्ष ओलीले पार्टीले केन्द्रीय तहबाट नै विपद व्यवस्थापनका लागि कोष परिचालन गर्ने र त्यसका लागि कम्तीमा 1,20,00,000 रूपियाँ संकलन गरिने जानकारी दिनुभयो। राहत वितरणको मोडालिटी बारे चर्चा गर्दै अध्यक्ष ओलीले सरकारी कोषमा रकम जम्मा गरेर मात्रै प्रक्रियागत ढिलाइ हुनुभन्दा पीड़ितले प्रत्यक्ष र छिटो राहत पाउने व्यवस्था हुनुपर्नेमा जोड़ दिनुभएको छ। अध्यक्ष ओलीले राहत र पुनर्स्थापनाको कार्यलाई प्रभावकारी बनाउन कुन माध्यमबाट वास्तविक पीड़ितसम्म छिटो पुग्न सकिन्छ पार्टीले सोही बाटो अवलम्बन गर्ने स्पष्ट पार्नुभएको छ। उहाँले विपदको यस घड़ीमा सबै पक्षलाई जिम्मेवार भएर राहत कार्यमा जुट्न समेत आग्रह गर्नुभयो। नेपालमा केही दिन अगाडि आएको विनाशकारी बाढ़ीपछि हिमनदी खसेर बनेको पहाड़ी खाडल आसपासमा अन्य हिमनदी समेत भत्कन सक्ने जोखिम रहेको चीनिया संचार माध्यमहरूले जनाएका छन्। चीनिया सरकारी प्रसारक सीसीटीभीले चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै सोमबार खाडलबाट करिब 2.5 किलोमिटर तल रहेका साना साना पानीका जलाशय क्षेत्र निरन्तर भरिएर बाहिरिन थालेको जानकारी दिनुभएको छ। ती सबै क्षेत्र अहिले पानी ओभरफ्लो हुने अवस्थामा रहेको बताइएको छ। गत बुधबार हिमनदी भत्किएर पहाड़मा ठूलो खाडल बनेको थियो। त्यस पछाडि आएको बाढ़ी र पहिरोले नेपाल चीन सीमावर्ती हिमाली क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। यसैबीच खाडल आसपासका हिमनदीहरूमा पनि भत्किने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ। यस्तो घटना भएमा थप ठूलो बाढ़ीको जोखिम निम्तन सक्ने बताइएको छ। घटनास्थल नजिकैको अर्को नदीमा पनि विभिन्न आकारको पहिरोले नदीको बहाव रोक्ने अवरोधहरू नदीका दुवै किनारमा बनेका छन्। ती अवरोधहरूबाट समेत पानी बाहिरिन थालेको सीसीटीभीले जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढ़ी पछाडिको पुननिर्माणका लागि 3 दिनभित्र कार्य ढाँचा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज आयोजना गरिएको बैठकमा मन्त्री लम्सालले उद्धार र राहतको चरणसँगै अब पुननिर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय योजना आयोगका मुख्य सचिव र विज्ञ सुशील गेवाली सहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्य ढाँचा तयार पार्न निर्देशन दिनुभएको हो। संरचना खड़ा गर्दा समय लाग्ने भएकाले अहिलेकै कानूनी व्यवस्थालाई टेकेर विगतको पुनखाडीको पुननिर्माणका लागि 3 दिनभित्र कार्य ढाँचा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज आयोजना गरिएको बैठकमा मन्त्री लम्सालले उद्धार र राहतको चरणसँगै अब पुननिर्माणको

0: आग्रह गर्नुभएको छ। मन्त्री लम्सालले विपदको समयमा प्रमुख जिल्ला अधिकारीको कार्यालय र विपद व्यवस्थापन प्राधिकरण श्रोता क्रियाशील हुनुपर्ने र त्यस्तो हुन नसकेको खण्डमा चासो व्यक्त गर्नुभएको छ। उहाँले योजना र कार्यदलको जिम्मेवारी स्पष्ट भएपछि मात्रै थप निष्कर्षमा पुग्ने बताउनुभयो। रसुवाको भुटेकोशी नदीमा गएको बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङका नागरिकका लागि काठमाण्डुबाट संघीय सरकारले प्रदेश र पालिकासँगको समन्वयमा राहत संकलन व्यवस्थापन र वितरणलाई तीव्रता दिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्रीको पहिचानदेखि त्यसको व्यवस्थापन र वितरणसम्मको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको हो। प्राधिकरणका अनुसार सेतु ऱ्यापिड प्रणाली मार्फत कुन ठाउँमा कस्तो राहत सामग्री आवश्यक छ, कति परिमाणमा आवश्यक छ र उपलब्ध सामग्री कसरी सम्बन्धित ठाउँमा पुर्याउने भन्ने बारे जानकारी संकलन र समन्वय गरिरहेको छ। यसबाट प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरेर त्यही अनुसार राहत सामग्री व्यवस्थापन गर्न सजिलो भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ, स्वास्थ्य सेवा विभाग टेकु, शहरी विकास तथा भवन निर्माण विभाग बब्बर महल, मानवीय सहायता गोदाम घर, त्रिभुवन विमानस्थल र नेपाल प्रहरी विपद प्रतिकारी तथा तालिम केन्द्र समाखुसीमा राहत सामग्री संकलन भइरहेको छ। तपाई यति बेला साँझ 7 बजेको ढोरबाराही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
1: हेलो
2: बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
4: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891950630 र 9746680681।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 90 065, मोबाइल 9916 34372।

0: সহিত বিভিন্ন কিসিমকা ব্লক ইটা ঢুঙ্গা গিটি বালুয়া চোকর সুফত মূল্যমা পাইছ।
1: সম্পর্ক অনায়ারা কনস্ট্রাকশন এন্ড ট্রেড প্রালি শুক্লা গণ্ডকী দুই গাছে পানি নয়া পুল র চেবনধাম বাট জান সকিনে প্রোপ্রাইটর লাল বাহাদুর গোলে র শেরজং গুরুং মোবাইল 9850188461 র সিজন গুরুং 9705440900।
2: कमला घाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरूरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष कोषाध्यक्ष सह सचिव र सदस्य गरी 8 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गते शुक्रबार बिहान 11 बजेबाट अपराह्न 2 बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
3: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
4: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
4: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850557731, 9806657731।
2: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। भोटेकोशी नदीमा आएको बाढ़ीपछि तनहुँ जिल्लामा स्थानीय बसोबास गर्ने 26 जना सम्पर्कविहीन भएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जानकारी गराइएकोमा हालसम्म 9 जना सम्पर्कमा आएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार सोमबारसम्म 9 जना सम्पर्कमा आइसकेका छन् भने 17 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी पछाडि सम्पर्कविहीन भएका व्यक्तिहरूको अवस्था एकेन गर्न खोज तथा उद्धारसँगै खोजी र तथ्याङ्क अध्यावधि गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सम्पर्कविहीन भएका व्यक्तिका आफन्त तथा परिवारजनबाट प्राप्त सूचनाका आधारमा विवरण संकलन गरिरहेको जनाएको छ। बाढ़ीका कारणले विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि तनहुँमा पनि त्रिशुली नदी आसपासका क्षेत्रमा शव तथा प्रभावित व्यक्तिको खोजी कार्य निरन्तर भइरहेको छ। सरकारले रसुवा बाढ़ीका कारणले प्रभावित भएका 38 देशका विदेशी नागरिकहरूको अवस्थाबारे विवरण संकलन भइरहेको जानकारी दिएको छ। सिंहदरबारमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेलले सम्बन्धित देशका दूतावासँगको समन्वयमा तथ्याङ्क अध्यावधि गर्ने काम भइरहेको बताउनुभयो। प्रवक्ता पौडेल छेत्रीका अनुसार सरकारले विपद पछाडिको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोग माग गर्ने निर्णय गरेको छ। राहत वितरणका लागि पनि केही सामग्रीको आवश्यकता रहेको उल्लेख गर्दै प्रवक्ता छेत्रीले दीर्घकालीन पुननिर्माण र पुनर्स्थापनाका लागि विपदपछिको आवश्यकता मूल्याङ्कन सम्पन्न भएपछि मात्रै थप सहयोगको खाका तय गरिने उल्लेख गर्नुभयो। विश्व खाद्य कार्यक्रमबाट प्राप्त 29 टन सहित 30 टन खाद्य सामग्री भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकलाई पठाइएको छ। ती खाद्यान्न गाड़ी मार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जानकारी दिनुभएको छ। विपदबाट प्रभावित नागरिकहरूलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री पठाइएको हो। कृषि मन्त्री चौधरीले प्रभावित क्षेत्रमा खाद्य तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति तथा व्यवस्थापनलाई प्राथमिकता दिँदै आउनुभएको छ। तनहुको देवघाटी स्थित देवघाटको त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका पाँचमा रहेको चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ। भोटेकोशी बाढ़ीका कारणले ज्यान गुमाएका तथा अहिलेसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरेर जंगलमा व्यवस्थापन गर्न लागि हो। तनहुका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले शव व्यवस्थापन अगाडि कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकेको जानकारी दिनुभयो। उहाँले शव पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै शव व्यवस्थापन गरिने बताउनु भएको छ। यस्तै तनहु क्षेत्रमा 37 भेटिएकोमा 24 शव पोखरा पठाइएको छ भने 14 शव अस्पताल दमौलीमा राखिएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुवाङ लमही सड़क खण्डमा अनुमति बिना रूख कटान गरेर सरकारी सम्पत्तिमा 81,37,900 रूपियाँ आनी नोक्सानी गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 9 विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। अख्तियारले सड़क डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख राम पुकार जयसवाल, डिभिजन वन कार्यालय दाङका तत्कालीन वन अधिकृत राजु छेत्री, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडा नम्बर 1 वडाध्यक्ष गेमे खड्का, वडा नम्बर 4 वडाध्यक्ष वीरबहादुर चौधरी तथा राप्ती गाउँपालिका 4 अभिमान चौधरी नन्दुगिरी, राप्ती गाउँपालिका 2 झवेन्द्र प्रसाद भण्डारी र लमही गाउँपालिका 2 केश बहादुर चौधरी विरूद्ध आरोप पत्र दायर गरेको हो। अख्तियारका अनुसार भालुबाङ लमही सड़क खण्डको पाखापानीदेखि लमहीसम्म सड़क क्षेत्राधिकारभित्र रहेका सिमल, सिसौ लगायतका विभिन्न जातका रूख मझौला र साना गरेर 2,724 रूख कटान गरिएको थियो। ती रूखबाट 40,555 घनमिटर घनफिट काठ प्राप्त भएको र त्यसको कुल मूल्य 81,37,900 रूपियाँ रहेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। उक्त सामग्रीमाथि अनुसन्धान गर्दा लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सार्ने तयारी भइरहेको समयमा 2079 मंगिरको अन्तिम हप्ता र पुसको पहिलो हप्तामा सड़क क्षेत्राधिकारभित्रका रूख कटान गरिएको पाइएको अख्तियारले जनाएको छ। कास्कीको रूपा गाउँपालिकामा सोमबार आज बिहान बस दुर्घटना हुँदा 11 घाइते भएका छन्। माझबेसीमा पोखरातर्फ आउँदै गरेको G2X1781 नम्बरको सार्वजनिक भाडाको बस रूपा गाउँपालिका 7 स्थित हाँस पोखरीको भित्री सड़क खण्डमा चिप्लिएर दुर्घटना भएको हो। बिहान 10 समयमा भएको उक्त दुर्घटनामा बस सड़कबाट करिब 2 तल खसेको छ। बसमा चालक सहित 18 सवार रहेकोमा 11 घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था खतरामुक्त र सामान्य रहेको छ। उनीहरूलाई उपचारका लागि पोखरा अस्पताल लगिएको छ। घटनास्थलमा बस अहिले कोल्टी अवस्थामा रहेको छ। बस दुर्घटना भए पनि सड़क भने अवरूद्ध भएको छैन। सड़क बारे जानकारी प्राप्त हुन साथै अस्थायी प्रहरी पोस्ट श्यास्त्रीबाट प्रहरी सहायक निरीक्षक मुकेश कुमार यादवको कमाण्डमा ट्राफिक सहितको 6 प्रहरी टोली खटिएको छ। भीमात बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो 20 स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ। स्थापना दिवसको अवसरमा संस्थाका अध्यक्ष काजीमान श्रेष्ठले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। यसै अवसरमा भीमात बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवारले बाढ़ीबाट पीड़ित तथा प्रभावित परिवारको सहयोगका लागि 55,555 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। कार्यक्रममा संस्थाका अध्यक्ष काजीमान श्रेष्ठ र मुख्य प्रबन्धक संजीव श्रेष्ठले रसुवाको भुटेकोशी नदीमा चीनको तिब्बततर्फबाट आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायत त्रिशुली नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको प्रति दुःख व्यक्त गर्नुभयो। उहाँहरूले बाढ़ीमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धांजलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। साथै विपदको यस कठिन घड़ीमा पीड़ित तथा प्रभावित परिवारको सहयोगका लागि सबै पक्षबाट आवश्यक सहयोग र सहकारी हुनुपर्नेमा जोड़ दिनुभयो। संस्थाले आफ्नो स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड़दै बाढ़ी पीड़ितका लागि सहयोग उपलब्ध गराएको बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाको एक अदालतले युनिफिकेशन चर्चकी नेत्री हान हक जालाई 2 वर्षको जेल सजाय सुनाएको छ। सोल केन्द्रीय जिल्ला अदालतले 83 वर्षकी हानलाई पूर्व राष्ट्रपति युन सुक योलको प्रशासनमा प्रभाव जमाउने प्रयाससँग सम्बन्धित राजनीतिक कोष र घुसखोरीका कसुरमा सजाय सुनाएको समाचार संस्था रोइटर्सले जनाएको छ। राजधानी राजनीतिज्ञ अरूलाई रकम उपलब्ध गराउने र पूर्व प्रथम महिला किम के ओन हीलाई च्यानलका झोला तथा हीराको हार लगायतका विलासी वस्तुहरू प्रदान गर्ने कार्यमा हान संलग्न रहेको अदालतको ठहर रहेको छ। यद्यपि हानले किमलाई डिजाइनर ह्याण्ड ब्याग जस्ता सामग्री उपलब्ध गरेको कुरा अस्वीकार गर्नुभएको छ। वहाँका वकिलहरूले यो फैसलामा अनुमोदन गर्ने घोषणा गरिसकेका छन्। युनिफिकेशन चर्चका रूपमा चिनिने फेमिली फेडरेशन फर ओल्ड पीस एण्ड युनिफिकेशनकी प्रमुख हानलाई युन र किम जोडिएको आरोपहरूको अनुसन्धान गरिरहेको विशेष अभियोजनको टोली गएको वर्षको अक्टोबरमा अभियोग लगाइएको थियो। भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मदुरीले अमेरिकी हिरासतबाट 2 तस्विर सार्वजनिक गर्नुभएको छ। उहाँ गएको जनवरीदेखि अमेरिकी हिरासतमा रहनु भएको छ। अमेरिकी विशेष फौजले भेनेजुएलाको राजधानी काराकासबाट मादुरो र उहाँकी पत्नी सिलिया फ्लोरेन्सलाई पक्राउ गरेर न्यूयर्क पुर्याएको थियो। मादुरो दम्पतिलाई लागोस दोसारपोसार र अवैध रूपमा बन्दुक राखेको आरोपमा न्यूयर्क को ब्रुकलिनमा रहेको एक केन्द्रमा राखिएको छ। यद्यपि मादुरो दम्पतिले भने यी आरोपहरू अस्वीकार गरेका छन्। अमेरिकी हिरासतबाट सार्वजनिक भएको मादुरोका यी दुई तस्विरमा उहाँले खरानी रंगको ट्र्याकसुट लगाउनु भएको छ र हातले भिक्टोरिया साइन अर्थात शान्तिको सन्देश देखाइरहेको देखिन्छ। पक्राउ परेपछि उहाँको तौल निकै घटेको समेत जनाइएको छ। अब अन्तिममा खेल समाचार। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई हराउँदै विजयी शुरूआत गरेको छ। बंगलादेशको भांगीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभरमा आज भएको खेलमा नेपालले बहराइनलाई 7 विकेटले पराजित गरेको हो। बहराइनले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेट्टाएको थियो। नेपालका अर्जुन कुमारले नट आउट 36, रोहित पौडेलले नट आउट 19 रन बनाउनुभयो। बहराइनका इमरान जावेद अनवरले 3 विकेट लिनुभएको छ। यसअगाडि पहिला टस हारेर ब्याटिङ गरेको बहराइनले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनाएको हो। बहराइनका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाउनु भएको छ। नेपालका कप्तान सन्दीप लामिछानेले 5 र ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिनुभयो। एसीसी प्रिमियर कप समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुईवटै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्ने भएका छन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउने भएको छ। आजबाट शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौको 27 गते शनिबार हुने भएको छ। हामी यिनै खबरहरू सँगसँगै साँझ 7 बजेको धोरबारही हाइलाइट्समा आइपुगेका छौं। विदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाह र राजसभा सभापति रमिला मिछाने बीच सिंहदरबारमा आज भेटवार्ता। बाढ़ीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेको प्रयासबारे छलफल। पुनर्निर्माणको कार्य ढाँचा 3 दिनभित्र पेश गर्न मन्त्री लम्सालको निर्देशन। विपद व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको आग्रह। एमाले बाढ़ी पीड़ितका लागि 1,20,00,000 रूपियाँ उपलब्ध गराउने। तनहुमा भेटिएका सब जंगलमा व्यवस्थापन गरिँदै कास्कीको रूपा गाउँपालिका स्थित हाँस पोखरीमा बस दुर्घटना, 11 जना घाइते। अमेरिकी हिरासतबाट मादुरोको पहिलो तस्विर सार्वजनिक। मादुरो दम्पतिलाई लागोस दोसारपोसार र अवैध रूपमा बन्दुक राखेको आरोप। मादुरो दम्पतिद्वारा यी आरोपहरू अस्वीकार। र एसीसी प्रिमियर कप क्रिकेटमा बहराइनलाई हराउँदै नेपालको विजय शुरूआत। हवस् त, नै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको धोरबारही हाइलाइट आजको लागि सकिएका छन्। राति 10 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
6: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
7: एक सय 103.8 अन्तर्मनको आवाज।

0: 103.8
1: अन्तर्मन को आवाज
2: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ,
2: अहिले हतार छ पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846161268 र 9556602
6: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
7: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
6: दीक्षा ब्युटी पार्लर रे?
7: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
6: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
7: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
6: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
7: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
6: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
7: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
6: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
7: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9790934335। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
7: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
7: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
8: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
7: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
8: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
7: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी छाती दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
9: काइली दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त, खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।

0: सिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
1: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
1: अनि बिचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9041616878 र दुलेगौडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9025552663।
8: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
9: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
9: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
9: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
10: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
7: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौडा, आफ्नै निवासमा।
1: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556011445 र 9556020445।
11: हजुर, दान गरौ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
7: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
11: दान गरौ, सकेको गरौ, सबैले गरौ।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
12: फुकै खाए चारै मिठो, पकाए त ट्वाकै, एक पाकेटले पेट भरि नि के हो भने अपक्कै।
13: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
1: १०३.८ अन्तर्मनको आवाज।

0: 103 थोपलो 8
1: अंतर्मन को आवाज।
2: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
3: धोरबाराही हाइलाइट्स को साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।

नमस्कार अनि शुभ बिहानी। आज मिति 2083 साल भाद्र महिनाको 16 गते आज मंगलबार नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको आज चतुर्थी तिथि आज मंगल चौथी को व्रत बस्ने दिन सन् 2026 त आज सेप्टेम्बर 1 तारीख रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सँगसँगै फेसबुक पेज वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। रसुवाबाडीमा फँसेकाहरू मध्ये हालसम्म 10,551 जनाको उद्धार, मृत्यु हुनेको संख्या 903 जना पुग्यो, 4,247 जना अझै सम्पर्कविहीन। प्रभावित क्षेत्रमा 20,819 सुरक्षाकर्मी परिचालन। प्रधानमन्त्री शाह र रवि लामिछाने बीच सिंहदरबारमा भेटवार्ता, बाढ़ीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेको प्रयासबारे छलफल। तीनवटै तहको सरकारहरूबीचको समन्वयमा खोज र उद्धार कार्य जारी रहेको प्रधानमन्त्री शाहको भनाई। भोटेकोशी बाढ़ीमा शब पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया शुरू। नुवाकोटको विदुर नगरपालिका 10मा भोटेकोशीको बाढ़ीले बगाएको 20 भन्दा बढ़ी शब एउटै घरभित्र फेला। कृष्णवीरमा सड़क भाँसिएपछि वैकल्पिक रूटबाट सवारी सञ्चालन, जथाभावी राहत संकलन नगर्न प्रशासनको आग्रह। पुनर्निर्माणको कार्य ढाँचा 3 दिनभित्रमा पेश गर्न पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निर्देशन। विपद व्यवस्थापन कोष परिचालनमा ढिलाइ गर्न नहुने अर्थमन्त्री स्वर्णिम वाग्लेको भनाई। बाढ़ी प्रभावितलाई विश्व खाद्य कार्यक्रमको 29 टन खाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइयो। अन्तर्राष्ट्रिय समुदायसँग विपद व्यवस्थापन र उद्धारका लागि प्राविधिक सहयोग माग्ने सरकारको निर्णय। एमाले बाढ़ी पीड़ितका लागि 1,20,00,000 रूपियाँ उपलब्ध गराउने। पुनर्निर्माणको कार्य ढाँचा 3 दिनभित्र पेश गर्न सम्बन्धित निकायलाई

0: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निर्देशन, विपद व्यवस्थापनको कोष परिचालनमा ढिलाई गर्न नहुने अर्थमन्त्री सोडेम वाग्लेको भनाई। तनहुमा भेटिएका सब जंगलमा व्यवस्थापन गरिदै व्यास नगरपालिका पाँचमा रहेको चैनपुर जंगलमा गाड्ने तयारी हुँदै। बाढ़ीबाट ज्यान गुमाएकाहरूको सम्झनामा खैरनी चारमा नेपाली कांग्रेसका नेता कार्यकर्ताद्वारा दीप प्रज्वलन र मौन धरना। रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा मान्छे फँसेको नभेटिएपछि उद्धार टोली फर्कियो। मेची राजमार्गमा झण्डै दुई महिना पछाडि साना गाड़ीहरू चल्न थाले। अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध। बाढ़ीमा ज्यान गुमाएकाहरूको पशुपति आर्यघाटमा निशुल्क दाह संस्कार गरिने। रसुवागढ़ीको टिमुरी क्षेत्रको यात्रा नगर्न अनुरोध सहित अमेरिकाको ट्राभल एडभाइजरी जारी। अझै भेटिएनन् सुरुङमा थुनिएकाहरू। अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार। रवि लामिछानेले भेटे प्रधानमन्त्री। राष्ट्रपति र किर्गिस्तानमा एससीओ शिखर सम्मेलन हुने। भोटेकोशी बाढ़ी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग ब्रिफिङ लिने निर्णय। जनताले विश्वास गरेर सरकारको कोषमा पैसा हालेको र छिटो निकासा गर्न अर्थमन्त्री वाग्लेको अनुरोध। बाढ़ी पीड़ितको राहत र उद्धारमा राज्यको सबै शक्ति पूर्ण क्षमतामा परिचालन गरिरहेको रासोपा सभापति रवि लामिछानेको भनाई। राष्ट्रपति रामचन्द्र पौडेल र रासोपाका सभापति रवि लामिछाने बीच हिजो भेटवार्ता। 38 देशका करिब 590 विदेशी नागरिक अझै सम्पर्कविहीन रहेको परराष्ट्र मन्त्रालयको भनाई। रसुवा बाढ़ी पीड़ितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच सिंहदरबारमा हिजो भेटवार्ता। नेपाली दूतावास पुगेर भारतीय रक्षा मन्त्रीले भन्नुभयो, यस कठिन घड़ीमा काँधमा काँध मिलाएर नेपालसँग उभिएका छौं। बेपत्ताको संख्या एकिन गर्न अझै कठिन। खोजी तथा उद्धारको कार्य तीव्र। आज पनि उद्धार र खोजी कार्य गरिने। भोटेकोशी बाढ़ी पछाडि सब खोजी र उद्धारमा सेना तथा ड्रोन र रबर बोट सहित 436 जना खटिएको सरकारको दावी। तत्काल गम्भीर भएर उद्धार गरिदिन बाढ़ी प्रभावित बेत्रावतीवासीको अनुरोध। पाँच दिनपछि धुन्चेमा जेनेरेटर पुग्यो। निशुल्क मोबाइल चार्ज र टुटेको आशालाई जोड्ने सरकारको तयारी। सड़कको अवरोध हटाउँदै केरुङबाट 1 किलोमिटर नजिक आइपुग्यो चिनिया टोली। भोटेकोशी बाढ़ी प्रभावितलाई चिनिया टोलीले पनि उद्धारमा सघाउने। बाढ़ी प्रभावित क्षेत्रमा अवरूद्ध रहेको टेलिफोन सेवा पुनः सञ्चालन। रसुवामा विद्युत आपूर्तिका लागि सान्जेन जलविद्युत गृह आइसोलेटेड मोडमा सञ्चालन गरिने। रसुवाको कालिका पाँचका वडा अध्यक्षको अपील। जनता दिनदिनै मर्दैछन्, बाँचेकाहरूलाई थप मर्न नदिनुहोस्, उहाँको कारुणिक सन्देश। त्रिशुली 3B को क्याम्प लेदोले पुरिदा 43 जना सम्पर्कविहीन। उद्धारमा ढिलाई नगर्न आग्रह। हेलिकप्टर मार्फत बाढ़ी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्था सहित उद्धार गर्ने सरकारको सक्रियता। रसुवागढ़ी जलविद्युत केन्द्रका प्रमुख सहित 93 जना अझै बेपत्ता। चीन, इरान र रूस सहितका नेता एससीओ शिखर सम्मेलनका लागि किर्गिस्तानमा। इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेपास्त्र प्रहार। जापानको औद्योगिक उत्पादनमा सामान्य वृद्धि। क्षेत्रीय तनाव नबढ़ाउन इरानको आग्रह। आक्रमणको प्रतिकार गर्ने चेतावनी। अमेरिका, दक्षिण कोरिया र जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति। युनिफिकेशन चर्चकी नेत्री आहानलाई दुई वर्षको जेल सजाय हुने अमेरिकी हिरासतबाट भेनेजुएलाका पूर्व राष्ट्रपति मादुरोको पहिलो तस्वीर सार्वजनिक मादुरोमाथि अवैध रूपमा लागू औषध कारोबार गरेको आरोप एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी शुरूआत बहराइन 7 विकेटले पराजित यूएस ओपनको पहिलो चरणबाट बाहिरिए नोकाव जोकोभिच अर्जेन्टिनाका मारियानो नानो नाभोनेसँग पराजित हुन बाध्य हवस् त यिनै खबरहरूसँगै आजका लागि धोरबाराही हाइलाइट सकिएको छ मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह सुझाव दिँदै गर्नुहोला 7 बजे वृष्टि समाचारहरूसहित हामी उपस्थित हुनेछौ समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसहित म अशोक विदा हुने आज्ञा चाहन्छु नमस्कार
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस् हामी समाचारको रूपमा प्रसारण गर्नेछौ खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस् हाम्रो टेलिफोन नम्बर 065414100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्
2: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
3: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
4: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
2: खाक्कैमा दिमागलाई भारी गराएछ पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
5: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
1: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेदी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9835527763 र 9860705
4: र रामचन्द्र महत 9841616878
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
6: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
8: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछ।
9: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
10: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनयारा कंस्ट्रक्शन एंड ट्रेड प्राली गाचेपानी।
11: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
10: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
12: सधैँझै यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 20 गते तेस्रो शनिबार
13: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँसीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
5: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
14: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
15: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 065-414-233
5: र 98-678-87।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाच इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 9856338073, प्रशान्त नेउपाने 9846026925।
5: कमला घाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरूरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र सदस्य गरी 8 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गति शुक्रबार बिहान 11 बजेबाट अपराह दुई बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
10: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
11: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9868383522।
12: XY3.8 अन्तर्मनको आवाज।
13: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनचाँदी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म अशोक विश्वकर्मा। आज मिति 2083 साल भाद्र महिनाको 16 गते आज मंगलबार। भाद्र कृष्ण पक्षको आज चतुर्थी तिथि। आज मंगल चौथीको व्रत बस्ने दिन। सन् 2026 सेप्टेम्बर 1 तारीख। श्रोतावृन्द, मंगल चौथीको व्रत किन गरिन्छ संक्षिप्तमा जानकारी लिनुहोस्। मंगल चौथी गणेश पुराण अनुसार भगवान गणेशको जन्म भाद्र महिनाको शुक्ल पक्षको चौथी तिथिमा भएको हो। त्यसैले प्रत्येक वर्ष भाद्र शुक्ल चौथीका दिनमा उहाँको जन्मोत्सव पनि मनाउने प्रचलन छ। चौथी तिथिमा पार्वती पुत्रका रूपमा भगवान गणेशको प्राकट्य भएकाले पनि चौथी तिथिमा स्वामी भगवान गणेश नै रहेको विश्वास गरिन्छ। उहाँको सर्वप्रिय तिथि चौथी रहेको छ। श्री गणेश जन्मनु भएको बार भने मंगलबार थियो, यसकारण मंगलबारको स्वामी पनि उहाँ नै हुनुहुन्छ। भगवान श्री गणेशको सर्वप्रिय चौथी र बार मंगलबार नै भएकाले मंगल चौथी मनाउन थालिएको हो। मंगल चौथी र मंगलबारको संयोग भएका दिन भगवान गणेशको विशेष पूजा र आराधना गरेर उहाँलाई प्रसन्न बनाउने प्रचलन पनि रहेको छ। मंगल चौथी र मंगलबारको संयोग भएकाले मंगल चौथी मनाउने गरिन्छ। मंगल चौथी भगवान गणेशको आराधना गर्ने पवित्र दिन हो। यस दिन प्रातकालमा अर्थात बिहानमा स्नान गरेर नृत्य कर्म गरी पवित्र वस्त्र धारण गरेर भगवान श्री गणेशको साथमा उहाँका पिता माता शिव पार्वतीको समेत पूजा गर्ने प्रचलन रहेको छ। भगवान श्री गणेशको प्रसन्नताका लागि मंगल चौथीका दिनबाट नियमित मंगलबार व्रत बस्ने चलन समेत रहेको छ। यसरी व्रत बस्दा व्रतालुहरूले मुसामा विराजमान हुनुभएका, हातमा परशु र पास धारण गर्नुभएका श्री गणेश पतिको मूर्तिलाई प्राण प्रतिष्ठा गरेर पूजा गर्ने प्रचलन रहेको छ। भगवान श्री गणेशको मंगलकारी देवता रहनु भएको छ। विशेष गरेर यो व्रत बस्दा श्रद्धा भक्ति र निष्ठापूर्वक गणेशको पूजा गर्नाले मनोकांक्षा अनुसारको फल प्राप्त हुने विश्वास छ भने सन्तान नहुने दम्पतिहरूले विधिपूर्वक गणेशजीको उपासना गर्दा सन्तति लाभ गर्छन् भन्ने फलश्रुति विभिन्न पुराणहरूमा समेत उल्लेख गरिएको छ। श्रोतावृन्द, हाम्रो यो कार्यक्रम प्रायोजन गरेको जय शिव सुनचाँदी पसलमा आधुनिक आकर्षक सुनका गरगहनाहरू पनि प्राप्त हुने भएकाले तपाईंलाई आवश्यकता रहेको छ भने रेडियो ढोरबाराही भन्दा केही घर तलपट्टि रहेको यही पसलबाट कारोबार गर्नुहुन हार्दिक अनुरोध गर्दै अब लागौं तपाईंको आजको राशिफलतर्फ। मेष राशि, काममा ढिला सुस्ती तथा मनमा अशान्तिले दैनिकी प्रभावित हुनेछ। व्यापारमा लगानी गरे पनि न्यून प्रतिफल प्राप्त हुने संकेत देखिन्छ। अध्ययनको लागि समय प्रतिकूल रहेको छ भने प्राप्तांक आफूतिर ल्याउन निकै मेहनत गर्नुपर्नेछ। पुर्ख्यौली तथा भौतिक सम्पत्तिमा विवाद हुन सक्छ। प्रेममा एक अर्कालाई अविश्वास गर्नले टाढिनुपर्ने हुन सक्छ। तर पनि विपत्ति तथा प्राकृतिक प्रकोपमा परेका मानिसहरूलाई सहयोग गर्न पाउँदा मन भने प्रसन्न रहनेछ। तपाईंको लागि आजको समय राम्रो रहेकाले विदेशी सामानको आयात निर्यात गरेर व्यापार विस्तार गर्न सकिनेछ। विदेशी नियोग र विदेशी लगानीबाट संचालित संस्थामा काम पाउने योग रहेको छ। विद्यार्थीहरूको लागि अध्ययनकै सवालमा यात्रा गर्ने अवसर जुट्नेछ। स्वास्थ्य सामग्री र खाद्यान्नको व्यापारबाट नाफा कमाउन सकिनेछ। राजनीति तथा समाजसेवामा थोरै समय खर्चिए पनि नाम कमाउन सकिनेछ। तैपनि काम गर्दा ध्यानपूर्वक गर्नुहोला, काम बिग्रने र जरिवाना तिर्नुपर्ने हुन सक्छ। मिथुन राशि, पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आमदानी बढ़ाउन सकिनेछ।
आफन्त र घर परिवारको इच्छा आकांक्षाहरू पूरा गर्न सकिनेछ। शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय र शेयर बजारबाट केही मात्रामा लाभ लिन सकिनेछ। माया प्रेमको दोरो कसिलो भएर जानेछ भने पति र पत्नीको सहयोग पाइने हुनाले राम्रो काम गर्न सकिनेछ। राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि समय उत्तम रहनेछ। कर्कट राशि। व्यवसायलाई समय सापेक्ष परिमार्जन गरेर आमदानी गर्न सकिनेछ। माता र पिताको धन तथा सम्पत्ति प्रयोग गरेर आमदानी गर्न सकिएला। कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ। माया प्रेममा नजिक भएर आफ्ना आफन्त तथा भावनाहरू साटासाट गर्न सकिनेछ। विद्या र प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई किनारा लगाउन सकिने गरी नतिजा प्राप्त हुनेछ। राजनीति र समाजसेवामा जनताको साथ र समर्थन प्राप्त हुने योग देखिन्छ। सिंह राशि। प्रविधिको प्रयोग मार्फत आफ्नो भनाईहरू जनमानसमा लैजान सकिनेछ। धार्मिक यात्रा हुने तथा मन्दिर र धार्मिक प्रतिष्ठानहरूको यात्रा गरेर टीका र प्रसाद ग्रहण गर्न सकिनेछ। माया प्रेममा साथ पाइने तथा रमाइलो यात्रा गर्न सकिनेछ भने खाद्यान्न निर्माण सामग्री र अटोपाटको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ। काम वा अध्ययनका लागि विदेश जान खोज्दै हुनुहुन्छ भने समयले साथ दिनेछ। अध्ययन वा कामबाट विश्राम लिँदै यात्रामा निस्कन सकिनेछ। कन्या राशि। पुराना लगानी गरिएका रकमहरू उठ्नाले अन्य क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ। माया प्रेममा एक अर्कालाई केही समय शंका र अविश्वास गरे पनि अन्तत विश्वास गर्दै अगाडि बढ़न सकिनेछ। व्यापार व्यवसाय फस्टाएर जानेछ भने समाज सेवामा पनि समय खर्च हुनेछ। लामो दूरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना छ। विदेशमा बसेर प्राविधिक शिक्षा अध्ययन गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ। तुला राशि। एकल